0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: फर्किएकी ललितपुर बागडोलकी मीना खड्काले 7 वर्ष पूर्ण रूपमा गृहस्थ जीवन बिताएपछि आफ्नो पाककलाको सिपलाई व्यावसायिक अचार उत्पादनमा बदल्नुभयो। कुनै औपचारिक तालिम बिना नै आफन्तहरूको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएर सुरु गर्नुभएकी खड्काले चिकेन, सिद्रा, मुला, गुन्द्रुक, भटमास र आँपको अचारका साथै मिक्स फ्रुटको लड्डु र सेलरोटी उत्पादन गर्नुहुन्छ। उहाँका उत्पादनहरू अहिले मेडिसिटी हस्पिटल, ग्लोबल आयामी बैंक र स्थानीय स्कुलका कर्मचारीहरूमाझ लोकप्रिय छन्, जसबाट उहाँले घरायसी जिम्मेवारी सम्हाल्दै मासिक झन्डै 30,000 रुपियाँसम्मको कारोबार गरी व्यावसायिक सफलता प्राप्त गर्नुभएको छ।
3: मैले यो अझ पहिले गर्नुपर्ने रहेछ, किन ढिला गरेछु भन्ने पनि आउँछ अहिले चाहिँ, किनभने आफूले जानेको कुरा हो। हार नखाने अब कसरी हुन्छ, अगाडि चाहिँ बढ्छु भन्ने चाहिँ आत्मबल चाहिँ आउँदो रहेछ आफै आफै के छ। अझै यसलाई अझ ठुलो बनायो भने अहिले मैले सिङ्गल गरिरहेको छु, भोलि अलिकति बिजी भयो भने मैले अरूलाई पनि रोजगार दिन सकेँ भने झन् राम्रो, त्यो सोच चाहिँ छ मेरो। अब
2: खोकनाकी रत्नमाया महर्जन बाल्यकालमा विद्यालय जाने अवसर नपाएर खेती किसानी र कार्पेट बुनाई जस्ता काममा व्यस्त हुनुभयो। 14 वर्षदेखि भने ललितपुरको झम्सी खेलमा पूर्ण रूपमा महिलाद्वारा सञ्चालित क्याफेमा आबद्ध भई स्वावलम्बनको प्रतीक बन्नु भएको छ। पाककला तालिम लिएकी महर्जन अचेल योमरी, बारा र चटामरी जस्ता मौलिक नेवारी परिकार बनाउन खप्पिस हुनुहुन्छ। घरको काम र क्याफेको 8 घण्टाको ड्युटीलाई सँगै सन्तुलनमा राख्न सफल रत्नमायाका लागि यो कार्य पैसा कमाउने माध्यम मात्र नभई व्यक्तिगत स्वतन्त्रता, आत्मविश्वास र सुख दुःख साट्ने बलियो चौतारी बनेको छ।
4: पैसा भन्दा खुसी मिलेछ, पहिला चाहिँ आफूसँग पैसा जाँगे पनि बुढाहरूसँग माग्नु पर्छ, अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ आफूसँग भएर।
2: ललितपुरको धापा खेलकी अम्बिका पोखरेल 11 वर्षदेखि ललितपुरकै लेले र खोकनामा गरी 82 रोपनी जग्गा भाडामा लिएर एक कृषि फर्म चलाउँदै आउनु भएको छ। वार्षिक 10-15 लाख रुपियाँ जग्गाको भाडा मात्र तिर्ने पोखरेल र उहाँको परिवारले आधुनिक प्रविधिबाट आफै बिउ बिरुवा उत्पादन गरी वर्षमा 3 लट स्ट्रबेरी, क्याप्सिकम, गोलभेडा र अकबरे खुर्सानीको व्यावसायिक खेती गर्नुहुन्छ। 4 जना स्थायी र दैनिक 10-15 जना स्थानीय महिलाहरूलाई रोजगारी दिँदै अम्बिकाका उत्पादनहरू भाटभटेनी, बिगमार्ट र कालीमाटी बजारसम्म पुग्छन्, जसले आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ भन्ने बलियो उदाहरण प्रस्तुत गरेको छ।
5: बाहिर निस्किन सक्नु पर्यो, जान्न पर्यो, होइन, घरमै टाइम दिने, बाहिर पनि सक्ने, यसरी गर्न सक्यो भने सकिन्छ। विदेशमा पनि दुःखै छ, हामीले देख्दा कमा जस्तो लाग्छ उहाँहरूले, होइन, धेरैलाई दुःख पनि देखाएको छौँ कि हामीले कति दुःख गर्नुपर्छ, त्यो दुःख यहाँ गऱ्यो भने यहीँ राम्रो छ, आफ्नो परिवारसँग बसिन्छ, होइन, अर्का देशमा आफ्नो मेहनत फाल्नुभन्दा आफ्नै देशमा फाल्नु, होइन, आफ्नै बारेमा दुःख गरौँ, होइन।
6: महिला आत्मनिर्भरता बारेको विस्तृत विषय समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, वर्षभरको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि चिया किसान चिन्तामा परेका छन्। त्यहाँ चिया उद्योग हिजोदेखि अनिश्चितकालका लागि बन्द भएका हुन्। चिया उद्योगीले अस्ति आइतबार बन्दको घोषणा गरेपछि नै किसान चिन्तित बनेका थिए। चियामा वर्षभरको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसानमा चिन्ता छाएको हो। 53 उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले हिजोदेखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेको थियो। त्यसै अनुसार ती उद्योग हिजोदेखि बन्द भएका हुन्।
7: सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। हिजो भूमि व्यवस्था

0: सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गएको शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको छ। मालपोत्र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनु भएको छ। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्यीय सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम सुरु भइसकेको बताउनु भएको कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
4: एक वर्षदेखि 5 वर्षसम्मका सबै बालबालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
5: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। एसईईमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारीमा विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको पुनर्योगको नतिजा प्रकाशित भएको छ। करिब 1,000 विद्यार्थी को नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात् विविध कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एकभन्दा बढी पटक आवेदन दिएका कारण तथ्याङ्क 1,000 भन्दा बढी देखिएको अधिकारीले बताउनुभयो। सम्बन्धित जिल्ला र परीक्षा केन्द्रले पठाएको उत्तर पुस्तिकामा विद्यार्थीको उत्तर पुस्तिका नभेटिएपछि पुनर्योगको नतिजा प्रकाशन गर्न विलम्ब भएको हो। ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा अघि नै पुनर्योगको नतिजा सार्वजनिक गरेर त्यसमा चित्त नबुझेका विद्यार्थीले ग्रेड वृद्धि दिन पाउने व्यवस्था छ। एसएका करिब 1000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन्। शीर्षकमा कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। अमेरिका इरान बीचको युद्धविराम घोषणाले मध्य पूर्वको तनावलाई केही कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै केही समय लाग्ने भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका र इरान बीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौतापछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू कम हुन केही समय लाग्ने बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। युद्धविराम घोषणाको स्वागत उहाँले तेल आपूर्तिमा पुनः प्राप्त हुन समय लाग्ने बताएको कोषको वेबसाइटमा समेत उल्लेख भएको छ। हिजो अमेरिका र इरानले सबै मोर्चामा मध्य पूर्व युद्ध अन्त्य गर्न र हर्मुजको बाटो पुनः खोल्ने सम्झौताको घोषणा गरेका हुन्। यसले महिनौको हिंसा र विश्वव्यापी आर्थिक अराजकता पछिको अवस्थालाई राहत मिल्ने भएको छ। कोषले आउने जुलाई 8 आफ्नो विश्व आर्थिक समीक्षा WEO को अपडेट जारी गर्नेछ र त्यहाँ वृद्धि र मुद्रा स्फीति प्रक्षेपण समावेश गर्ने जनाएको छ। अप्रिलमा भएको WEO को समीक्षामा कोषले युद्धको प्रभावको कारण विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपणलाई घटाएको थियो। उसले इथियोपिया, मलावी र जाम्बियामा इन्धनको अभाव भएको उल्लेख गर्दै इन्धनको उच्च मूल्यले लेसेथो, रुवान्डा र तान्जानियाका उपभोक्तालाई खतरामा पारेको बताएको थियो। युद्ध सुरु भएदेखि पेट्रोलको खुद्रा मूल्यमा 40%सम्मले वृद्धि भएको छ र एसियाका उदयमान बजार अर्थतन्त्रहरू पनि नराम्रो प्रभावित भएका छन्। खाडीका तेल निर्यात गर्ने देशहरू युद्धबाट नराम्ररी प्रभावित भए र यस वर्ष वृद्धिमा तीव्र गिरावट आएको छ भने 8 मध्ये 5 देशमा पूर्ण रूपमा संकुचन देखिएका छन्।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन्। साउदी अरबले खेलको पहिलो हाफको अन्तिमतिर 41 मिनटमा अब्दुल्लेलाह अल अमिरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन। मियामी रङ्गशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो। उसले खेलको 80 मिनटमा गोल गरेपछि खेल 1-1 बराबरीमा सकिएको छ। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन्। दुवै टोलीले अङ्क बाँडेका छन्। यस्तै समूह एच अन्तर्गत अमेरिकाको एटलान्टामा गैराती भएको खेलमा सन् 2010 विश्व विजेता स्पेनले केप भर्डेलाई खेल अवधिभर दबाव दिए पनि गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा सकिएको हो। केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्त्वपूर्ण 1 दिलाए। यसै गरी समूह जीको आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम र इजिप्टले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। इजिप्टले 19 मिनटमा इमाम आसौरको गोल मार्फत अग्रता लिएको थियो तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो। 1-1 गोलको बराबरी भएसँगै दुवै टोलीले अङ्क बाँडेका छन्। अहिले बिहान 6:45 इरान र न्युजिल्यान्डले खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहलाई सरल, पारदर्शी र सुशासनयुक्त बनाउन सेवाग्राहीहरूसँग सहयोगको आह्वान गरेको छ। प्राधिकरणले सूचना मार्फत सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले अतिरिक्त रकम वा घुस मागेमा यथेष्ट प्रमाणसहित

0: सरकारले आगामी आर्थिक वर्षको बजेटबाट निर्माण व्यवसायहरूलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्ने बताउँदै निर्माण क्षेत्रले माग्दै आएको मूल्य समायोजनलाई सम्बोधन गर्ने बताएको छ। तर सरकारले एकपछि अर्को गर्दै निर्माण क्षेत्रलाई धराशायी बनाउन खोजेको निर्माण क्षेत्रको आरोप छ। सरकार भने काम नगर्ने निर्माण व्यवसायलाई कानून सम्मत नै कारवाही गर्न सकिने बताउने गरेको छ।
1: र सरकारले स्थानीय तह अर्थात् पालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गएको जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। आचार संहितामा कार्यालय समय अवधिमा मोबाइल वा कम्प्युटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नु हुँदैन भनी प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गरिएको छ। आचार संहिता मन्त्रालयले आफ्नो वेबसाइटमा समेत राखेको छ। आचार संहितामा विभिन्न 8 बुदा समेटिएको खबर आजको नागरिक दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
0: पानी माथिको ओभानो
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: सबै प्रदेश सरकारबाट आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत। कृषि, पर्यटन, पूर्वाधार र सूचना प्रविधि प्राथमिकतामा।
1: परराष्ट्र मन्त्री खनाल र चिनिया समकक्षी वाङबीच बेजिङमा भेटवार्ता। सुरक्षा, विकास तथा कनेक्टिभिटी बारे छलफल। असंलग्न नीतिमा नेपाल प्रतिबद्ध।
0: घर धन्दामा सीमित महिलाहरू उद्यमशीलताको बाटोमा। अचार, कृषि र पाक कलालाई व्यवसायमा रूपान्तरण गर्दा आत्मनिर्भर बनेको भनाई।
1: अमेरिका इरान बीचको युद्ध विराम घोषणापछि राहत। युद्ध सुरु भए ता पेट्रोलको खुद्रा मूल्यमा 40% सम्मको वृद्धि। युद्ध विराम पछि ऊर्जा पुनप्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाई।
0: र विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको अस्ति पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनी सार्वजनिक रूपमा दिएको निर्देशन र लगत्तै भइरहेको चर्चा परिचर्चासँग यो कार्टुन सम्बन्धित छ। यहाँ मन्त्रालयको ढोका अगाडिबाट दुईजना कुराकानी गर्दै हिँड्दैछन् अनि एकजनाले भन्दैछन्, मन्त्रीज्यूको खुट्टा भाँच्नेवाला भनाई अलिचित्त बुझिन रे, अलि बिस्तारै बोल्नुहोस्, सुन्नुभयो भने जिब्रो थुद्दिनु होला नि फेरि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा

0: सर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: हस गुरुआमा।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz। र सल्यानको कपुरकोटमा बेमौसमी तरकारी सिजन शुरू, रुकुममा बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ, कर्णालीमा प्राविधिक शिक्षालयका प्रशिक्षकहरूका लागि सिपमूलक प्रशिक्षण,
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घुराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँ गोज राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
5: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 37 अर्ब 38 करोड 45 लाख रूपियाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले हिजो प्रदेश सभामा उक्त बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेट मध्ये पूँजीगत तर्फ 22 अर्ब 71 करोड 65 लाख 40 हजार रूपियाँ तथा चालू तर्फ 11 अर्ब 11 करोड 27 लाख 10 हजार रूपियाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्था तर्फको रकम समेत समावेश गरी कुल बजेट 37 अर्ब 38 करोड 45 लाख रूपियाँ पुगेको हो। प्रदेश सरकारले पूर्वाधार, कृषि, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र आर्थिक उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ। चालू आर्थिक वर्ष 2082-83 प्रदेश सरकारले 38 अर्ब 91 करोड रूपियाँको बजेट ल्याएको थियो। चालू आर्थिक वर्ष 2082-83 लागि प्रदेश सरकारले उक्त बजेट मध्ये 23 अर्ब 47 करोड रूपियाँ पूँजीगत र 15 अर्ब 43 करोड रूपियाँ चालू तर्फ विनियोजन गरेको थियो। सरकारले आगामी वर्षको बजेट मार्फत प्रदेश संरचनाको सुदृढीकरण, संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, प्रादेशिक अर्थतन्त्रको सबलीकरण, वित्तीय अनुशासन, सार्वजनिक तथा निजी क्षेत्रको सहभागिता विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। समृद्ध लुम्बिनी खुशी नागरिकको दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने गरी बजेट तर्जुमा गरिएको हो। बजेटले संघीयताको लाभ आम नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै पूर्वाधार विकासमा दायित्व भुक्तानीलाई प्राथमिकता दिएको छ। मदिराजन्य र सुर्तीजन्य उद्योग बाहेक अन्य उद्योग स्थापना गर्ने उद्यमीलाई पूर्ण रूपमा छुट दिने पनि व्यवस्था गरिएको छ। उद्यमशीलता प्रवर्धनका लागि उद्यम विकास कोष स्थापना गरी स्टार्टअप र नव प्रवर्तन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। प्रदेश सरकारले मन्त्रालयहरूको पुनर्संरचना गरी 8 मन्त्रालय मार्फत कार्य सञ्चालन गर्ने र दरबन्दी पुनरावलोकन गर्ने नीति लिएको छ। डिजिटल लुम्बिनी प्रदेश कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ। स्थानीय तहलाई वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरण अनुदानमा 96 करोड रूपियाँ, समपूरक अनुदानमा 98 करोड 40 लाख रूपियाँ, विशेष अनुदानमा 20 करोड रूपियाँ र सशर्त अनुदानमा 1 अर्ब 41 करोड 12 लाख 50 हजार रूपियाँ विनियोजन गरिएको छ। कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न 4 करोड 69 लाख रूपियाँ तथा प्राविधिक सेवा विस्तारका लागि 2 करोड 78 लाख रूपियाँ छुट्याइएको छ। शिक्षा र सामाजिक विकासतर्फ प्राविधिक शिक्षाका लागि 11 करोड रूपियाँ, सामुदायिक क्याम्पस र विद्यालयका लागि 40 करोड रूपियाँ, शिक्षक भत्ता अभिवृद्धिका लागि 1 करोड 50 लाख रूपियाँ तथा छात्रवृत्तिका लागि 7 करोड 60 लाख रूपियाँ विनियोजन गरिएको हो। विद्यालय दिवा खाजा कार्यक्रममा प्रति विद्यार्थी 5 रूपियाँ थप गर्ने पनि व्यवस्था गरिएको छ। बाल विवाह न्यूनीकरण र बाल विवाह मुक्त प्रदेश अभियानलाई प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका 12 जिल्लाका 100 9 स्थानीय तहलाई प्रतिपालिका 10 लाख रुपियाँका दरले 10,90,00,000 रुपियाँ सशर्त अनुदान उपलब्ध गराइने भएको छ। स्वास्थ्यतर्फ दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि 3,50,00,000 रुपियाँ विनियोजन गरिएको छ। मृगौला प्रत्यारोपण, क्यान्सर उपचार र मुटुको भल्भ फेर्ने बिरामीलाई प्रति बिरामी 2,00,000 रुपियाँसम्म सहयोग गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ। युवालाई उद्यमशीलतासँग जोड्ने कार्यक्रम, खेल पूर्वाधार विकास र रोजगार सृजनामा पनि केन्द्रित योजना सञ्चालन गरिने बजेटमा उल्लेख छ। वन तथा वातावरणतर्फ सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ। मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरणका लागि राहत र बीमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। ग्रामीण तथा शहरी विकासतर्फ अधुरा गरौं पूरा अभियानलाई निरन्तरता दिँदै 80% बढी भौतिक प्रगति हासिल गरेका आयोजनाहरू सम्पन्न गर्न 66,60,00,000 रुपियाँ विनियोजन गरिएको छ। बसाईसराई न्यूनीकरण गर्न नमूना बस्ती विकास कार्यक्रम सञ्चालन गरिने र हुलाकी तथा मध्य पहाड़ी राजमार्ग क्षेत्रमा नयाँ बस्ती विकास कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ। प्रदेश राजधानी क्षेत्रको फोहोर व्यवस्थापनका लागि मात्रै 11 करोड़ रुपियाँ विनियोजन गरिएको छ। सिंचाई क्षेत्रको विकासका लागि 86,41,00,000 रुपियाँ छुट्याइएको छ। पानीका मुहान संरक्षणलाई पनि प्राथमिकता दिइने प्रदेश सरकारले जनाएको छ।
0: यसैबीच लुम्बिनी प्रदेश सरकारले बजेट प्रदेशसभामा प्रस्तुत गरेपछि त्यसप्रति विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया समेत आएको छ। हिजो आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गरेको बजेटलाई प्रमुख प्रतिपक्षीय दलले परम्परागत र नयाँ गति दिन नसक्ने खालको भन्दै आलोचना गरेका छन् भने केही सरकारवालाले कार्यान्वयनमा जोड़ दिएका छन्। लुम्बिनी प्रदेशका विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोग बहादुर महराले बजेटमा नयाँपन नदेखिएको टिप्पणी गर्नुभयो। उहाँले बजेटको स्रोत पूर्ण रूपमा सुनिश्चित नभएको दावी गर्दै कार्यान्वयनमा चुनौती देखिएको बताउनु भएको छ। आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हमराज भूषालले बजेट कार्यान्वयन नै मुख्य चुनौती रहेको बताउनुभयो। यता लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि बजेट प्रारम्भिक रूपमा कार्यान्वयन योग्य देखिएको प्रतिक्रिया दिनुभएको छ। यसै गरी चेम्बर अफ कमर्स लुम्बिनीले पनि बजेट प्रति मिश्रित प्रतिक्रिया जनाएको छ। समृद्ध लुम्बिनी खुशी नागरिक अभियानलाई निरन्तरता दिने गरी ल्याइएको बजेटले केही सकारात्मक संकेत दिएको भए पनि अपेक्षित नयाँपन र उत्साह जगाउन नसकेको चेम्बरको निष्कर्ष छ। चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले पूर्वाधार, सामाजिक विकास, कृषि, स्वास्थ्य तथा डिजिटल लुम्बिनी जस्ता क्षेत्रलाई प्राथमिकता दिएको भए पनि अधिकांश कार्यक्रम विगतका योजनाकै निरन्तरतामा सीमित देखिएको बताउनुभयो। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता रामजी घिमिरेले सरकारले व्यापक तयारी र मेहनतका साथ बजेट ल्याएको बताउँदै यसको कार्यान्वयनबारे कुनै शंका नगर्न उहाँले आग्रह गर्नुभएको छ।
5: यसैबीच कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले हिजो आगामी आर्थिक वर्षका लागि 35,39,85,48,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको छ। चालू बजेट घटाइएको र पुँजीगत बजेट बढ़ाइएको उक्त बजेट चालू आर्थिक वर्षको तुलनामा 7.28% धेरै हो। पूर्णतया संघीय अनुदान र बचत रकमका आधारमा ल्याइएको उक्त बजेटमा अधिकांश पुराना र असफल कार्यक्रम समेटिएका छन्। कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा पूर्व अर्थमन्त्री बिन्दमान विष्टले बजेटलाई झार टार्न ल्याइएको एउटा दस्तावेजका रूपमा टिप्पणी गर्नुभएको छ। वर्तमान कर्णालीका समस्यालाई क्रम भंग गर्नको लागि नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता रहे पनि त्यस्तो बजेटमा नदेखिएको उहाँले बताउनुभयो। साथै लगानी मैत्री वातावरण सृजना गरेर ठूला लगानीकर्तालाई आकर्षित गर्नुपर्ने आवश्यकतालाई पनि बजेटले नजरअन्दाज गरेको उहाँको भनाइ छ। सत्तारूढ़ दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले पनि बजेटले ठोस लक्ष्य भेटाउन नसक्ने टिप्पणी गर्नुभयो। बजेट विगतकै निरन्तरता र वितरणमुखी मात्रै भएकोले गर्नुभएको छ। पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद वेदराज सिंहले पनि बजेटमा ठूला र नयाँ रूपान्तरणकारी आयोजनाहरू नसमेटिएको उल्लेख गर्नुभएको छ। यसै गरी स्थानीय स्तरमा कार्य सम्पादनलाई सहज बनाउने अपेक्षा भने गरिएको उहाँले बताउनुभयो। बजेटमा केही हदसम्म विगतका आयोजनाहरूको निरन्तरता हुनु स्वाभाविक प्रक्रिया रहेको उहाँले बताउनु भएको छ।
0: यसैबीच कोशी प्रदेश सरकारले पनि 40 अर्ब 44 करोड 98 लाखको बजेट सार्वजनिक गरेको छ। यसै गरी मध्य प्रदेशले 41 अर्ब 13 करोड 86 लाखको बजेट सार्वजनिक गरेको छ भने बागमती प्रदेशले 66 अर्ब 93 करोड 33 लाख र गण्डकी प्रदेशले 32 अर्ब 79 करोड 79 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ।
5: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले संचार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको संरक्षण प्रवर्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले संचार माध्यममाथि भइरहेको आर्थिक नाकाबन्दीका विरूद्ध गर्दै नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा हिजो धरना दिएपछि मुख्यमन्त्री चेत नारायण आचार्यसँग भएको भेटमा उहाँले पत्रकारहरूका जायज मागप्रति प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले मीडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र निरंकुशता हावी हुने खतरा बढ्ने समेत बताउनुभयो। सही र गलत विषयबारे जनतालाई सचेत गराउने तथा समाजको आँखा खोल्ने महत्वपूर्ण भूमिका संचार क्षेत्रले निर्वाह गरिरहेको समेत उहाँले बताउनु भएको छ। संघीय सरकारले जारी गरेको विज्ञापन सम्बन्धी परिपत्रका कारण निजी संचार माध्यमहरू समस्यामा परेको उल्लेख गर्दै सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने व्यवस्था व्यावहारिक नभएको उहाँले बताउनुभयो। भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाई दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतले संचार क्षेत्रले भोगिरहेका समस्या र आर्थिक संकटका विषयमा धारणा राख्नु भएको थियो।
0: मगर समुदायको नयाँ वर्ष समेत मानिएको भूम्या पर्व अर्थात भूमे पर्व शुरू भएसँगै मगर समुदायमा बुढापाका तन्नेरी बालबालिका महिला पुरूष सबै एकै ठाउँमा जम्मा भएर नाचगानमा व्यस्त भएका छन्। मगर समुदायको बाहुल्य क्षेत्रमा त पुस्तौंदेखि भूमि मनाइन्थ्यो तर बसाई सराईसँगै दाङको घोराई तुलसीपुर भालुबाङ शान्तिनगर लगायतका क्षेत्रमा पनि मगरहरूले भूमि मनाउन थालेका छन्। मगर भेषभूषामा ठाटिएका युवा तन्नेरी हुने या बुढापाका एउटै तालमा लहरै नाचेर मगर समुदायले आपसी भाइचारा भेटघाट र दुःख सुख साटासाट समेत गर्ने पर्वका रूपमा भूमिलाई मनाउने गर्दछन्। विशेष गरी मगर समुदाय प्रकृति पूजक हुन् त्यसैले असार 1 गते उनीहरूले भूमिको पूजा गर्ने गर्दछन्। भूमिको पूजा गर्ने भएकाले यसलाई भूमि पर्व भनिएको हो। भूमिभन्दा ठूलो केही छैन भन्ने मगर समुदायले लगाएको बालीमा किरा रोग व्याधि नलागोस् र अन्नबाली सप्रिने मनोकामनाका साथ भूमिको पूजा गर्दै आएका छन्। भेडाको साँधेको बलि दिएर भूमि मनाउने मगर समुदायले प्रकृतिको पूजासँगै आफ्नो कला संस्कृतिलाई समेत उजागर गर्दै आएको नेपाल मगर संघ दाङका अध्यक्ष मुक्त बुढाले बताउनुभयो। रूकुम रोल्पा लगायतका जिल्लाबाट बसाइसरी दाङ झरेका मगर समुदायले थाथलकै झल्को दिने गरी असार 1 गतेदेखि 5 गतेसम्म भूमि नाच्ने इष्टमित्र भेटघाट गर्ने खानपिन गरेर रमाइलो गर्दै आएका छन्। दाङमा 2064 सालदेखि भूमि नाच्न थालिएको हो। त्यति बेला मगर समुदायका थोरै व्यक्ति भेला भएर शुरू गरेको भूमि अहिले घोराईमा मात्रै आधा दर्जन स्थानमा नाच्न थालिएको छ। घोराईका विभिन्न सेवा समाजले अलग अलग रूपमा भूमि मनाउन थालेका छन्। पछिल्लो दिनमा मगर समुदायका नयाँ पुस्तामा पनि मगर भेषभूषा संस्कार संस्कृतिमा चासो बढे पनि धेरै जसो विदेश पलायन हुने समस्याले सोचे जस्तो पुस्तान्तरण भने हुन नसकेको तक्सेरा सेवा समाजका महासचिव नरेन्द्र बुढाले बताउनु भएको छ। भूमिमा झुमे मगर समुदाय जेएन सागरले लेखेको खबर आजको नयाँ गोत राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
5: आजको परिवेशमा अब छोटो विश्राम।
6: किसानहरूका लागि खुसीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
0: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
5: दाङको दङ्गीश्रण गाउँपालिकाले हेफरसँगको साझेदारीमा सञ्चालन गरेको कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत कार्य भएको पाइएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनले परियोजना कार्यान्वयनका क्रममा आवश्यक प्रतिस्पर्धात्मक प्रक्रिया अनुगमन र मूल्याङ्कनमा कमजोरी देखाउँदै लाखौं रूपियाँको खर्चलाई अनियमित ठहर गरेको हो। प्रतिवेदन अनुसार सार्वजनिक खरिद नियमावली 2064 नियम 900 एकले गैर सरकारी संस्था मार्फत काम गराउँदा कामको आवश्यकता, समयावधि, जनशक्ति, कार्य सञ्चालन विधि र लागतको अनुमान तयार गर्नुपर्ने व्यवस्था रहेको छ। साथै कानून बमोजिम दर्ता भएका र सूचीकृत गैर सरकारी संस्थाबाट सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव माग गर्नुपर्ने प्रावधान पनि रहेको छ। तर गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना हेफर प्रोजेक्ट नेपालसँग प्रतिस्पर्धात्मक प्रक्रियाको अवलम्बन नगरी सिधै सम्झौता गरी काम गराएको महालेखाको निष्कर्ष छ। प्रतिवेदनमा उल्लेख भए अनुसार पालिका र हेफर बीच करिब 6 करोड़ रूपियाँ लागतको साझेदारी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको थियो, जसमा कुल लागतको 70% रकम पालिकाले र बाँकी रकम हेफरले बेहोर्ने व्यवस्था गरिएको थियो। यसै गरी पालिकाले आर्थिक वर्ष 2081-82 हेफर प्रोजेक्ट नेपाललाई 1,02,27,418 रूपियाँ भुक्तानी गरेको देखिएको छ। तर बहुवर्षीय दायित्व सिर्जना हुने गरी गरिएको उक्त सम्झौता र खर्च प्रक्रिया प्रचलित नीति र सिद्धान्त अनुसार नभएको महालेखाले औल्याएको छ। प्रतिवेदनको अर्को महत्वपूर्ण निष्कर्ष अनुसार पालिकाले हेफरसँग कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालनका लागि 3 वर्षे सम्झौता गरेको थियो। कार्यक्रम कार्यान्वयन गर्ने गैर सरकारी संस्थाको कामको अनुगमन र मूल्याङ्कन सम्बन्धित पालिकाले नै गर्नुपर्ने व्यवस्था रहेको छ। तर अनुगमन र मूल्याङ्कन शीर्षकमा पालिकाले 13,49,000 रूपियाँ हेफरलाई उपलब्ध गराएको पाइएको छ। पालिकाले आफैले गर्नुपर्ने अनुगमन र मूल्याङ्कनको जिम्मेवारी प्रभावकारी रूपमा नगरी सोही शीर्षकको रकम संस्थालाई उपलब्ध गराएको देखिएकाले उक्त 13,49,000 खर्चलाई महालेखाले अनियमित ठहर गरेको हो। महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएसँगै पालिकाको साझेदारी परियोजना सञ्चालन प्रक्रिया, खर्च व्यवस्थापन र जवाफदेहितामाथि प्रश्न उठेको छ। यता गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताउनु भएको छ। हेफरले सञ्चालन गर्ने कार्यक्रमहरूको अनुगमन गाउँपालिका आफैले गर्नुपर्ने स्वीकार गर्दै उहाँले हेफरलाई नै अनुगमनका लागि रकम भुक्तानी गरेको बारे आफूलाई जानकारी नभएको बताउनुभयो।
7: यसको अनुगमन त पिएमसिसी भन्ने हुन्छ, पिएमसिसीले नै गर्छ, अध्यक्ष नै हुन्छ गाउँपालिकाको अनुगमनको पनि पिएमसिसीको बैठकको पनि अध्यक्ष नै हुन्छ। खै अर्को त्यो कुरा मलाई थाहा भएन।
1: जस्तो कि पालिकाले हेफरसँग कृषि र पशु उद्यमशीलता सञ्चालनको लागि चाहिँ जस्तो 3 वर्षको लागि सम्झौता गरेको र त्यो पालिकाबाट गर्ने खर्च मध्ये अनुगमन र मूल्याङ्कनमा 13,49,000 चाहिँ हेफरलाई तेस्रो किस्तामा उपलब्ध गराएको भनेको छ। जस्तो कार्यक्रम कार्यान्वयन गर्ने गैर सरकारी संस्थाको काम अनुगमन र मूल्याङ्कन सम्बन्धित पालिकाले गर्नुपर्नेमा सोही संस्थाबाट खर्च लेख्न नमिल्ने भएकाले यो चाहिँ अनियमित भएको भनेर 13,49,000 रुपियाँ चाहिँ अनियमितता भएको भनेर लेखा छ। यो महालेखाको प्रतिवेदन हेरेर म तपाईँलाई भन्दैछु, खासमा यो गलत लेख्यो अथवा तपाईँले यो गरेर लेख्यो के हो भन्न खोजेको?
7: त्यो त मैले लेखासँग बुझ्नुपर्छ, लेखासँग बुझेर मात्रै हो,
1: जानकारी छैन नि हजुरलाई।
7: म लेखासँग बुझ्नुपर्छ, मलाई थाहा
1: भएन। त्यो प्रतिवेदन हजुरले हेर्नु भएको छैन, महालेखाको प्रतिवेदन सार्वजनिक भइसक्यो, आफ्नो पालिकाको के कस्तो आयो भनेर हेर्नु भएन?
7: प्रतिवेदन हेरियो होला होइन, अब त्यो याद भएन मलाई त्यो।
0: यसै ग्रेड वृद्धि परीक्षा शुरू भएको छ। हिजोदेखि शुरू भएको ग्रेड वृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा 386 जना छात्र र 467 छात्र गरी 853 जनाले ग्रेड वृद्धि परीक्षा दिएको शिक्षा समन्वय इकाई दाङका सूचना अधिकारी तिलकराम बन्जारेले जानकारी दिनुभएको छ। उहाँका अनुसार दाङमा ग्रेड वृद्धि परीक्षाका लागि 3,967 जना साधारणतर्फ र 183 जना प्राविधिक धारतर्फ गरी 4,150 जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षाका लागि फारम भरेका छन्। 2082 एसी परीक्षाको वैशाख 29 गते प्रकाशित नतिजा अनुसार दाङमा 4,485 विद्यार्थी नन ग्रेड भएका थिए। एनजी अर्थात नन ग्रेड भएका 335 जना विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन्। दाङमा 6 परीक्षा केन्द्रबाट विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिँदैछन्। असार 1 गतेदेखि शुरू भएको ग्रेड वृद्धि परीक्षा असार 9 गतेसम्म सञ्चालन हुने भएको छ।
5: नेपालकै प्रमुख बेमौसमी तरकारी उत्पादन क्षेत्रका रूपमा परिचित सल्यानको कपुरकोटमा यस वर्षको तरकारी सिजन औपचारिक रूपमा शुरू भएको छ। शुक्रबारदेखि तरकारी हाट बजार सञ्चालनमा ल्याएको कपुरकोट कृषि उपज बजार केन्द्रले पहिलो दिनमै किसानले 9 लाख भन्दा बढी कारोबार गरेको जनाएको छ। बजार केन्द्रका अनुसार पहिलो दिन मात्रै 21,305 किलो विभिन्न प्रकारका तरकारी बिक्री हुँदा 9,29,712 रूपियाँ बराबरको कारोबार भएको बताइएको हो। किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि तयार भएपछि बजार सञ्चालनमा ल्याइएको कृषि उपज बजार सञ्चालन समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार अब आगामी कार्तिक मङ्सिरसम्ममा कपुरकोट क्षेत्रबाट ठूलो परिमाणमा तरकारी देशका विभिन्न ठाउँमा पुग्ने भएको छ। कपुरकोटमा हरेक मंगलबार र शुक्रबार नियमित रूपमा तरकारी हाट बजार लाग्ने गर्दछ। गाउँपालिकाभित्रका शीतल बजार, बगाली लगायतका सहायक बजारहरूमा पनि विभिन्न बारमा तरकारी संकलन र कारोबार हुँदै आएको छ। गत वर्ष मात्रै कपुरकोटबाट 30,51,22,725 रूपियाँ बराबरको ताजा तरकारी तथा फलफूल बाहिरिएको थियो। विशेष गरी कपुरकोटमा उत्पादन भएको तरकारी दाङसहित भुटोल, भैरवा, नेपालगंज, पोखरा, कैलाली, धनगढ़ी लगायतका क्षेत्रका व्यापारीहरू कपुरकोटमै पुगेर तरकारी खरिद गर्ने गरेको बताइएको छ।
0: जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले जाजरकोटको नलगाड नगरपालिका एक चिउरी निवासी 40 वर्षीय सुरेश विकलाई पक्राउ गरेको हो। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार बैंकिङ कसुरमा मुद्दामा अनुसन्धानको क्रममा फरार रहेका विकलाई आइतबार रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 9 राली बजारबाट पक्राउ गरिएको हो। पक्राउ परेका विक उपर 9,95,000 रूपियाँ बिगो रकम दावी गरिएको छ।
5: र नेपालमा यस वर्षको मनसून केही दिन ढिलाइ गरी भित्रिने भएको छ। नेपालमा सामान्यतया जून 13 मनसून प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसूनी प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिजो विभागले विज्ञप्ति नै जारी गरी भू उपग्रहबाट प्राप्त तथ्याङ्क र गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसून भित्रिन अझै केही दिन लाग्ने जनाएको हो। यसैबीच गैराती विभिन्न ठाउँमा वर्षा भएको छ। आज कोशी प्रदेशका तराई लगायत बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघ गर्जन र तट्याङ सहित वर्षा र हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि बिदा हुन्छ।
5: नमस्कार।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।
3: विश्व समुदायद्वारा सफल कार्यान्वयनमा जोड र फिफा विश्वकप अन्तर्गत गैरातीका 3 खेल बराबरीमा सकिए।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सातै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि हिजो प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आगामी आर्थिक वर्ष 2083-84 लागि 40,44,18,00,000 रूपियाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ। बजेट प्रस्तुत गर्नुहुँदै वहाँले कोशी प्रदेश सरकारले कृषि उत्पादन, पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 32,99,00,000,000 बजेट सार्वजनिक गरेको छ। आगामी वर्ष पुँजीगत खर्च 20,02,61,00,000, चालू खर्च 12,72,37,00,000, वित्तीय व्यवस्था 25,00,00,000 रहने अनुमान छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 63,93,33,33,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। त्यसै गरी लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,38,45,00,000 रूपियाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। प्रस्तुत बजेट मध्ये पुँजीगत तर्फ 22,71,65,40,000 रूपियाँ, चालू तर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्था तर्फको रकम समेत समावेश गरी कुल बजेट 37,38,45,00,000 रूपियाँ पुगेको हो। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 41,13,86,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। प्रस्तावित बजेट मध्ये चालू तर्फ 14,66,32,29,000 रूपियाँ तथा पुँजीगत तर्फ 26,47,53,71,00,000 रूपियाँ विनियोजन गरिएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ। हिजो कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुभएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रमा सामुदायिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उद्धार लगायत क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताउनुभयो। उता सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम कार्यान्वयनका लागि 37,70,00,000,000 बजेट विनियोजन गरेको छ। प्रदेश सभाको हिजो राति 11:45 बसेको बैठकमा सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्नुभएको हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट 1,72,00,000,000, सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमान रकम 10,24,92,66,000,000 अनुमान गरिएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको मन्त्रालयगत छलफल शुरू भएको छ। छलफलको हिजो पहिलो दिन विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको हो। विनियोजन विधेयक मन्त्रालयगत विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उत्पादनमा कमजोर, प्रोत्साहनमुखी तथा नयाँ उद्योग स्थापना लगायतमा ध्यान पुग्न नसकेको बताउनुभयो। सांसदहरूले उद्योग मन्त्रालयको बजेटले सुदूरपश्चिम र कर्णालीको भूगोललाई छुन नसकेको, उद्योग मन्त्रालयमा बेनामे शीर्षकमा बजेट विनियोजन गरिएको भन्दै के का लागि बेनामे शीर्षकमा राखिएको हो स्पष्ट पार्नुपर्ने बताउनुभयो। सांसदहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्ने, पत्रकारको हक हितलाई ध्यान दिएर बजेटमा व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले खेलकुद मन्त्रालयको विनियोजनमा एउटै शीर्षकमा दोहोरो रकम विनियोजन गरिएको भन्दै त्यो संशोधन गरिनुपर्ने या हटाइनुपर्ने बताउनुभयो। सांसदहरूले स्वास्थ्य क्षेत्रका लागि गरिएको माग अनुसारको बजेट आउन नसकेको, स्वास्थ्य सेवामा सरकारको विशेष ध्यान पुग्न नसकेको, नागरिकलाई विशिष्टीकृत स्वास्थ्य कार्यक्रम आउन नसकेको तथा खाद्य स्वच्छतामा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले महिला अधिकार, समानता र पहुँच विकास तथा महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ विनियोजन मार्फत ठोस योजना आउनुपर्ने बताउनुभयो। सांसदहरूले युवा रोजगार मन्त्रालय अन्तर्गत कार्यक्रम योजना नबनाइएको तथा बन्द उद्योग पुनः सञ्चालन र रोजगारी सिर्जनाका लागि ठोस कार्यक्रम आउन नसकेको टिप्पणी गर्नुभयो। सांसदहरूले कृषि क्षेत्रमा विनियोजित रकमले कृषि उत्पादन बढाउने तथा मलको समस्या समाधानमा ध्यान पुग्न नसकेको पनि बताउनुभयो। छलफलको शुरूमा 12 जना सांसदहरूको विनियोजन विधेयकमा विभिन्न मन्त्रालयगत शीर्षकहरूमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। यसैबीच प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहेको समयमा विषयगत मन्त्रीहरू अनुपस्थित भएपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले बैठकमा मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गर्नुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमा प्रतिपक्षी दलका सांसदहरूले नेपालको भूमि सुस्ता र सीमा क्षेत्रमा भारतीय पक्षबाट दुःख दिइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले वर्षायाममा सड़क विस्तार गर्ने भन्दै नागरिकका घर भत्काउने काम गरिरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले धान रोपाई र वर्षाको समयमा रासायनिक मलको अभाव हुन नदिन सिंचाईको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले व्यवस्थित सुरक्षित र मर्यादित श्रम बजार निर्माण गर्ने दिशामा बजेट केन्द्रित रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटको मूल उद्देश्य आर्थिक तथा राजनैतिक सुशासन, कृषिको आधुनिकीकरण, रोजगारी विस्तार, डिजिटल अर्थतन्त्रको विकास र आर्थिक सशक्तिकरण रहेको बताउनुभयो। आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले सहायता लिने मानसिकता हटाई गरिबी न्यूनीकरणको आधार स्थायी आमदानी र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बजेट आएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई उत्पादनशील लगानी गर्न प्रोत्साहन तथा सड़क डिभिजन क्षेत्र र हवाई क्षेत्रमा कनेक्टिभिटीको विकास गरी अर्थतन्त्रलाई औपचारिकतातर्फ अघि बढाइएको औल्याउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार अपराह्न 1:15 बस्नेछ। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यी बीच छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्य मार्फत आपसी जनताको हितमा केन्द्रित गर्नेबारे हिजो चीनको बेइजिङमा छलफल भएको छ। द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा 4 दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नु भएको हो। उच्चस्तरीय भेटबारे अवगत गराउनुहुँदै मन्त्री खनालले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको प्रष्ट पार्नुभयो। चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका विदेश विभाग प्रमुख शिशिर खनाल र चिनिया कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ बीच पनि हिजो बेइजिङमा भेटवार्ता भएको छ। भेटपछि मन्त्री खनालले खुशी व्यक्त गर्दै सो अवसरमा नेपाल चीन बीच सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको बताउनु भएको छ। लोकसेवा आयोगको 76 वार्षिकोत्सवका अवसरमा हिजो आयोगले आयोजना गरेको समारोहमा राष्ट्रपति पौडेलले स्थायी सरकारका रूपमा रहेको कर्मचारी तन्त्रले समयानुकूल सार्वजनिक सेवा प्रवाह मार्फत आम नागरिकको मन जित्नुपर्नेमा जोड़ दिनुभयो।
3: संघीय लोकतान्त्रिक गणतन्त्रका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताले चाहेको भनेकै सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह उनको तीव्र विकास शान्ति र प्रगति नै हो। जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल अझ धनमुखी सेवामुखी प्रविधि मैत्री र परिणाममुखी बनाउन जरुरी छ। सो उत्प्रेरित अनुशासित आचरणशील नैतिकवान जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्छन्। प्रविधि र स्मार्ट सेवा प्रवाह मार्फत कर्मचारी तन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ।
2: समारोहमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लाखौं युवाहरूको आकर्षणको केन्द्रका रूपमा रहेको लोकसेवा आयोगले समावेशी सहभागिताको दृष्टिबाट सार्वजनिक सेवामा कर्मचारी छनौट गरेर समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास गरेको बताउनुभयो। त्यसै गरी आयोगका अध्यक्ष माधव रेग्मीले लोकसेवा आयोगप्रति जनताको विश्वास बढ़ेको भन्दै राष्ट्र सेवक कर्मचारी छनौटमा कायम गर्दै आएको निष्पक्षतालाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाउनुभयो। यस अवसरमा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनालीलाई सम्मान गरिनुका साथै आयोगमा कार्यरत तीनजना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081माथि विज्ञहरूसँग सुझाव लिएको छ। समितिको हिजो बसेको बैठकमा विज्ञहरूले विधि विज्ञान प्रयोगशालालाई गुणस्तरीय र विश्वसनीय बनाउने गरी विधेयक अघि बढ़ाइनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा प्रयोगशाला विज्ञ ओम प्रकाश शर्माले विधि विज्ञान प्रयोगशाला सम्बन्धी वार्षिक तालिमको आयोजना गर्न र प्रयोगशाला र संकलित नमूनाहरूको सुरक्षाका सम्बन्धमा कड़ा कानूनी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै अर्का विज्ञ गोकुल कुमार चौधरीले हाल संकलन गरिएका हजारौं नमूना र आवश्यक जनशक्ति प्रयोगशालाको अभावमा थन्किएर रहेको भन्नुहुँदै प्रदेशहरूमा समेत परीक्षण गर्ने व्यवस्था अब बन्ने कानूनमा उल्लेख गरिनुपर्ने सुझाव दिनुभयो। त्यसै गरी प्रयोगशाला विज्ञ निराजन थापा छेत्रीले संकलित नमूनाहरू जतिसक्दो चाँडो परीक्षण गर्न सक्यो त्यति सकारात्मक नतिजा आउने हुँदा विधेयकले प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति र प्रयोगशालाहरूको संख्या बढ़ाउन सुझाव दिनुभयो। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सरकारले सबैभन्दा पहिला भएका विधि विज्ञान प्रयोगशालालाई सुदृढ बनाउन चाहेको बताउनुभयो। समिति सभापति डाक्टर ओजस्वी शेरचनले विधि विज्ञान प्रयोगशाला विधेयक विज्ञहरूसँग थप छलफल गरेर मात्रै अघि बढ़ाइने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा माथतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्क भन्दा अतिरिक्त रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभएको छ। सोको प्रमाण सहित मन्त्रालयको हटलाइन नम्बर 1151मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गर्नुभएको हो। वातावरण संरक्षण स्थानीय रोजगारी सिर्जना र सामुदायिक वनमा आश्रित परिवारको आर्थिक सशक्तिकरणलाई एकैसाथ जोड्ने उद्देश्यले बाँकेको कोहलपुरमा सञ्चालित दुना टपरी उद्योग स्थापित हुँदै गएको छ। सामुदायिक वनबाट सालका पात संकलन गरी उत्पादन गरिने दुना टपरीले स्थानीयलाई आमदानीको अवसर दिएको छ भने प्लास्टिकजन्य सामग्रीको विकल्पका रूपमा वातावरण मैत्री अभ्यासलाई समेत प्रोत्साहन गरेको छ। संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: कोहलपुर नगरपालिका वडा नम्बर 2 रहेको जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कोहलपुरमा पहिलो पटक सालको पातबाट बनाइने दुना टपरी उद्योग सञ्चालन गरी सामुदायिक वनका उपभोक्ताहरूलाई आमदानीको स्रोत बनाउन थालेको छ। पहिले जंगलमा खेर जाने सालका पात अहिले स्थानीयका लागि आय आर्जनको बलियो स्रोत बनेको छ। विशेष गरेर सामुदायिक वनमा आश्रित एकल महिला दलित विपन्न परिवारले पात संकलन गर्ने सुकाउने र दुना बनाउने कामबाट राम्रो आमदानी गर्न थालेका छन्। जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष पुण्य प्रभा मल्ल:
5: एकल महिलालाई प्राथमिकता दिएका छौँ, किनभने घरमै भित्र बसी बसी तर तरिकाले गरिरहनु भएको छ। दुना टपरी टिप्ने, पात टिप्ने, दुना टपरी फुट्ने, सिङ्का पनि बनाउने उहाँहरूलाई नै दिइरहेका छौँ। उहाँहरूको आयआर्जन अनि घर खर्च चल्ने थोरै भइरहेछ।
4: प्लास्टिक जन्य सामग्रीले वातावरणमा नकारात्मक असर परिरहेका बेला सालको पातबाट बनेका दुना टपरी वातावरण निर्माण मैत्री विकल्पका रूपमा प्रयोग हुन थालेको छ। दुना टपरीले समूहका सदस्यहरूको वैकल्पिक आमदानीको स्रोत समेत बढ्न थालेको छ। जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बलबहादुर बुढा:
6: प्रशस्त मात्रामा हामी सामुदायिक वनमा सालको पादहरूतिर जाने भएको कारणले गर्दा केरा भएको प्राकृतिक स्रोतलाई प्रयोग गरेर पैसामा बदलौं भन्ने हाम्रो एउटा उद्देश्यका साथ लिएका छौँ। जो चाहिँ बाहिर गएर कमाउन नसक्ने महिलाहरूलाई हामीले यसबाट जागिर दिने, यसमा चाहिँ काम लगाउने र थोरै भए पनि हामीले उहाँहरूको चुलो चाहिँ बाल्ने हामीले उद्देश्य लिएका छौँ।
4: होटल भोज तथा अन्य विभिन्न कार्यक्रममा प्लास्टिकका प्लेट र कपको सट्टा दुना टपरीको प्रयोग बढ्दै गइरहेको जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिकी सदस्य जया थापाको भनाइरहेको छ:
7: पहिला भन्दा धेरै फस्टाएको छ, मान्छेहरू धेरै खोजी खोजी आउनुहुन्छ, सानो ठुलो साइजमा बेचिरहेको छौँ, बजारीकरण पनि गर्दैछौँ।
4: दुना टपरी उद्योगको विस्तार सँगै कोहलपुरमा हरित उद्यमशीलताको नयाँ सम्भावना देखिएको छ भने सामुदायिक वनसँग जोडिएका परिवारका लागि यो दिगो आय आर्जनको भरपर्दो आधार बन्दै गएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
8: नारायणी अस्पतालको सूचना:
9: नारायणी अस्पताल परिसर बिरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
10: समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल, बिरगंज, पर्सा।
2: अब बाँकी समाचार। रेडियो नेपाल र म्युजिक रोयल्टी संकलन समाज नेपाल बीच रेडियो नेपालबाट उत्पादित सृजनात्मक सामग्रीहरूको रोयल्टी संरक्षण गर्ने बारे छलफल भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हिजो भएको छलफलमा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले रोयल्टी सम्बन्धी समस्या समाधान गर्न उत्पादक र प्रसारक बीच सन्तुलन कायम गर्दै प्रशासनिक तथा कानूनी आधारमा अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो। निमित्त प्रमुख प्रशासकीय अधिकृत चटौतले कलाकारहरू राष्ट्रको गहना भएको र रेडियो नेपालमा रहेका सृजनात्मक सामग्रीहरू स्रष्टाहरूको बौद्धिक तथा सृजनात्मक सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नु संस्थाको दायित्व भएको बताउनुभयो। छलफलमा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश चन्द्र अधिकारीले रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेका प्रसारण सामग्रीहरूमा हक अधिकार सुनिश्चित गर्न र अरू डिजिटल प्लेटफर्महरू मार्फत भइरहेको आफ्नो प्रसारण सामग्रीको दुरूपयोग रोक्न उच्च स्तरीय समिति गठन गरी छानबिन गर्न आवश्यक रहेको सुझाव दिनुभयो। काभ्रे प्लाञ्चोकका विभिन्न नदी तटीय क्षेत्रमा वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न मौसम मापन केन्द्र तथा बाढ़ी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ। सुनकोशी र रोशी नदी आसपासका विभिन्न क्षेत्रका ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच युद्ध अन्त्यसँगै हर्मुज जलघाटी पुनः खोल्ने विषयमा सहमति भएको छ। दुई देश बीचको युद्ध अन्त्यका लागि आगामी शुक्रबार स्विजरल्याण्डमा सहमति पत्रमा हस्ताक्षर हुने युद्धको मध्यस्थता गरिरहेको पाकिस्तानले जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब चाँडै नै हर्मुज जल डमरू क्षेत्र खुला हुने र अमेरिकाले इरानको जल क्षेत्रमा लगाएको निषेध अन्त्य गरिने बताउनुभयो। सम्झौतामा लेबनानमा इजरायलले जारी राखेको सैनिक कार्यवाही पनि रोकिने उल्लेख छ। यदि यो सम्झौता कार्यान्वयनमा आयो भने विश्व बजारमा तेल र प्राकृतिक ग्यासको आपूर्ति पुनः सहज भई ऊर्जा संकटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ। यद्यपि सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन। इरानले भने औपचारिक हस्ताक्षर नभएसम्म कुनै पनि प्रावधान कार्यान्वयनमा नल्याइने स्पष्ट पारेको छ। रूसले युक्रेनमा जारी राखेको आक्रमणमा परि हिजो कम्तीमा 11 जनाको मृत्यु भएको छ। आक्रमणका कारण राजधानी कीवमा रहेको भव्य धार्मिक धरोहर क्याथड्रेलमा समेत आगो लागेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताउनुभयो। राष्ट्रपति जेलेन्स्कीले 11 शताब्दीमा निर्मित इसाई समूहहरूको धार्मिक आस्थाको क्याथड्रेलमा भएको आगलागीलाई इसाई समुदायकै आस्थामा प्रहार भएको बताउनुभयो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: चालू आर्थिक वर्षको 11 महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पूँजीगत खर्च 1,32,66 करोड रुपियाँ मात्र भएको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार चालू आर्थिक वर्षको 11 महिनामा कुल लक्ष्यको 32.53% पूँजीगत खर्च भएको छ। सरकारले चालू आर्थिक वर्षमा 4,07,88,80,00,000 रकम पूँजीगत खर्चतर्फ विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा चालू खर्चतर्फ 11,80,98,00,000 खर्च गर्ने लक्ष्य राखेकोमा 11 महिनामा 76.91% खर्च भएको छ। वित्तीय व्यवस्थापन तर्फ वर्षभरिमा 3,75,24,20,00,000 खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म 3,05,71,81,00,000 मात्र खर्च भएको छ। मध्य प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न र बचतकर्ताको रकम सुरक्षित गर्न आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत कडा नीति अघि सारेको छ। सहकारी संघ संस्थामा बढ्दो आर्थिक विचलन र ठगीलाई रोक्न मध्य प्रदेश सरकारले शून्य शीलताको नीति लिने घोषणा गरेको छ। बजेटमा नागरिकको पसिनाको कमाई अपचलन गर्ने सहकारीका संचालक तथा पदाधिकारीहरूलाई कुनै पनि छुट नदिइने उल्लेख गरेको छ। उनीहरूको सम्पत्ति तत्काल रोक्का गर्ने र जफत गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गराउन कानूनी र संरचनागत व्यवस्थालाई निर्मम रूपमा कार्यान्वयन गरिने मध्य प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। त्यसै गरी सहकारीहरूको आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न अब मध्य प्रदेशका सबै सहकारी अनिवार्य रूपमा एकीकृत प्रादेशिक डिजिटल नियमन तथा अनुगमन प्रणालीमा आबद्ध हुनुपर्नेछ। बजेटले मध्य प्रदेशका सहकारीहरूले शेयर बजार र घर जग्गा कारोबारमा लगानी गर्न नपाउने भएका छन्। त्यस्ता क्षेत्रमा लगानी गर्न पूर्णत निरुत्साहित गर्दै सहकारीको पुँजीलाई अनिवार्य रूपमा कृषि उद्यमशीलता उत्पादनमूलक क्षेत्रमा मात्र परिचालन गर्नुपर्ने व्यवस्था बजेटले प्रस्ताव गरेको छ। मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिना जेठ मसान्तसम्ममा 2,21,52,00,000 राजस्व असुली गरेको छ। अर्थ मन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई वैशाख मसान्तसम्मको 11 महिनाका लागि 2,49,19,00,000 राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो। आइसिपी वीरगंजले 11 महिनाको अवधिमा तोकिएको लक्ष्यको 88.89% मात्र राजस्व असुली गरेको छ। सोमबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक 12.26 अङ्कले घटेको छ। यस्तै नेप्से परिसूचक 2,711.76 अङ्कमा सीमित भएको छ। कारोबार भएका मध्ये कुल 73 कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने 188 कम्पनीहरूको शेयर मूल्य घटेर कारोबार भएको छ। सोमबार कुल 350 कम्पनीहरूका 1,07,39,928 किता शेयरहरू 4,41,20,00,000 रुपियाँमा किनबेच भएका छन्। अलैची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङको 18 त्रिवेणी गाउँपालिकामा असारको 12 र 13 गते प्रदेश स्तरीय अलैची महोत्सवको आयोजना हुने भएको छ। ताप्लेजुङमा पहिलो पटक अलैची महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङले जानकारी दिनुभयो। महोत्सवमा अलैचीका बोट बिरुवा तथा फल प्रदर्शनी, अलैचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैची बगैंचाको प्रदर्शनी र अवलोकनका गतिविधिहरू आयोजना गरिने भएको छ।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेल बीचको खेल बराबरीमा टुङ्गिएको छ। अमेरिकाको एटलान्टा रंगशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो। सन् 2010 विश्वकप विजेता स्पेनले विश्वकपमा नव प्रवेशी टोली केप भर्डेलसँग निकै दबदबामा खेले पनि गोल गर्न भने सकेन। यस बराबरी खेलसँगै विश्वकपको समूह एचमा रहेका दुवै टोलीले समान 1-1 अङ्क जोडेका छन्। समूह एच अन्तर्गत आज बिहान साउदी अरेबिया र उरुग्वे बीच भएको खेल 1-1 गोलको बराबरीमा सकिएको छ। यसै गरी गैराती नै सम्पन्न समूह जी को खेलमा बेल्जियम र इजिप्टले 1-1 गोलको बराबरी खेलेका छन्। अहिले इरान र न्यूजील्याण्ड बीच खेल जारी रहेको छ। अब मौसम सम्बन्धी जानकारी आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भागको एक दुई स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरूमा तातो दिन हुने विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:08 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सातै प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा बजेट प्रस्तुत। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल, हिजो 9 मन्त्रालयको बजेटमाथि छलफल, बाँकीको आज हुने। चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया विदेश मन्त्री वाङ यी बीच भेटवार्ता। मजबूत छिमेकी सम्बन्ध र बहुआयामिक सहकार्य लगायतका विषयमा सहमति। अमेरिका र इरान बीच शान्ति सम्झौतामा शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने। विश्व समुदायद्वारा सफल कार्यान्वयनमा जोड़। र फिफा विश्वकप अन्तर्गत गैरातीका 3 खेल बराबरीमा सकिए। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
11: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
13: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित

0: संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
1: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
0: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: सभ्यता कार्यक्रममा आजदेखि केही श्रृङ्खलासम्म समग्र नेपाल र सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्था श्रद्धा र गौरवको केन्द्र पशुपतिनाथ र यससँग गाँसिएको नेपालको सभ्यताको चर्चा गर्दैछौ।
0: नेपालको सभ्यता हजारौं वर्ष पुरानो इतिहास, धर्म, कला, साहित्य, स्थापत्य, संस्कार र प्रकृतिसँगको अद्भुत सन्तुलनमा उभिएको छ। यस सभ्यताभित्र पशुपतिनाथ केवल एउटा मन्दिर मात्र होइन, एक जीवित संस्कृति, एक अनन्त धरोहर र नेपालको अमूल्य सम्पदा हो।
1: पवित्र बागमती नदीको किनारमा अवस्थित पशुपतिनाथ मन्दिरलाई विश्वको अद्वितीय शिवपीठ मानिन्छ। शास्त्र अनुसार यहाँ भगवान शिवले पशुपति रूप धारण गरी सृष्टिमा रहेका सम्पूर्ण प्राणीलाई रक्षा गर्ने संकल्प लिनु भएको विश्वास छ। यही विश्वासले नेपाललाई देवभूमिको पहिचान दियो र यहाँको सभ्यतालाई विश्व सामु उजागर गर्यो।
0: पशुपतिनाथको इतिहास, व्यवस्थापन र संरक्षण बारे प्रष्ट दृष्टि राख्नुहुने पशुपतिनाथ र पाशुपत क्षेत्रका विज्ञ डाक्टर गोविन्द टन्डन कार्यक्रम हाम्रो सभ्यता मार्फत आजदेखि केही श्रृङ्खलासम्म पशुपतिनाथ र पाशुपत क्षेत्रका सन्दर्भमा कुराकानीमा हुनुहुनेछ। डाक्टर गोविन्द टन्डनले लामो समयसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएर यस धरोहरको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान दिनु भएको छ।
1: पशुपतिनाथको उत्पत्ति र ऐतिहासिक पृष्ठभूमिका बारेमा बताइदिनुहोस्।
2: भगवान पशुपतिनाथ नेपालको राजधानी काठमाडौँको देवपत्तनमा हुनुहुन्छ। देवपत्तन आफै पनि देवतै देवताहरूको सहर, त्यही पछि चाहिँ नि देवपाटन बन्यो, अहिले चाहिँ नि कहिले कहिले देवपाटन भन्छन्, कसैले देवपाटन भन्छ, तर त्यो प्राचीनताको सम्बोधक त्यहाँ छँदैछ। भगवान पशुपतिनाथ को जुन मन्दिर हामी कहाँ छ, अब त्यसको उत्पत्तिको सन्दर्भमा भगवान पशुपति भनेको त शिव, रुद्र, शङ्कर, महादेव जे भनौँ उहाँ नै हुनुहुन्छ। यो सृष्टिको स्रष्टा होइन, उहाँका अनेक नाम छन्। एकम सद्विप्रा बहुधा वदन्ते, सत्य एउटै छ। त्यो सत्यलाई चाहिँ नि विभिन्न विद्वानहरूले, विभिन्न व्यक्तित्वहरूले आफ्नो ढङ्गबाट प्रस्तुत गरेर आउँछ। त्यसैले भगवान पशुपतिनाथ भने पहिला त बुझ्नु पर्यो उहाँ शिव हुनुहुन्छ, रुद्र हुनुहुन्छ, शङ्कर हुनुहुन्छ। वैदिक हाम्रा ग्रन्थहरूले, वेदहरूले जति व्याख्या गरेका छन्, स्तुति गरेका छन्, प्रार्थना गरेका छन्, तिनै भगवान शिव, शङ्कर, महादेव, भोले बाबा, भगवान पशुपतिनाथ यहाँ हुनुहुन्छ। अब भौतिक रूपको चाहिँ मन्दिर हामीले यहाँ पाएका छौँ। अब त्यो मन्दिरको कसरी उत्पत्ति भयो, कसरी सृष्टि भयो भन्ने सन्दर्भमा अब यसका विभिन्न स्रोतहरू छन्। अब जस्तो हामी कहाँ प्राप्त हुने स्कन्द पुराण अन्तर्गतको हिमवत् खण्ड भयो, नेपालमा त्यहाँ भयो, त्यस्तै गरिकन पशुपति पुराण भयो, यहाँ विभिन्न उल्लेखहरू पाइन्छन्। त्यस्तै गरिकन अब वंशावलीले फेरि आफ्नै हिसाबले चाहिँ भनिरहेको हुन्छ। गोपाल राज वंशावली जुन जयस्थिति मल्लको पालामा लेखियो, त्यस्तै गरिकन भाषा वंशावलीहरूले पनि भनिरहेका छन्। अब ती समग्रको चाहिँ हेर्दाखेरि निष्कर्ष के देखिन्छ भने, कुनै बेलामा त्यहाँ एउटा डिस्को थियो, त्यो डिस्कोमा एउटा गाई, कीर्तिपुरबाट एउटा गाई आउँथिन्, त्यसपछि चढ्दै चढ्दै चढ्दै चढ्दै आउँथिन्। आउँदाखेरि चाहिँ त्यहाँ स्वतः त्यो डिस्कोमा पुगेपछि दुधको धारा बहुन्थ्यो, आफै बहन्थ्यो, त्यसपछि घरमा फर्किन्थिन् बेलुका पख, अनि त्यो ग्वालाले दुध दुनु खोज्यो, दुधै हुँदैन। एकपटक, दुईपटक, तिनपटक भइसकेपछि उनलाई जाने ज्यादै यो के हो भन्ने जिज्ञासा भयो। त्यसपछि आएर जाने हेर्दाखेरि, खनेर हेर्दाखेरि त्यहाँ ज्योतिर्लिङ्ग प्रकट भयो भन्ने उल्लेख पाइन्छ। अब यो त जाने गोपाल वंशीहरूको राज्यकालतिरको जस्तो देखिन्छ, तर अब हिम्मत खण्ड नेपाल महात्म्यहरूले त के भन्छन् भने, यो त जाने युगौँ युगदेखि यहाँ छ। भगवान विष्णुले स्वयं आएर जाने त्यहाँ जाने नीलमणि युक्त शिवलिङ्गले जाने

0: राखिदिनु भएको भन्ने छ। अब यसको कथा प्रसङ्गलाई हेर्दाखेरि शिव पुराणमा स्कन्द पुराणहरूमा जुन जब सृष्टि सुरुवात भयो, सृष्टि सुरुवात भएपछि भगवान विष्णुको नाभिबाट कमल पुष्प निक्ल्यो, त्यसपछि ब्रह्मा निक्लिनु भयो, त्यसपछि उहाँहरूलाई चाहिँ आफ्नो कामको जिम्मा दिँदाखेरि जति होला भन्ने सम्झेको त्यो नभइसकेपछि चाहिँ नि उहाँहरूमा चाहिँ तँ र मको बिचमा चाहिँ विवाद भयो। त्यो विवाद भइसकेपछि आकाशवाणी भयो। अब त्यो आकाशवाणी भगवान स्वयं शिवले चाहिँ गर्नुभएको थियो। त्यसमा चाहिँ नि अब तिमीहरू दुईजनामा यसरी वाद विवाद गर्छ भने तिमी को ठुलो भन्ने कुरा त यसै त थाहा हुँदैन, यसैले ल तिमीहरूको अहिलेतिर यो ज्योतिर्लिङ्ग छ, यसको आदि र अन्त्य पत्ता लगाऊ भनिसकेपछि त्यो दुवैजना पत्ता लगाउनलाई गएको। अनि त्यो जुन ज्योतिर्लिङ्ग प्रकट भयो, अब त्यो ज्योति जुन छ त्यो नै जाने ज्योतिर्लिङ्गको पहिलो स्वरूप थियो। त्यही नै जाने ज्योतिर्लिङ्ग प्रकट भएको दिनलाई चाहिँ हामी महाशिवरात्रि भनेर मनाउँछौँ। र अनि त्यही ज्योतिर्लिङ्गकै प्रभाव स्वरूप चाहिँ नि अब हाम्रो नेपाल खण्डमा, यहाँ हिम्मत खण्डको यो नेपालमा चाहिँ नि भगवान पशुपतिनाथ विभिन्न मृग रूप लिएर चाहिँ घुम्दै घुम्दै घुम्दै आएर यहाँ चाहिँ आदि पशुपतिको रूपमा बसेको भन्ने चाहिँ वंशावलीहरूमा पुराणहरूमा उल्लेख गरेको पाइन्छ। यसैले अब यसको एउटा पुरातात्विक रूपबाट हेर्दाखेरि हामी सुपुष्पदेव भन्दा अगाडि जान सक्दैनौँ, होइन? सुपुष्पदेव भनेको अब अहिलेको चाहिँ नि पशुपतिमा भएको विक्रम सम्वत 790 जयदेव द्वितीयको अभिलेख अनुसार चाहिँ नि अब करिब करिब चाहिँ नि ईस्वी पूर्व 5 शताब्दीतिरको समय दिन सकिन्छ। अब ईस्वी पूर्व 5 शताब्दीदेखि लिएर हामीसँग ईस्वीको 5 भनेको करिब करिब चाहिँ नि 1000 वर्षको इतिहास हामीसँग चाहिँ नि ल्याप्स छैन। अब अहिले छैन भन्दैमा चाहिँ नि छैन भन्न त मिलेन, खोजी गर्दै जाँदा भोलि पत्ता लाग्न सक्ला। यसैले चाहिँ नि अब पुरातात्विक रूपबाट हेर्दाखेरि अहिलेको मन्दिर चाहिँ नि सुपुष्पदेवले बनाएर त्यसपछि विभिन्न कालमा बन्दै बन्दै बन्दै आएको देखिन्छ। अब अहिलेको जुन मन्दिर छ यो चाहिँ विक्रम सम्वत 1754 वास्तुकला हो। यसैले पौराणिक आख्यानले भन्दाखेरि अब सत्ययुगदेखि नै यहाँ छ। त्यसपछि वंशावलीबाट हेर्दाखेरि चाहिँ गोपाल वंशको पालामा सुरु भएको छ। यसैले विभिन्न स्रोतबाट विभिन्न किसिमको चाहिने तर्कहरू दिएको हामी पाउँछौँ। जे भए तापनि अब भगवान पशुपतिनाथ पशु र पति दुईटा शब्दले मिलेको छ। पशु भनेको 2 खुट्टे 4 खुट्टे सबैलाई पशु भन्छन्, तर पशु भनेको चाहिँ नि 2 खुट्टे 4 खुट्टेको साथसाथै त्यो खुट्टाले मात्रै होइन, त्यो भित्रको अन्तर्चेतनाले ज्ञानले पनि। यदि जबसम्म चाहिँ कोही मान्छेमा अज्ञानता छ, अन्धकार छ, मोह छ, पासमा बद्ध भइरहेको छ भने त्यतिन्जेलसम्म त्यो पशु हो। त्यसैले त्यो पशु जसमा अन्धकार छ, अज्ञानता छ, त्यसलाई चाहिने त्यो पशुताबाट उन्मुक्त दिलाउने को त भन्दा भगवान पशुपति। यसैले उहाँलाई चाहिँ हामीले श्रद्धा आराधना पूर्वक चाहिँ सम्मान गर्छौँ। वेदहरूले चाहिँ उहाँका मन्त्रहरू, हजारौँ मन्त्रहरूले चाहिँ उहाँको स्तुति गरेका छन्, उहाँको चाहिँ भक्ति गरेका छन्। र नेपालमा पनि अब हाम्रो अहिलेदेखि होइन जमानादेखि चाहिँ शताब्दी अघिदेखि चाहिँ हामीले भगवान पशुपतिनाथप्रति चाहिँ भक्ति भावना दर्शाइरहेका छौँ। शिलालेखहरूले त्यसलाई स्पष्ट व्यक्त गर्छन्। अहिले छिविकालका चाहिँ अंशवर्माको समयदेखि त पशुपति भट्टहरूको पादानु ध्यात भनेर म चाहिँ भगवान पशुपतिनाथको त्यो पाउको धुलोले मेरो निधार सुहाएको छ भने त्यति भक्ति गर्ने चाहिँ चलन आयो, होइन? त्यही परम्परा आजसम्म पनि हामीसँग केहीको रूपमा चलिरहेको छ।
1: नेपालको सभ्यता र परिचयसँग पशुपतिलाई जोड्दा कसरी जोड्नु?
0: नेपाल भन्न साथै संसारका मान्छेहरूले चिन्ने, अब पश्चिमीले चिन्ने सगरमाथा अथवा अहिले पछि गएर माउन्ट एभरेस्ट भन्छन्, होइन? त्यसपछि चाहिँ नि सनातन हिन्दू धर्मावलम्बीहरू विश्वको कुना कुनामा छन्, उनीहरूले बुझ्ने भनेको पशुपतिनाथै हो। त्यस्तै गरिकन चाहिँ अब अरू धर्मावलम्बीहरूको लागि पनि पशुपति भनेको चाहिँ एउटा यस्तो ठाउँ हो जहाँ चाहिँ वैदिक बौद्ध जैन सिख सबैको सद्भावमय वातावरण छ। अब त्यहाँ बौद्ध धर्मसँग सम्बन्धित स्तूप छ, बुद्धका मूर्तिहरू छन्, जैनका मूर्तिहरू छन्। त्यस्तै गरिकन गुरु ग्रन्थ साहबको चाहिँ त्यहीँ छ। त्यस्तै चाहिँ हाम्रो जोस भने सम्प्रदायको चाहिँ आश्रम पनि त्यहीँ छ। सबैको चाहिँ आस्थाको केन्द्र, बौद्ध धर्मावलम्बीहरूको चाहिँ दर्शन गर्न आउने कतिपय पद्मसम्भवदेखि लिएर कतिपयले यहाँ चाहिँ ध्यान तप गरेको ठाउँको रूपमा पनि यसलाई मानिन्छ। भुटानदेखि मान्छेहरू दर्शन गर्न आउँछन्, होइन? यसैले सबैको चाहिँ आस्थाको प्रतीकको र एउटा आस्थाको स्थल भावनाले पनि पशुपतिनाथप्रति सबैको भक्तिभाव जागेको हुनुपर्छ।
1: पशुपतिनाथलाई नै राष्ट्रदेव या आराध्यदेव भन्नुको कारण चाहिँ
0: एउटा त चाहिँ भगवान पशुपतिनाथ भनेको मैले अघि नै भने विश्वको जहिलेदेखि सृष्टि भयो त्यो बेलादेखिकै चाहिँ भगवान् शिव भनेको त्यसको बीज तत्व हुनुहुन्छ, होइन ईश्वर तत्व हुनुहुन्छ। यसैले हामीले कुनै पनि शिवालय देख्यौँ भने एउटा स्वर लगाइदिइहाल्छौँ, होइन स्थानीय रूपको चाहिँ एउटा शिवालय कसैले स्थापना गर्यो, कुनै धन नाम गरेको मान्छेले राख्थ्यो भने धनेश्वर भनिदिइहाल्छौँ,
1: होइन
0: कुनै जाने भण्डार खालको नजिकमा कुनै शिवालय छ भने भण्डारेश्वर भनिदिन्छौँ, ईश्वर लगाउँछौँ। यद्यपि विष्णुको केही मूर्तिहरूमा छ तर समग्र ईश्वर भनेर कहाँ जोडिन्छ त भन्दा शिवको शिवलिङ्गमा जोडिन्छ। यसले गर्दाखेरि अब शिवजी भन्ना साथ चाहिँ नि आराध्य देव, अब हाम्रा त्रिमूर्तिहरू ब्रह्मा विष्णु महेश्वरको तीन रूप छन्, त्यो तीन रूपमा एउटै हो वास्तवमा, होइन ब्रह्मा भन्नु पनि एउटै हो, शिव भन्नु पनि एउटै हो, विष्णु भन्ने पनि एउटै हो भन्ने त्यो आँखा त्यो दृष्टिकोणको कारणले गर्दाखेरि पनि शिवप्रति चाहिँ धेरै सम्मान भाव, राष्ट्रभाव, राष्ट्रदेव भनेर जोडिया हो। अब यद्यपि हामीसँग अरू मूर्ति नभए होइन, अरू श्री विग्रहहरू नभए होइन, होइन एक सय एक मूर्ति बुढानकण्ठको मूर्ति छ, कृष्ण मन्दिर छ, तर अब समयको हिसाबले पनि पछि पछिको छ। अब अनादिकालदेखिको भन्ने कुन छ त भन्दाखेरि भगवान पशुपतिनाथको छ। यसले गर्दाखेरि पनि अनि फेरि पशुपतिनाथ भनेको सबैको वैदिक बौद्ध जैन सिख अनि हाम्रा किराँत वर्गहरू हाम्रा जाने प्रकृति पूजकहरूदेखि सबैको पनि जाने भगवान् शिव र पार्वती त एउटा आराध्य हुनुहुन्छ। हाम्रो हरेक पहाडको जाने थुम्का थुम्कामा भगवान् पशुपतिनाथ बस्नुभएको छ र फेरि हिमाल त जाने उहाँको जाने वासस्थली मानिया छ। यसले गर्दाखेरि पनि भगवान् शिवप्रतिको भक्ति त्यो भाव अहिलेदेखि होइन प्राचीन कालदेखि नै भएको हुनाले जाने अरू मठ मन्दिरहरू भए तापनि आआफ्नो सम्मान आआफ्नो आस्था श्रद्धा छँदैछ, तर भगवान् पशुपतिनाथ प्रति जाने हिजोदेखि नै अलिकति अतिरिक्त राज्यले पनि अब भगवान् पशुपतिनाथको नाउँमा मुद्रा चल्या छ, पशुपति मुद्रा छ, होइन भगवान् पशुपतिनाथको नामबाट ठेगाना बताउने चलन छ, पशुपति सन्निधान हो भनेर हामी चाहिँ संकल्प वाक्य गर्दा गर्छौँ। यसले गर्दाखेरि त्यो जुन किसिमको चाहिँ एउटा जनजीवनसँग जोडिएको, धर्मसँग जोडिएको, संस्कृतिसँग जोडिएको त्यो जुन मियो छ त्यो चाहिँ भगवान् पशुपतिनाथको कारणले नै हो।
1: पशुपतिनाथको मूल मन्दिर त्यसका वरिपरि धेरै मन्दिरहरू छन् होइन, बागमती पारी पनि विभिन्न साना साना मन्दिरहरू देखिन्छन्, यिनीहरूका विशेषता अथवा यी कसरी यिनीहरूको समन्वय हो?
0: मूल त चाहिँ भगवान् पशुपतिनाथको मन्दिरै हो, मूल त त्यसको चाहिँ केन्द्र त भगवान् पशुपतिनाथकै मन्दिर हो। त्यसपछि अब अर्को बागमती चाहिँ त्यसको अभिन्न अङ्ग हो, किनभने बागमती भएरै तीर्थ बनेको हो, यदि बागमती नभएको भए पशुपतिलाई हामी तीर्थ भन्न गाह्रो हुन्थ्यो। यसैले पनि बागमतीलाई सफा सुग्घर र पवित्र राख्नुपर्छ भन्ने जाने सोच सबै नेपालीको हो। र त्यसपछि अब त्यो केन्द्रमा भइसकेपछि भगवान् पशुपतिनाथको मन्दिर त्यहाँ छ भनेपछि यसको वरपर मैले केही कृति राख्न पाएँ भनेदेखि कीर्ति यस्य सजीवते, कीर्ति माछ पशुपतिनाथ जबसम्म रहन्छ तबसम्म अरू कीर्ति रहन्छ भनेर, अनि त्यतिखेरका राजा प्रजा भाइ भारदार पुगिस गरी आउने मान्छेहरू सबैले जाने त्यहाँ मठ मन्दिर स्थापना गर्दै स्तूप विहारहरू स्थापना गर्दै र जाने आज गएर जाने पशुपति साँच्चै नै एउटा जाने धार्मिक आध्यात्मिक स्थल बन्यो, पशुपति क्षेत्र बन्यो। त्यसको एउटा निश्चित परिधि छ, 264 हेक्टरको जाने क्षेत्रफलको एरिया छ। अब त्यो एरिया विक्रम सम्बत 1867 र 1870 सालमै त्यो सीमाङ्कन भइसकेको थियो, त्यसैलाई पनि पछि 2043 सालमा नेपाल सरकारले पशुपति क्षेत्र विकास कोषको स्थापना भएपछि फेरि त्यसलाई जाने अलिकति सामान्य संशोधन गरेर त्यसलाई नवीकरण गरेको छ। यसैले त्यो भित्र रहेका विभिन्न मठ मन्दिरहरू, अब अहिले त हामी खालि पशुपतिनाथको मन्दिर जान्छौँ, 10-15 मिनट पुग्छौँ, दर्शन गर्छौँ, फर्किन्छौँ। साँच्चै भन्ने भने त्यो पशुपतिनाथको परिधिलाई घुम्ने हो भने त 3-4 दिन लाग्छ, होइन राम्रोसँग जाने हेर्ने हो, अध्ययन गर्ने हो, परिचय पाउने हो भने। अब त्यहीँ विश्वरूपाको त्यत्रो भव्य मूर्ति छ, अब त्यो विश्वरूपाको जाने मूर्ति संसारको ढलौटको सबभन्दा अग्लो मूर्ति मध्येमा छ, अब मान्छेलाई थाहा छैन, टुरिस्टहरू जान्छन् हेर्छन्, अब कहाँ जाने त भन्दाखेरि अब त्यो गाइडले जाने 10-15 मिनटको समय दिन्छ, त्यही जाने चिताको वरपर घुम्छन् फर्किन्छन्। त्यस्तै अरू हिन्दू धर्मावलम्बीहरू, अरू चाहिँ कला पारखीहरू, अरू देशका मान्छेहरू आउँछन्, उनीहरूलाई पनि सबैतिर घुम्ने बन्दोबस्त र ऊ छैन। त्यसैले ती सबै मठ मन्दिरहरू, अब त्यहाँ चाहिँ भनौँ न नेपालको लिच्छवि कालको प्रतिनिधित्व गर्ने विभिन्न मूर्तिहरू छन्, प्रस्तर मूर्तिहरू, अब त्यहाँ पादपीठमा चाहिने लिच्छवीकालीन शिलालेख भएको जाने त्रिविक्रम बामुनको मूर्तिदेखि लिएर विभिन्न मूर्ति, अब लिच्छवी कालको एकै ठाउँमा जसो थुप्रिएको करिब करिब जाने 42-43 शिलालेखहरू त पशुपति क्षेत्रमै छन्, जबकि त्यो 42-43 अरू देशभरिको विभिन्न ठाउँमा छरिया। यसले गर्दाखेरि पनि पशुपति क्षेत्रलाई मूल मानेर, केन्द्र मानेर विभिन्न दाताहरूले विभिन्न समयमा चाहिँ मठ मन्दिर स्थापना गर्दै, आश्रमहरू स्थापना गर्दै, त्यसले गर्दाखेरि चाहिँ पशुपति क्षेत्र अझ परम पावन धाम भन्नु पर्यो।
1: पशुपतिनाथ मन्दिर र पाशुपत क्षेत्र हाम्रो परम्पराको मुटु हो। यहाँको आरती, बेलबत्ती, मन्त्र, साधु सन्तको तपस्या र भक्तजनको श्रद्धाले नेपाललाई आध्यात्मिक राष्ट्रको रूपमा चिनाउँछ।
2: यसर्थ हामी सबैको कर्तव्य हो यस धरोहरलाई जोगाउनु। संरक्षणको अर्थ केवल भौतिक संरचनालाई मात्र जोगाउनु होइन, यहाँको आस्था, मूल्य र वातावरणलाई पनि सजीव राख्नु हो।
1: हामी यही उद्देश्यका साथ कार्यक्रम हाम्रो सभ्यता मार्फत आजदेखि केही श्रृङ्खलासम्म चर्चा गर्ने क्रममा रहेका छौँ।
2: यसका लागि केही श्रृङ्खलासम्म नियमित हामी रहन्छौ। पशुपतिनाथको इतिहास, व्यवस्थापन र संरक्षण बारे प्रष्ट दृष्टि राख्नुहुने विज्ञ पशुपतिनाथ र पाशुपत क्षेत्रका जीवित ज्ञान कोष डाक्टर गोविन्द टन्डनसँग।
1: हवस् त, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आगामी मंगलबार बिहान 7:25 बजे यो कार्यक्रम हाम्रो सभ्यता मार्फत फेरि हाम्रो भेट हुनेछ। त्यस बेला कार्यक्रम अवश्य सुन्नुहोला भन्ने अनुरोध गर्दै नवीन दाहाल र रत्नावली शर्मा विदा हुन्छौ। नमस्कार।

0: कृषकहरू जम्मै सूचीकरण गर्न भनेर
1: पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
2: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
0: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
2: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
0: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
2: ए, सूचीकरण त गर्नै पर्ने हो।
0: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलाघारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
3: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ जनार्दन समको स्वरमा रहेको स्वदेश गान, माधव प्रसाद घिमिरेको रचना अनि सङ्गीत जनार्दन समकै।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र तपाईँहरूलाई यति बेला स्वदेश गानहरू सुनाइरहेका छौँ। अबका लागि सुनाउँछौँ भक्तराज आचार्यको स्वर अनि संगीतमा रहेको यो स्वदेश गान, रचना हो वीरेन्द्र पाठकको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: This is Radio Nepal. I'm Manjil Ghimiri with 8 a.m. news. The headlines first. House of Representatives continues deliberations on appropriation headings of various ministries under the appropriation bill. All seven provincial governments unveil budget estimates for 2026-27. Foreign Minister Shishir Khanal holds delegation-level talks in Beijing, meets Chinese counterpart Wang Yi. And U.S. President says Iran MOU signed electronically and Strait of Hormuz to fully open by Friday. Now the news in detail. The House of Representatives yesterday concluded discussions on the appropriation headings for nine ministries under the appropriation bill for the fiscal year 2026-27. Deliberations were held on the budgets of the ministries related to youth and employment, industry and commerce, agriculture and environment, information and communication, culture and tourism, education and sports.
1: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
2: ¡Sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega tres veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
4: संलग्न हुँदै आर्थिक विकासका साझेदार बनेका छन्। उनीहरूले आफ्नै क्षमता, सिप र आत्मविश्वासका आधारमा रोजगारी सृजना गर्नुका साथै समाजमा महिला सशक्तिकरणको उदाहरण पनि प्रस्तुत गरिरहेका छन्। व्यवसाय सुरु गर्ने निर्णयदेखि पूँजी व्यवस्थापन, बजार विस्तार, पारिवारिक जिम्मेवारी र सामाजिक सोचसँग जुद्दै उनीहरूले सफलता हासिल गरिरहेका छन्। यस्ता अनुभवहरूले केवल व्यक्तिगत सङ्घर्ष र उपलब्धिको कथा मात्र नभई महिला उद्यमशीलताको वास्तविक अवस्था, सम्भावना र चुनौतीलाई पनि उजागर गर्छन्। आजको कार्यक्रम देश परदेशमा हामी यिनै मध्ये केही सफल महिला उद्यमीका सङ्घर्ष, सफलता, सामाजिक प्रभाव तथा भावी योजना बारेको अनुभव सुन्छौँ। सबैभन्दा पहिले ललितपुरको जाउलाखेलकी महिला उद्यमी अन्जु थापाको अनुभव सुनौँ। उहाँ र उहाँका साथीले चार वर्ष अघि वडा नम्बर चार कार्यालय मार्फत विभिन्न उद्यमशीलता सम्बन्धी तालिम लिनुभएको थियो। ती तालिमबाट सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गर्दै अहिले साबुन, सर्फ, पोते, बत्ती, धूप तथा झोला लगायतका सामग्री उत्पादन र बिक्री गर्दै आउनुभएको छ।
5: हजुर, हामी महिला उद्यमी नै हो। हामी चाहिँ अब यो वडा चारबाटै समूहबाट तालिमहरू सिकाएर हामीले झोल साबुनहरू, बत्तीदेखि लिएर धूप, चटपटेहरू, पोतेहरू बुनेर हामीले चाहिँ आफ्नो खाली समयमा सदुपयोग गरौँ। आफ्नो दिदीबहिनी भेटघाट पनि हुन्छ, होइन, जमघट साथीहरू हुन्छ, दुई चार पैसा भए पनि आफूलाई हुन्छ भन्नेकोले होइन हामीले त्यो तालिम गरेर अनि हामीले आइतबार आइतबार यहाँ हाट बजार राख्छौँ। बिहिबार भलिमण्डलमा छ, भलिमण्डलमा राख्छौँ। हामीले गत तिन चार वर्ष अगाडिदेखि यो झोल साबुन, अझ हामीले सर्फ पनि बनाउँदै थियौँ। सर्फमा चाहिँ हामीलाई अलिकति फाइदा नभएको भएर चाहिँ सर्फ चाहिँ हामीले अहिले बनाउनलाई छोडेका छौँ। त्यही पनि अर्डर आयो भने चाहिँ हामी बनाउँछौँ। अहिले फेरि ओडाबाट एउटा नयाँ कार्यक्रम आएर ब्यागहरू, यस्तो झोला सपिङ जस्तो ब्यागहरू, तरकारीहरू बोक्ने ब्यागहरूको तालिम आएको भएर त्यो पनि लिएर हामीले त्यो तालिमहरू पनि यस्तो झुन्डाउने राखेका छौँ, झोलाहरू राखेर बेच्न राखेका छौँ। अब हजुरहरूलाई चाहिन्छ भने लिन पनि आउन सक्नुहुन्छ, होइन। हाम्रो यो झोल साबुनहरू चाहिँ एकदम राम्रो छ। झोल साबुन चाहिँ कस्तो छ भने पूजा भाँडा माझ्नेदेखि लिएर टोयलेट सफा गर्नेदेखि, स्पेसहरू सफा गर्नेदेखि लिएर लुगाहरू पनि धुन मिल्ने सबै छ। वासिङ मेसिनमा पनि कति कतिजनाले युज गर्नुभएको छ, अहिलेसम्म नराम्रो कसैले भन्नुभएको छैन। यसले गर्दा चाहिँ राम्रै व्यापार छ। अलिअलि हामीलाई आय आर्जनको खर्च पनि हुन्छ अनि त्यस्तै गरेर हामी साथीहरू मिलेर एक दुई हप्तामा बनाउँछौँ, फेरि एक दुई हप्ता बेच्छौँ, फेरि त्यस्तो गर्छौँ। अर्डर आयो भने हामी जति पनि बनाउन सक्छौँ।
4: अनि तपाईँ उद्यमी हुनुहुन्छ, आत्मनिर्भर हुनुहुन्छ, होइन, अनि यो उद्यमशीलतातिर चाहिँ कसरी यतापट्टि लाग्नुपर्छ भनेर सोच्नुभयो, कसरी सुरु गर्नुभयो यतापट्टिको बाटो चाहिँ?
5: हामीले चाहिँ एउटा समूह खोल्यौँ। हामीले पहिला हामीले महिलाहरूको एउटा शान्ति चोक समूह भनेर खोल्यौँ अनि त्यो समूहमा चाहिँ हामी सधैँभरि घरभित्र घर चुलो मात्र गर्दा गर्दा हामी बाहिर निक्लेर अलिकति मान्छेहरूसँग बोल्ने, होइन, यताउति गर्नको लागि पनि दिदी बहिनी भेटघाट होस्, अलिकति आफ्नो भित्र भइरहेको मनको कुराहरू पनि बाहिर आउँदा खुलोस्, होइन, यताउति काम गरोस् अनि दुई चार पैसा अलिकति होस्, होइन, अब कसैलाई दुःख पर्दा पनि सहयोग गर्न सकोस् भनेर चाहिँ हामीले चाहिँ यो उद्यमशीलता गरेर काम गर्न थालेको।
4: भनेपछि झन्डै झन्डै चार वर्ष भयो यसरी तपाईँहरूले सामानहरू उत्पादन गर्नुहुन्छ, आफ्नो समूह बनाउनु भएको छ, समूहमा चाहिँ कसैले सरफ बनाउनुहुन्छ, कसैले बत्ती बनाउनुहुन्छ, कसैले पोते बनाउनुहुन्छ, कसैले बुनेको झोलाहरू बनाउनुहुन्छ, आदि इत्यादि कुराहरू बनाउनुहुन्छ।
5: हजुर, आदि इत्यादि हाम्रो अरू समूहले फुरुन्दानाहरू यस्तो यस्तो हाम्रो समूहमा चार पाँचजना दिदी बहिनी हुनुहुन्छ, उहाँहरूले चाहिँ यसरी स्टल राख्नुहुन्न, तर हाम्रो समूहमा बनाउनेहरू चाहिँ धेरै हुनुहुन्छ। यसो अर्डर आयो भने अचारदेखि लिएर सबै थरी फुरुन्दाना अचारहरू यसो बनाउनुहुन्छ होइन, अनि त्यो चाहिँ अर्डर आयो भने चाहिँ बनाइदिन्छ।
4: त्यो बजारीकरण चाहिँ बजारीकरणसँग चाहिँ कसरी जोडिनु भएको छ, कसरी अर्डर गर्नुहुन्छ, अनि त्यसलाई चाहिँ बनाएर चाहिँ कसरी बजारसम्म पुर्याउनुहुन्छ?
5: खास चाहिँ सबभन्दा फर्स्ट हामी बनाउने बनाएर चाहिँ हाम्रो महिना महिनामा एकचोटि दिदी बहिनीहरूको समूहमा पैसाहरू उठाउने काम हुन्छ, अनि त्यसमा चाहिँ हामीले बनाएको लगेर अनि हाम्रै आफ्नै घरको लागि आए यो कामको युज हुने भएर हाम्रो दिदी बहिनीहरूले अलिअलि लिइदिनुहुन्छ, अनि त्यसपछिबाट चाहिँ अनि यो ओडा नम्बर चारले चाहिँ हामीलाई स्थानीय बासिन्दाहरू तपाईँहरूले यहाँबाट सिकेको कामहरूमा केही गर्नुहोस् आय आर्जन हुनको लागि भनेर अनि एउटा स्टल राखिदिनु भएको भएर अनि स्टलमा चाहिँ हामीले लिएर आएको।
4: अनि कतिजना महिला भन्नुभयो, दिदी बहिनीहरू भन्नुभयो समूहमा चाहिँ?
5: ए समूहमा चाहिँ हाम्रो त झन्नै 90 जति छौँ हामी समूहमा। यो चाहिँ बनाउने हामी चारजना पाँचजनाको समूह छौँ होइन, सामानहरू बनाउने चाहिँ हाम्रो समूह चाहिँ निकै नै छन्।
4: भनेपछि 90 तपाईँहरूले 4-5 मात्रै यसरी व्यावसायिक तरिकाले बनाइरहनु भएको छ र मागअनुसार बजारसम्म पनि पुर्याइरहनु भएको छ।
5: मागअनुसार बजारअनुसार पनि पुर्याउँछन्, अरूहरू दिदी बहिनीले पनि गर्नुहुन्छ तर उहाँले चाहिँ मागअनुसार मात्र गर्नुहुन्छ, यसरी नै व्यापारमा चाहिँ ल्याउनु भएको छैन, बाहिर आइपुग्नु भएको छैन। त्यही
4: तपाईँले अघि भन्नुभयो हाम्रो साबुन चाहिँ राम्रो छ सफा गर्नको लागि भन्ने कुरा गर्नुभएको थियो, लगायत अरू सामानहरूमा चाहिँ कुन कुन सामान अलिकति बढी खोजी हुन्छ?
5: हाम्रो अहिले यो झोल साबुन चाहिँ धेरै नै लानुहुन्छ उहाँहरूले, के अरे किनभनेदेखि एकजनाले लानुहुन्छ अनि त्यसपछिबाट एकदम राम्रो रहेछ भन्नुहुन्छ, अनि फेरि पछि माग अनुसार गरेर दुई चारवटा लानुहुन्छ। झोल साबुन चाहिँ हाम्रो धेरै नै गएको छ, यो सरफहरू पनि धेरै नै गएको थियो, तर हाम्रो चाहिँ अलिकति हामीले चाहिँ बजार अनुसार हामीले चाहिँ अलिकति ऊ गर्न सकेनौँ, फाइदा लिन सकेनौँ, त्यसमा गर्न अलि नजानेको हो बा अब के भएको हो गर्न, त हामीले सरफ पनि धेरै नै गऱ्यौँ, गर्न चाहिँ राम्रै भएको थियो, अनि अब त्यो त्यसमा मार्जिनिङ अलिकति बढी हुन कारणले अब बजारभन्दा अलिकति बढी भएपछि मान्छेहरूले त्यति ऊ भएन, अनि त्यही भएर सरफ चाहिँ हामीले गर्न छोडेको।
4: अनि यो गृहिणी पनि हुनुहुन्छ होइन, अब घर पनि हेर्नुपर्छ होला पक्कै पनि, तपाईँको अब गृहिणी भनिसकेपछि त अलिकति जिम्मेवारी पनि धेरै नै हुन्छ, अनि कति बेला कसरी फुर्सद निकालेर यो सबै बनाउन भ्याउनुहुन्छ?
5: ए हामीले चाहिँ कस्तो छ भने हाम्रो चाहिँ 15 अथवा 1 यस्तोमा हामी एकचोटि बनाउँछौँ, अनि दिउँसोको हाम्रो जब घरको कामहरू सबै सकिसकेपछि अनि हामी एउटै घरमा दिदी बहिनी बसेर सबैजना 4-5 बिचरे एउटै घरमा बसेर सबै सामानहरू बनाउँछौँ ओर्छौँ, र अनि पछि चाहिँ अनि 2-4 यो फेरि यसलाई प्याकिङ गरेर हामी बोतलहरू पनि आफूले किन्छौँ अथवा कतै पानीहरूको यसो बोकेर ल्याउँछौँ किन्छौँ, अनि त्यसपछि अनि भरेर अनि हामी बजारसम्म लिएर आउँछौँ।
4: अनि 4 अगाडि तपाईँहरूले यो व्यवसाय नै भन्ने मैले अब यो व्यवसाय सुरु गर्नुभन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो?
5: हामी त खासै गृहिणी नै हो, घरकै काम गर्ने बस्ने यताउति गर्थ्यौँ, अनि पछि चाहिँ यो त यति नै भयो, अब सबै मान्छेहरू अहिले सबैजना दिदी बहिनी भेट्ने समूह बनाउने यस्तो यस्तो छ, हामी पनि यसो गरौँ न त, हामी पनि 1-2 भए पनि अलिकति आफ्नो बचत हुन्छ होइन, कहिलेकाहीँ परेको बेलामा भनिन्छ, अनि हामीले त्यो गर्छौँ, अनि हाम्रो समूहबाट यसो दिदी बहिनीलाई पऱ्यो भने पैसा पनि ऋणहरू दिन्छौँ सस्तो सहुलियत मूल्यमा होइन, अनि त्यही कामले पनि कस्तो मजाले आदान प्रदान पनि हुन्छ, अनि बेला बेलामा घुम्न सुम्न पनि गइन्छ, अनि हामी त आफ्नै छरछिमेक पनि कसैले चिन्ने थिएनौँ पहिला, अहिले त अब समूहले गरेर यताउति गरेर आफ्नो दिदीबहिनी चिन्छौँ, अलिकति दुःखहरू साटासाट गर्न पाइन्छ, गफ गर्न पाइन्छ, त्यही नै रमाइलो छ हामीलाई।
4: एउटा समाजमा गतिविधि गरिसकेपछि अब चिन्ने कुरा त छँदैछ होइन, पैसा जोड्न चाहे मैले पैसा कमाइसकेपछि चाहिँ के फरक हुँदो रहेछ पैसा कमाउनुभन्दा अगाडि, उद्यमशीलतामा लाग्नुभन्दा अगाडि र विशेष गरी उद्यमशीलतामा लागिसकेपछि को फरक चाहिँ के पाउनु?
5: अब खासै हामी त्यस्तो धेरै पैसा कमाउने त होइन होइन, थोरै हुन्छ, त्यही पनि अहिले चाहिँ कस्तो भने अब घरमा हात थापेर माग्दाखेरि र अब आफूलाई केही खानु मन लाग्यो अथवा केही किन्न मन लाग्यो भने ए मेरो पैसा छ नि त भनेर खुत्तर जानुमा अब कुरेर बसिरहनु, अनि अरूले अब 100 सामानलाई 50 दिएर 50 कहाँबाट हाल्नु जस्तो हुन्थ्यो होइन, त्यो चाहिँ कम भएको छ। त्यही हो
4: त्यस्तो अनुभव पनि रमाइलो अनुभव रहेछ तपाईँको। त्यसमै सामान चाहिएको छ, 50 रुपियाँ पाइन्छ, 50 रुपियाँ आफूले थापेर राख्नु पर्यो होइन।
5: त्यस्तो थियो, अहिले चाहिँ जस आफूसँग छ नि भनेर होइन आफ्नो मनले खोलेर किन्न पायो त्यही।
4: भनेपछि तपाईँ त टिपिकल बुहारी पो पर्नु भएछ त है।
5: एकदम एकदमै टिपिकलै बुहारी हो म त।
4: त्यो गाउँतिर अझै यस्तो समस्याहरू धेरै हुन्छ क्या। अब
5: यहाँ पनि हुँदो रहेछ, कति भएको छ, मलाई त कतिचोटि त्यस्तो परेको छ, केही सामान किन्न गयो होइन, अब आफूसँग पैसा पनि हुन्थेन अनि उनीहरूले यति त हो नि भनेर अड्कालेर दियो, पैसा नभएर त्यसको ट्याक्क आधी साथी म त खासै मेरो केही नै काम थिएन, हामी घरमै थियौँ अनि त्यो अवस्थामा चाहिएको भन्दा जति छ नि त्यतिले ल्याउने, त्यस्तै गर्ने गरे त थोरै धेरैको छ त थोरै ल्याउने, त्यस्तै गरेर मिलाउनु त पऱ्यो नि घर जसरी नि हो त्यसरी मिलाउने।
4: भनेपछि अहिले तपाईँ त्यसो भए स्वतन्त्र हुनुहुन्छ?
5: हजुर, अँ जे हो स्वतन्त्र, अहिले आफूले 1 रुपियाँ कमाए पनि आफ्नो कमाइमा चाहिँ भिन्नता अलिकति हुँदो रहेछ, रमाइलो हुँदो रहेछ। अब मेरो आफ्नै नानीहरूले पनि यसो माग्दाखेरि, अब अरूसँग माग्दाखेरि कुरेर बस्नु पर्थ्यो, पख न म एकछिन माग्छु अनि त्यसपछिबाट अनि दिम्ला भनेर कुरेर बस्नु पर्थ्यो, त्यो अवस्था भएन होइन, जतिखेर भने त्यतिखेर लाऊ न त भनेर दिँदाखेरि अलिकति आफूलाई आत्मसन्तुष्टि, अब जे होस् आफूले यति गरेर सक्यो भने जस्तो चाहिँ फिल हुँदो रहेछ त्यही हो।
4: अनि परिवारमा चाहिँ अहिले के भन्नुहुन्छ आफै कमाउने भइसकेपछि?
5: मलाई त्यस्तो चाहिँ केही पनि लाग्दैन होइन, परिवारमा त त्यस्तो ठुली भइस पनि भन्दैनन्, केही पनि भन्दैनन्, जे होस् त आफूले गर्न खोजेको गर भन्नुहुन्छ, कसैले त्यो नाई नास्ति पनि भन्नुहुन्न। मैले फेरि यस्तो आफ्नो परिवारमा सबै काम गरेरै, मेरो ससुरै कति 93 इयर्स हुनुहुन्छ, मैले उहाँहरूलाई देखि लिएर पकाएर खानदिएर मेरो घर धन्दा सब गरेर यो फ्रीमा मात्र काम गर्ने हो, म आफ्नो कर्तव्य छोडेर चाहिँ केही पनि काममा अगाडि बढ्दिनँ।
4: भनेपछि तपाईँले पालिकाबाट तालिम लिनुभयो, सिप सिक्नुभयो, अहिले चाहिँ व्यवसाय सुरु गर्नु भएको छ, यसो हेर्दाखेरि अलिकति सकारात्मक नै देखिएको छ। यो पालिकाले जस्तो अहिले विभिन्न पालिकाहरूले तालिमहरू दिइरहेको छन् होइन महिलाहरूलाई, विशेष गरी उद्यमशीलताको लागि, यो चाहिँ कतिको महत्त्वपूर्ण हो जस्तो लाग्छ तपाईँलाई?
5: यो चाहिँ एकदम नै ठुलो महत्त्वपूर्ण हो, किनभनेदेखि अब हामी जस्तो पिछडेर बस, जे होस् पिछडेर नभए पनि हामी घरमा खुम्चिएर बसेको महिलाहरूलाई होइन उहाँहरूले तालिमहरू दिएर बाहिर निकालेर अलिअलि भए पनि थोरै आफ्नो खुट्टामा आफै उभ, आत्मनिर्भर हो, तल हात होइन कि माथि हात राख्न सिक भनेको जस्तो गरेर उहाँहरूले तालिम दिएकोमा धेरै धेरै खुसी छौँ। यस्तो तालिमहरू धेरै धेरै आउनु नै पर्छ होइन, गाउँघरमा मात्र मान्छेहरूले गाउँघरमा मात्र पिछडेको छ भन्छ, सहरमा नै छ त्यस्तो चाहिँ, सहरको कुना कुनामाहरूमा नै छिरेर हेरेर गर्नुपर्छ, त्यो चाहिँ धेरै खुसी लाग्छ।
4: कार्यक्रमहरू राम्रै हुन भइरहेको कार्यक्रम
5: एकदम राम्रै छ सकारात्मक, हाम्रो यो वडा चारले हामीलाई धेरै नै राम्रो सहयोग गर्नुभएको छ, उहाँको लागि नै हामी धेरै धेरै आभारी छौँ, वडा चारको चारको लागि होइन, धेरै राम्रोहरू गर्दै हुनुहुन्छ, गर्नुहुन्छ भन्ने विश्वास पनि छ।
4: अनि कमाइको कुरा पनि गरियो, कति कमाउनुहुन्छ अनि सामान्य धेरै थोरै, धेरै व्यापार हुँदा कति हुन्छ, थोरै हुँदाखेरि कति हुन्छ?
5: खासै हाम्रो त्यस्तो धेरै भने हामी महिनै बेसी नै हुँदैन होइन, 1-2 महिनामा एकचोटि बनाउँछ भने हामी चाहिँ कस्तो नि 5-6 हजार लगानी गर्छौँ, हामी आफू साथीभाइले 5-6 हजार लगानी गरेर सामानहरू सबै किन्छौँ अनि 5-6 हजार हाम्रो आइकन 2-3 हजार आउँछ, हामी त्यही एकदम खुसी हुन्छौँ कि होइन, हाम्रो 100 रुपियाँ आयो भने हामी धेरै नै खुसी हुने मान्छे हो होइन, आयो पैसा भने दङ्ग पर्छौँ, त्यस्तो धेरै हामी यसैले चाहिँ हामी घर चलाउन यस्तो गर्नु सक्दैनौँ, अनि आफ्नो 100 रुपियाँ आयो भने हामी खुसी भएर ए यति त आयो भन्छौँ, त्यसमा सन्तुष्टि छ।
4: सामान्य अहिलेसम्म तपाईँहरूले गर्दै हुनुहुन्छ नि, अहिलेसम्मको व्यापार हेर्दाखेरि सबैभन्दा बढी भएको चाहिँ कति छ कमाइ?
5: त्यस्तो बढी त हुँदैन, अस्ति नै एकचोटि हामीलाई एकचोटि त्यो भाग साग भनौँ न हाम्रो त्यो साउ उठाएर 3-3 हजार 4-4 हजार चाहिँ पर्यो, महिना 2 महिनामा यस्तो बाँड्दा त्यतिमा चाहिँ खुसी नै भएको थियो, हजुर 4-5 जनाले त्यति भएको थियो, लगानी आइकन त्यति चाहिँ भएको थियो,
4: हजुर
5: राम्रै हो, त्यही नि 1 महिनामा होइन 3-4 महिनामा त्यो भएको थियो, हजुर हजुर
4: जे भए पनि
5: त्यस हामीलाई चाहिँ फाइदामा महिनाको केही नभए पनि 800-800 चाहिँ एकजनालाई पर्न सक्छ, त्यति हो त्यो लगानी गरिकन हजुर सन्तुष्टि चाहिँ त्यही हो।
4: अब आफू महिला भइकन अरूलाई सिकाउँछौँ पनि भन्नुभएको छ, तपाईँले गर्छौँ पनि भन्नुभएको छ होइन,
2: धेरै हुनुहुन्छ अब महिलाहरू, अब नेपालमा अवसर छैन भनेर युवा महिलाहरू पनि विदेश गइरहनु भएको छ अहिले त, होइन? अनि केही महिलाहरू त केही पनि गर्न सक्दैन, महिला हो गृहिणी मात्रै भएर बस्नुपर्छ भन्ने उहाँहरूको कतिपयको बाध्यता अवस्था के थुप्रै छ समस्याहरू, होइन? सबै महिलालाई चाहिँ के भन्न चाहनुहुन्छ?
5: होइन, गर्न सक्दिनँ भन्नु चाहिँ हुँदैन, कसैले पनि हार खानु हुँदैन, थोरै न थोरै सबैभन्दा पहिल्यै जसले पनि काम गर्ने बित्तिकै धेरै आउँदैन, होइन? मिहिनेत गर्दै गर्नुपर्छ, आउँछ, तर आफ्नो व्यवहार मिलाएर थोरै सदुपयोग समयमा चाहिँ होइन मिलेर गर्नुपर्छ। सबै दिदीबहिनीलाई के भन्छु भने घरको मात्र सीमित काम गरेर हुँदैन, बाहिर पनि अलिअलि यताउति हेरेर काम गर्नुपर्छ। कुनै सिपहरू यस्तो केही आयो भने सिक्नुहोस्, होइन, सिक्नुहोस् तपाईँ पनि अलिअलि, थोरैको धेरै गर्दै गर्दै भए पनि अलिकति अगाडि बढ्नुहोस्, थोरै भए पनि आफ्नो कमाइ आफ्नो बचत बनाउन सक्नुहोस् भन्छु।
4: उहाँ हुनुहुन्थ्यो ललितपुरको जावला खेल्की महिला उद्यमी अञ्जु थापा। हामी कार्यक्रम देश परदेशमा छौँ। हामी केही सफल महिला उद्यमीको सङ्घर्ष, सफलता, सामाजिक प्रभाव तथा आगामी योजना बारेको अनुभव सुनिरहेका छौँ। अब ललितपुरको धापाखेलमा आफ्नै कृषि तथा फलफुल फार्म सञ्चालन गरेर कृषि उद्यम मार्फत आत्मनिर्भर बन्दै उत्पादन र व्यवसायलाई सँगसँगै अगाडि बढाइरहनु भएकी अम्बिका पोखरेलको अनुभव सुनौ।
6: मेरो फार्म चाहिँ खास लेलेमान छ, होइन, अनि अहिले नै हामीले यता खोकनामा नि गरेको छ कि तपाईँलाई सिकालीमा, त्यो चाहिँ एक वर्ष भयो लगभग। उता चाहिँ हाम्रो 10 वर्ष भयो लेलेमा चाहिँ गइरहेको, अनि यो चाहिँ हामीले आफै बिरुवा उत्पादन गर्ने हो, आफैले बनाउने कि बिरुवा अनि लगाउँछौँ कि सर, अनि हामीले 3 लट जति लगाउँछौँ। अब अहिले बिरुवा बनाइरहेको छौँ, होइन, अब हाम्रो यो असारको अन्तिम चाहिँ फेरि सुरु हुन्छ बिरुवा लगाउन कि, अनि त्यो 3-3 महिनामा हुन्छ हाम्रो उत्पादन चाहिँ।
4: स्ट्रबेरी मात्रै खेती गर्नु भएको छ कि अरू पनि छ?
6: सर, क्याप्सिकम छ, अनि गोलभेडा भयो, अनि अकबरे छ, अनि अरू अब मल्टी भन्यो तरकारीहरू, काँक्रो।
4: बजारीकरण चाहिँ, बजारीकरणको अवस्था कत्तिको सहज छ?
6: सहजै छ सर, हाम्रो चाहिँ अहिले अब सहरमा पनि दिन्छौँ, होइन, मार्केटमा भाटबटिनिर, अनि माटोहरूमा उहाँहरूलाई पहिलेदेखि नै दिइरहेको कि, लकडाउनदेखि नै उहाँहरूले दिइदिनुहुन्थ्यो, अहिलेसम्म पनि दिइरहेको छ उहाँहरूलाई।
4: तपाईँले व्यवसायको बारेमा बताइरहँदाखेरि आफूले गरेको व्यवसायमा चाहिँ कतिजनालाई रोजगारी दिनुभएको छ, को को लाग्नुहुन्छ, कति समय खटिनुहुन्छ?
6: चाहिँ अब त्यहीँ बस्ने कर्मचारी हुन्छ नि, अब बस्ने पनि त्यहाँ चाहिँ 3 जना हुन्छ रेगुलर बस्ने, यता 3 जना, यता 1 जना हुनुहुन्छ, होइन, अनि दिउँ हाम्रो दैनिक ज्याला गर्ने चाहिँ लगभग 10-15 जना हुन्छन् कि, दिदीबहिनी हुन्छ हजुर,
4: 15-20 जनालाई रोजगारी पनि दिइरहनु भएको छ
6: उहाँहरू चाहिँ डेली जस्तै हुन्छ, त्यो झारहरू उफल्ने, होइन, अब टमाटरको डोरीहरू लगाउने सबै काम हुन्छ नि त, क्याप्सिकम पनि डोरी लगाउनु पर्ने हुन्छ, त्यही भएर अनि महिलाहरूलाई पनि जे भने सजिलै भएको छ कामको लागि, होइन,
4: महिलाहरूलाई पनि रोजगारी अवसर दिइरहनु भएको छ तपाईँहरूले, तपाईँ आफै पनि महिला हुनुहुन्छ, होइन,
6: केटा हुँदा आफू पनि जान्छु क्या फार्ममा गएर, होइन, आफूले सकेका कामहरू गर्ने पनि गर्छु म, त्यसरी बस्छु, म पनि एउटा किसानकै छोरी हो, होइन, महिला भएर नि यस्तो गरेको छ, होइन, म मात्रै छैन नि त, मेरो अब भाइ हुनुहुन्छ, मेरो हस्बेन्ड हुनुहुन्छ, होइन, साथी, उहाँहरूलाई चाहिँ सहयोग गरेँ मैले हो, उहाँहरूले गर्ने, होइन, उहाँहरूको काममा मैले अनि गर्ने हो कि, अनि सहयोग पाइरहेको छु कि सबैको,
4: सबैले
6: परिवारको राम्रो साथ छ, यसो आफ्नो सोचाइ हो, होइन, हाम्रो चाहिँ अब कसैको अब मेरो परिवारमा चाहिँ अब सबैले राम्रै सोच्नुहुन्छ, होइन, अनि उहाँहरूलाई चाहिँ अब अघि बढ्नुपर्छ भन्नु लाग्छ कि, मलाई चाहिँ त्यो अब पिछडिएर बसेर हुँदैन, होइन, आफ्नो इच्छा आफूले गर्न पाउनुपर्छ, होइन, सधैँ पिछडिएर घरभित्र बसेर मात्र, घरभित्र काम पनि गर्नुपर्छ, मैले पनि गर्छु, होइन, बाहिर पनि निस्किनुपर्छ कि, अब चाहिँ हामीले सधैँ त्यो बसेर भित्रै काममै बस्ने, हामी निक्लिनु हुन्न भन्ने मानसिकता राख्नुहुन्न जस्तो लाग्छ के अरे मलाई चाहिँ, होइन,
4: त्यसमा पनि एउटा महिला अगाडि बढ्न, अब तपाईँ पनि गृहिणी हुनुहुन्छ, मैले पनि घर हेर्छु भन्नुभएको छ, होइन, एउटा परिवारको भूमिका चाहिँ कतिको महत्त्वपूर्ण हुन्छ?
6: परिवारको भूमिका नै महत्त्वपूर्ण हुन्छ क्या यसमा चाहिँ, उहाँहरूले सहयोग गर्नु हुन्न त, निस्किनु हुन्न, जानु हुन्न भन्नुभयो भने त जानु पाइएन नि त, होइन, कसैले अब जिद्दी गरेर निस्किन्छ भने त्यो विद्रोह गर्ने सिने कुरा नै आउँदैन, होइन, सहमतिमै निस्किनु पर्छ कि त्यो चाहिँ, होइन, यो यस्तोमा चाहिँ मलाई त अब त्यस्तै लाग्छ कि, होइन भाइ, प्रोत्साहित गर्नुपर्छ कि, होइन, यसरी सिकायो भने धेरै जसोलाई सजिलो हुन्छ कि, घरमा के घरको मात्रै काम गरेर बसी अरू केही जाने छैन भन्नेहरूलाई अहिले सिकेर अगाडि बढ्न सहयोग हुन्छ नि त, होइन, त्यस्तो लाग्छ कि मलाई।
4: यो अहिले अहिले अहिले तपाईँको यो वैदेशिक रोजगारीमा पनि महिलाहरू पनि केयर गिभिङमा, होइन, नर्सहरू, दक्ष जनशक्तिहरू पनि लगभग लगभग पुरुषकै हाराहारीमा गइरहनु भएको छ, यहाँ अवसर नै नभएको हो?
6: अवसर नभएको छैन भन्नु भने छ, होइन, त्यो थाहा नभएको हो कि नचाहनु भएको हो कि, त्यो पनि होइन, त्यो अब जाने मान्छेहरू निर्भर हुन्छ, होइन, तर गरौँ भने यहाँ नेपालमै छ कि सबै कुरा भाइ, अब त्यही अब नपढ्नेहरूले सकेन हामीले गर्नलाई, हामीले पढाए अनुसार जागिरी पाएन भनेर कोही जानुहुन्छ, अलि धेरै आम्दानी हुन्छ भनेर सोचेर नि जानुहुन्छ होला कोही, होइन अब आफ्नो परिवारको परिस्थिति हुन्छ नि त मान्छेलाई, अब त्यस्तै होला होइन, आर्थिक अभावले गर्दा पनि जानु पर्ने हुन्छ होइन, यहाँभन्दा धेरै हुन्छ भनेर होइन, तर थाहा हुनेहरू चाहिँ अब चाहिँ जानुहुन्न होला कि, त्यस्तै अब बाध्यतामै परेर जानुभयो होला होइन, जानै पर्छ जस्तो चाहिँ लाग्दैन कि।
2: जस हरेक क्षेत्रमा अब कृषि गर्ने तपाईँले पनि एक प्रकारको कृषि नै हो होइन, कृषि पनि गरिरहनु भएको छ, अरू उद्यमशीलतामा पनि लाग्न सकिन्छ होइन, अवसर चाहिँ प्रशस्त छ,
6: त्यो चाहिँ प्रशस्तै छ जस्तो लाग्छ मलाई चाहिँ होइन, अब मान्छेले थाहा नभए नै हुनसक्छ होइन, तर यसरी अवसर दियो भने चाहिँ गर्छ नि कि नारीहरू, पहिलाभन्दा धेरै नै अघि बढिसक्नु भएको छ, दिदीबहिनीहरू धेरै नै देख्छु कि मैले, कति घरमा बस्ने पनि अहिले यो गर्न थालेँ मैले, यो गरेँ यसरी गर्दा एकदम राम्रो भएको छ भनेर भन्नुहुन्छ कि मेरा साथीहरू पनि होइन, त्यही भएर अवसर पायो भने गर्नुपर्छ कि, यस्तो अब तालिमहरू कतै खुल्या छ भने थाहा भयो नभए पनि उनीहरूले भनिदिएर होइन, जस्तो अघि बढ्न चाहिने हामीले सहयोग गर्नुपर्छ कि भाइ।
2: अनि तपाईँकै कुरा गर्दाखेरि घर गृहस्थी हेर्न होइन अनि यतापट्टि व्यवसायलाई सम्हाल्न चाहिँ कतिको गाह्रो छ?
6: त्यो चाहिँ अब ठिकै छ, अहिले त अब बच्चाहरू सानो हुँदा चाहिँ अलिक गाह्रै हुन्थ्यो, अब ठुलो ठुलो भइसक्यो उनीहरूले नि सहयोग गर्छन् होइन मलाई, अहिले चाहिँ मलाई गाह्रो छैन भाइ, सजिलै छ।
2: कसरी समय मिलाउनुहुन्छ, समय कसरी निकाल्नु?
6: सबैजना मिलेर गर्ने भएर अनि पालो पालो गर्दाखेरि मिलिरहेको छ कि समय, अब बिहानभरि आफ्नो काम गऱ्यो अनि दिउँसो निस्किने हो नि त, त्यहाँ बारीमा जाने भनेको दिउँसो हो, हेर्ने हो नि होइन, दिदीबहिनीहरू हुन्छन् काम गरिरहेको उहाँहरूसँग बस्यो होइन, उहाँहरूलाई गफ गऱ्यो होइन,
2: सुन्यो
6: त्यही त सुनायो, आफ्नो सुनायो यसो गऱ्यो होइन, रमाइलो हुन्छ उहाँहरूलाई पनि, के यसरी आउनु भएको थियो भने गफ गर्नु, तर रुचाउँछन् क्या सबैले मलाई, कस्तो मजा तपाईँ मान्छेहरू साउने भएर कस्तो गम्केर बस्छन्, तपाईँ चाहिँ साह्रै मजा हुनेछ भन्छ नि, म त्यस्तो कसैलाई पेल्ने ओर्ने यस्तो पनि गर्दिनँ कि, आफूले सके गर्नु सक्ने होइन, सबैको शरीर हो होइन, त्यस्तो लाग्छ कि मैले, अनि रमाइलो लाग्छ।
2: अनि उत्पादन गरेको सामानहरू चाहिँ तपाईँ काँक्रा मुन्टाहरू स्ट्रबेरी अनि क्याप्सिकमहरू पनि छन् भन्नुभयो होइन, कता कता पठाउनुहुन्छ?
6: हामीले चाहिँ अब बजार पनि लानुहुन्छ होइन, उहाँहरूले बजार पनि लैजानुहुन्छ, अब टमाटरहरू चाहिँ कालीमाटीतिरै दिने हो, अनि स्ट्रबेरीहरू चाहिँ त्यही भाटबटिनीहरूले, क्याप्सिकम त्यो चाहिँ भाटबटिनी लिनुहुन्छ, अनि त्यही लोकल त्यहीँ पनि बिक्री हुन्छ, अनि अब मार्केट आएलाई म अहिले नै ल्याउँछु, धेरै जस्तो त्यहीँबाट पनि बेच्नुहुन्छ क्या दाइले, त्यही भएर बारीबाटै बेच्नुहुन्छ, त्यहाँ माथि बजारहरू छ नि त दुई तिनवटा, अनि उहाँहरूले कन्ट्याक्ट गर्नुभएर चाहिँ ल्याइदिनु भनेर अनि पुऱ्याइदिनु भन्ने गर्नुहुन्छ, त्यहीँ तरकारी चाहिँ स्ट्रबेरी चाहिँ त्यहीँ हो दिगमाट, अनि बाटोबाट नै दिने गरेको छु।
2: अनि व्यवसाय चाहिँ कतिको सन्तोषजनक चित्तबुद्ध?
6: सन्तोषजनक भन्दा पनि अब ठिकै छ, एभरेजमा भए चलिरहेछ होइन, त्यो पनि आफ्नो काम हो होइन, सन्तुष्टि हो सबभन्दा कुरो होइन, अब धेरै अरूले धेरै गरेको छ भनेर रमाउने होइन, त्यो त्यसको पछि लाग्दैन भने आफूले जे गरेको छ त्यसमा खुसी छौँ क्या, जे भने सन्तुष्टि पनि छौँ हामी होइन,
2: त्यसमा बस्नु भएको छ आफ्नो परिवारसँगै,
6: आफ्नै परिवार सबैसँगै छौँ होइन, दुःख सुख सबै आफैसँग बाँडिन्छ होइन, पैसा नै सबै कुरो होइन नि त भाइ होइन,
2: आफ्नो मासिक यसो मैले कति कमाउनुहुन्छ, बढी कति थोरै कति भन्नु सोध्यो भने
6: त्यो थाहा हुन्न मलाई चाहिँ होइन, उहाँहरू त थाहा हुन्छ दाइहरू छ भए होइन, त्यो म सोद्धा नि सोध्दिनँ कति हुन्छ
2: होइन, एक लाख चाहिँ हुन्छ,
6: त्योभन्दा अब उत्पादन बढी भयो भने बढी पनि हुन्छ होइन, अब त्यही उत्पादन अनुसार अब कृषिको कहिले भए त्यही अब के रोग लाग्यो हुन्छ सडकै गए पनि हुन्छ होइन, रोग लागेन र अब साथ पाइयो भने होइन, भगवान्को साथले पनि राम्रो हुन्छ कि भाइ, आम्दानी नभएको छैन, त्यही भएर त यत्रो 10 वर्ष भइसक्यो गरिरहेको छौँ नि त, छोडेको छैन त्यो भने, कहिले नभए पनि हुन्छ, त्यसमा हामीले चित्त बुझाएर नि बसेका छौँ होइन, कहिले राम्रै पनि छ कहिले नराम्रो पनि छ,
2: व्यवसाय कहिले घाटा हुन्छ कहिले फाइदा हुन्छ, अब
6: व्यवसाय गर्ने अरू व्यवसाय गर्ने पनि त्यही नै हो नि, अहिले त धेरै जस्तो व्यवसाय गर्नेहरू पनि सबै उएर बसिरहेको छन् कि, नचलेर बसिरहेको छन्, यो चाहिँ तर हामीलाई राम्रै छ कि किसान चाहिँ, यो कृषि काम चाहिँ राम्रै छ, चित्त बुझ्दो नै छ,
2: जे भए पनि आत्मसन्तुष्टि ठुलो कुरा हो,
6: त्यही हो भाइ, अब नहुँदा आत्तिने नि भएन, हुँदा मात्तिनु भएन होइन, त्यो अब लगानी गरिरहनु पर्ने हुन्छ, हुँदाको लगानी सञ्चय गरेर राखेर अनि फेरि लगाउनु पर्ने हुन्छ नि त, बिरुवा लगाउँदालाई त्यो पनि खर्चै भए हुन्छ होइन, त्यो सबै मिलाएर गऱ्यो भने ठिक हुँदो रहेछ कि, गर्न सक्नु जान्नु पर्दो,
2: इच्छा शक्ति चाहिँ हुनु पर्यो, गर्छु भन्नु
6: होइन, अहिले भएन भनेर त्यसलाई माया के अरे मन मारेर छोडिदिन्छु भन्न चाहिँ मिल्दैन रहेछ कि, एक साल नहोला अर्को साल भइहाल्छ नि भनेर होइन, त्यो भएर जानुपर्ने छ कि, कृषि काम चाहिँ गाह्रो चाहिँ गाह्रो छ भाइ, मान्छेले देख्दा एकैचोटि यसै आशा जस्तो गर्नुहुन्छ होइन, तर गाह्रो छ कि त्यो गर्नेलाई थाहा छ कतिको गाह्रो छ होइन, त्यसमा लगानी कति छ, अब दैनिक अब त्यो मेन पावर त्यत्रो लगाउनु पर्छ होइन, त्यतिकै त आउँदा उनीहरूलाई पनि तलब त दिनै पऱ्यो होइन, उहाँले पनि त्यही पैसाको लागि आउने हो होइन, त्यही भएर अरूले देख्दा सजिलो छ तर गाह्रो चाहिँ गाह्रै छ।
4: सकारात्मक चाहिँ हुनु पर्यो, सकारात्मक
6: सोच चाहिँ सकारात्मक राख्नु पऱ्यो कि भाइ, भएन भनेर आत्तिन चाहिँ हुँदैन रहेछ यसमा, तर हामी चाहिँ त्यसरी हताशन छैनौँ होइन, गरिरहेछौँ अब हेरौँ अहिलेसम्म होइन, अहिलेसम्म सफलै भइहाल्छ भन्नुपर्छ भाइ।
4: फर्मको नाम चाहिँ के छ?
6: फर्मको नाम लेले अर्ग्यानिक।
4: आफूले जसरी व्यवसाय गरिरहनु भएको छ होइन, अब जे भए पनि आत्मसन्तुष्टि मिलेको छ भनेर बताइरहनु भएको छ, अरू व्यवसाय गर्न चाहनेहरू अथवा होइन अवसरै छैन भनेर जबरजस्ती विदेश अरूको देखा सिक्किममा विदेश जानेहरू लगायत सबैलाई आफ्नो तर्फबाट केही विशेष सन्देश दिनु पर्यो भने के?
6: आफै गर्न सक्यो भने आफ्नो देशमा नि छ कि होइन, गर्न सक्नु पर्यो होइन, लाएर विदेशमै मात्रै पैसा छ भने विदेशमा नि दुःखै छ, हामीले देख्दा कमा जस्तो लाग्छ उहाँहरूले होइन, धेरैलाई दुःख पनि देखाएको छौँ कि हामीले कति दुःख गर्नुपर्छ, त्यो दुःख यहाँ गऱ्यो भने यहीँ राम्रो छ, आफ्नो परिवारसँग बसिन्छ होइन, नै आफ्नो देश भने आफ्नो देशै हो, आज सक्दिनँ भनेर बस्नु नै पायो नि, त्यहाँ त पाएन नि त होइन, त्यहाँ त गर्नै पऱ्यो, बिरामी भए पनि नभए पनि आफ्नो त हुँदैन, गाह्रो छ कि यहाँ भए चाहिँ सजिलो छ, त्यही भएर पनि हामी आफ्नै देशमै जसरी हुन्छ गरिरहेछौँ कि अहिलेसम्म अटलैसम्म गरिरहेछौँ होइन, त्यही भएर उहाँहरूलाई पनि त्यही भन्छु कि म जानेहरूलाई पनि अब उहाँहरूको बाध्यताले जानुभयो होला तर सक्नुहुन्छ नि आफ्नै देशमा होइन, अब अहिले त राम्रै होला जस्तो छ कृषिमा पनि होइन, यहीँ गर्दा राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ, अर्का देशमा आफ्नो मेहनत फाल्नुभन्दा आफ्नै देशमा फाल्नु होइन, आफ्नै बारेमा दुःख गरौँ होइन, खेतीपाती नभए त प्रायः मान्छे हुँदैन होइन, हामीले अब त्यत्रो लिजमा लिएर गरे भने त आफ्नो होइन नि त, त्यो त हाम्रो त महिनाकै वर्षकै लाग्छ, थुप्रै 10-15 लाख त हामीले भाडै दिनुपर्छ कि हजुर, त्यो भएर नै अब हामी गरिरहेछौँ होइन, त्यसरी मान्छेले ऊ गर्न सक्नु पऱ्यो होइन, हिम्मत हार्न भएन, त्यही भयो त्यही उहाँहरू सबै तालिम लिएर गर्नुभएको थियो नि, अहिले धेरै दिदी बहिनीहरू यो कामहरूमा धेरैमा जहाँ पनि देख्छु नारी नै खुसी लाग्छ क्या, यो देख्दा चाहिँ अब चाहिँ जे भयो भने दिदी बहिनीहरूले पनि होइन सुखका दिन आए जस्तो लाग्छ मलाई
4: होइन,
6: दुःखको दिन सुखका दिन आयो कि अब होइन, सक्नु बाहिर निस्किन सक्नु पऱ्यो, जान्न पऱ्यो होइन, तर आफ्नो परिवारलाई पनि साथ दिने होइन, आफ्नो घरमा टाइम दिने, बाहिर पनि सक्ने, यसरी गर्न सक्यो भने सकिन्छ, मिलाएर जान सक्यो भने राम्रो हुन्छ होइन।
4: हुन्छ दिदी, तपाईँको समय र जानकारीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो ललितपुरको धापाखेलमा कृषि तथा फलफुल फार्म सञ्चालन गर्ने अम्बिका पोखरेल। कार्यक्रम देश परदेशमा हामी केही सफल महिला उद्यमीको सङ्घर्ष, सफलता, सामाजिक प्रभाव तथा आगामी योजनाको बारेमा अनुभव सुनिरहेका छौँ। अरू उद्यमी महिलाको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
8: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: 1 वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
9: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रममा देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँले आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। आज हामी केही सफल महिला उद्यमीको सङ्घर्ष, सफलता, सामाजिक प्रभाव तथा आगामी योजनाको बारेमा अनुभव सुनिरहेका छौँ। अब ललितपुरको बागडोलमा विभिन्न अचार तथा खाने परिकार उत्पादन गरेर व्यवसाय सञ्चालन गर्दै आउनुभएकी मिना खड्काको अनुभव सुनौ।
3: नमस्कार अनि स्वागत छ तपाईँलाई।
4: हजुर नमस्ते।
3: के उत्पादन गर्नुहुन्छ तपाईँ?
4: मैले सबै घरमै बनाउने हो सबै अचारहरू। अनि सुरुमा त पहिल्यैदेखि एकदम इन्ट्रेस्ट के मलाई अचारहरू बनाउनलाई, अनि बनाउने तर सबैलाई बाँडिदिने के आफन्तहरू आउने बाँडिदिने।
3: अहिले पनि बाँड्नुहुन्छ?
4: अहिले चाहिँ अनि कस्तो भने त्यो भएपछि अनि तपाईँलाई यति इन्ट्रेस्ट छ, तपाईँले जान्नु भएको छ, अहिले त यो अचारको बिजनेस एकदम राम्रो छ, बनाएर यसो बेच्नुभयो भने त हुन्छ नि भनेर सल्लाह दिनुभएको भएर चाहिँ अनि मैले सुरु गरेको। अहिले चाहिँ यस्तो
3: बाँड्नु चाहिँ हुन्छ कि हुँदैन? पहिले
4: अहिले त बाँड्नु, तर पनि आफ्नो आफन्तलाई त अहिले पनि दिन्छु त्यतिकै
3: बाँडेको जस्तो पनि त हो नि यो पनि।
4: हजुर
3: अलिकति व्यवसाय
4: हजुर। अब कसैलाई कसै आफन्तहरूलाई त पैसा लिन अप्ठ्यारो हुन्छ, त पनि दिन्छु त्यसै लिनु, अब टेस्ट गर्नु, फेरि मन पऱ्यो भने नेक्स्ट टाइमबाट चाहिँ पे गर्ने भनेर भन्नुहुन्छ अहिले चाहिँ।
3: अनि कति प्रकारका अचारहरू बनाउनुहुन्छ नि तपाईँले?
4: त मैले चिकनको छ, अनि सिद्रा माछाको छ, मुलाको छ, लसुन खुर्सानी, अनि गुन्द्रुक र भटमास, टिमुर छोप छ, अहिले त्यति नै बना। अनि अहिले आँपको सिजन भएको भएर चाहिँ अहिले खट्टी मिठी आँपको बनाएँ।
3: सबैभन्दा बेसी तपाईँले जति चार पाँचवटा परिकार बताउनुभयो,
4: मिक्स फ्रुट्सको लड्डु पनि छ अहिले मेरो। हजुर लड्डु
3: सबैभन्दा बेसी बढी चाहिँ कुन
4: मेरो? सबैभन्दा धेरै जाने लड्डु र चिकन अचार चाहिँ सबभन्दा धेरै जान्छ।
3: अनि कति कति मूल्यमा बेच्नुहुन्छ?
4: मैले लड्डु चाहिँ पर केजी 1200, अनि चिकन चाहिँ पर केजी 2000 गरेछु, अनि अरू त सबै सानसानो डब्बामा राखेको छ 150 अरूको त प्राइस।
3: अनि बजारीकरण चाहिँ बजारमा कसरी पुर्याउनुहुन्छ, अनि उत्पादनको लागि समय चाहिँ कसरी छुट्याउनुहुन्छ, कसरी बनाउनुहुन्छ?
4: अहिले त यस्तो छ, बाबु सानो छ मेरो, नानु चाहिँ अब यसपालि एसी दियो, अनि घरमा बुवा भइसकिन्छ, अब बिहान बेलुका आफ्नो काम सक्दै दिउँसो फ्री टाइममा चाहिँ अनि फ्री टाइममा बनाउने हो।
3: दैनिक नै यसमा खटिनुहुन्छ कि कस्तो?
4: केही पर्दैन, दैनिकै खट्नु पर्दैन। अब जस्तो यो लड्डु मैले बनाएँ भने अब एक हप्ता दुई हप्ताको लागि बनाउँछु, अनि कहिले त मेरो एक दुई हप्ता पनि जाँदैन, एक हप्तामा सकिन्छ। अस्ति मैले अब थर्सडे बनाएको लड्डु सबै सकाएर हिजो भर्खर बनाएको मैले यो। अब चिकन अचार पनि बनाउँछु, दुई हप्ताको लागि पुग्छ, अनि थोरै क्वान्टिटी बनाउने, जस्तो अब लिएर आउने 6-7 केजीको बनाउने, त्यो सकिन्छ नि फेरि नेक्स्ट, किनभने मैले अब यो अचारहरूमा कुनै पनि केमिकल युज गरेको छैन, यो चाहिँ लङ टर्मसम्म चाहिँ टिक्दैन, अब न त्यो युज नगरेको भएर सर्ट टाइमको लागि थोरै थोरै बनाउने तर बनाइराख्ने।
3: अनि यो सामानहरू जति यसको लागि आवश्यक पर्छ नि, अचारदेखि लिएर तपाईँको चिकन त अब मासु पसलबाट ल्याउनुहुन्छ, अरू सामानहरू चाहिँ कसरी व्यवस्थापन खोज्नुहुन्छ?
4: यो बजारबाटै किन्ने। हजुर अब आफ्नो उत्पादन केही पनि छैन, त्यो भएको भएर बजारबाटै लिएर आउनु सक्छ।
3: अनि बजारमा माग चाहिँ कस्तो छ नि? व्यवसाय त सुरु गर्नुभयो होइन, माग चाहिँ कस्तो छ?
4: यस्तो छ, मैले चाहिँ अहिले अनलाइन टाइम पनि दिन पाउँदिनँ, किनभने बच्चा स्कुल जाने टाइम भयो, बेलुका भयो, उनीहरू आयो भने उनीहरूलाई होमवर्क गर भने आफ्नै घरको काम हुन्छ, त्यही भएर यो अनलाइनतिर चाहिँ मैले टाइम दिनै पाएको छैन। दियो भने त राम्रो हुन्छ होला, तर दिन चाहिँ सकेको छैन, जस वरपर चिने जानेकैबाट नै मेरो अहिले गइरहेछ।
3: अनि त्यो घरमा घरको काम पनि गर्नु पऱ्यो होइन, बालबच्चाहरू पनि हेर्नु पऱ्यो, अनि सब काम निकाले भनौँ न अलिकति फुर्सद निकालेर यसमा पनि समय दिइरहनु भएको छ, गाह्रो चाहिँ कतिको हुँदो रहेछ?
4: गाह्रो त गाह्रो हुन्छ नि, अब यो काम पनि त रिक्सै छ नि, किनभने एकदम केयर गर्नु पऱ्यो, खानेकुरा भयो यो केही पर्ला कि भन्यो होइन, एकदमै रिक्स छ काम चाहिँ, एकदमै टेन्सन चाहिँ टेन्सनै हुन्छ। अनि यस्तो छ मेरो चाहिँ कस्तो छ भने चिने जानेकोबाट कसैले अफिसमा लगिदिन्छ, अनि मैले चाहिँ सुरुमा सबैलाई सबै अचारहरू टेस्ट गर्न पठाउँछु, जस्तो अफिसमा छ, स्कुलमा छ, अहिले हस्पिटलमा गइरहेको छु, तिन ठाउँमा गइरहेको छु, अनि टेस्ट गरेपछि उनीहरूलाई मन

0: गर्यो भने उनीहरूले रिपिट गर्ने. अहिले चाहिँ मैले गरेको मेडिसिटी हस्पिटल छ, अनि यो ग्लोबल आइएमई ब्याङ्क भन्ने छ, अनि एउटा स्कुलमा लान्छ, अनि उनीहरूले मन परेपछि रिपिट गर्छ क्या. किनभने अहिले मान्छेहरू त प्रायः जस्तो घरबाटै ल्याएर लन्चहरू त अफिसमा त्यसरी खान्छ, अनि अचार भयो भने त अलिकति स्वाद बढ्यो होइन, त्यो गरेर अनि त्यसरी नै मगाउँछ मान्छेहरूले अहिले.
1: अनि यो उद्यमशीलतामा लाग्नुभन्दा अगाडि पहिला चाहिँ तपाईँ के गर्नुहुन्थ्यो कि व्यवसाय पेसा के थियो कि के गर्नु?
0: पहिला त मैले केही गर्थिनँ, म चाहिँ विदेश गएर बसेको भनौँ न, त्यहाँ गएर अनि त्यहाँबाट फर्किसकेपछि चाहिँ के पनि गरिनँ, झन्डै 7 वर्ष जस्तो केही पनि गरिनँ. अनि अहिले चाहिँ अब यसो आफूले जानेको कुरा होइन, मान्छेहरूले गर्छु भन्दा त नजानेको मान्छेले कसरी जानौँ भन्ने हुन्छ, मैले जानेको कुरा किन नगरौँ भने सानदेखि यस्तो पकाउनेहरू चाहिँ इच्छा के मलाई. खानेकुराहरू पनि सबैले अब मिठो छ मिठो बनाउनुहुन्छ गर्नु भनेर अब मान्छेले अलिकति प्रोत्साहन दिएको भएर नै अब सुरु गरेको.
1: भनेपछि अरूबाट नै अलिकति ब्याक सपोर्ट पाउनुभयो, त्यसरी व्यवसाय सुरु गर्नुभयो. वैदेशिक रोजगारीमा हो कि विदेशमा कसरी?
0: यस्तो हस्बेन्ड हुनुहुन्थ्यो उता, अनि अनि उता नै
1: सँगै जानुभयो.
0: उहाँ पहिला गएर पछि गएको म
1: परिवारको रूपमा जानुभयो. सँगै बस्नु कति समय बस्नु?
0: 5 वर्ष बस्यो.
1: 5 वर्ष विदेश
0: बस्यो. अनि टोटल त म 10 वर्ष बसेको. पहिला बिहे गर्नुभन्दा अगाडि पनि 5 वर्ष बसेँ, अनि फर्केर फेरि बिहे भएपछि 5 वर्ष बसेँ. टोटल 10 वर्ष बसेँ विदेश. त
1: रोजगारीको लागि होइन?
0: होइन, रोजगारीको लागि होइन, तर गएर त कामै गरेँ. फेरि बुढाको डिपेन्डेन्टमा गएँ, तर कामै गरेँ. काम
1: अनि के फरक हुँदो रहेछ? एउटा उद्यमी भएर आफ्नै खुट्टामा आत्मनिर्भर पनि हुनुहुन्छ होइन, उद्यमी हुनु र नहुनुमा चाहिँ
0: धेरै फरक हुन्छ नि. अब सर त यो पैसा भएपछि त आफ्नै पकेटमा आयो नि त होइन, अब के गर्नु पऱ्यो भने त अरूसँग माग्नु पऱ्यो होइन, अरूसँग मागेर लिनु र आफ्नै पकेटबाट खर्च गर्नुमा त धेरै फरक हुन्छ नि.
1: एउटा दिदी जस्तै होइन, समाजमा हेर्ने नजरिया अलिकति अझै पनि त्यो पितृसत्तात्मक सोचै छ, जतिसुकै जे भने पनि. काठमाडौँमा पनि छ, अरू ठाउँमा त यसै पनि छ उसै पनि छ होइन. एकजना महिलाले पैसा कमाइसकेपछि होइन, त्यो महिलाप्रति समाजले हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन हुँदो रहेछ कि सामान्य भनौँ जस्ताको त्यस्तै हुँदो रहेछ?
0: होइन, मेन भनेको यस्तो, अब मेरो अगाडि त कसैले पनि भनेको छैन होइन, तर पछाडि चाहिँ मैले सुनेको उसलाई के चाहिँ कमी छ र यो काम गर्नुपर्ने भनेर मान्छेहरूले चाहिँ आफन्तले, फेरि बाहिरको मान्छे होइन, आफन्तलाई उसलाई के कमी छ र उसलाई त उसको त आउने स्रोतहरू पनि छ, तर उसलाई यो गर्नुपर्ने किन भनेर भनेको मान्छेले आफन्तहरूले भनेको सुनेको छु कि. तर पनि झन् त्यस्तो भन्दाखेरि झन् मलाई चाहिँ के भने, झन् उनीहरूको अगाडि त मैले गर्नुपर्छ भन्ने चाहिँ लाग्दो रहेछ कि होइन. मलाई पुगेर होइन नि त, किनभने मलाई टाइम पास भयो, म काममा बिजी भयो, मलाई नचाहिने कुराहरू मेरो दिमागमा आउने भएन. अनि मलाई कस्तो भने, यो काम गर्नुभन्दा अगाडि राति प्रायः निन्द्र नलाग्ने कि, निदाउन गाह्रो हुने थियो. अब यो काम गरेपछि मलाई राति यति आनन्द निन्द्र लाग्छ, थकै पनि लाग्यो नि होइन, अनि जसरी सोच्ने त्यो दिमागमा फुर्सद पनि भएन. अनि त्यो भएर चाहिँ, तर भन्न चाहिँ भन्छ मान्छेले किन गर्नु पर्थ्यो यताउति भन्छ, तर आफ्नो मान्छेहरूले चाहिँ सपोर्ट नगर्दो रहेछ. बरु बाहिरको मान्छेले ए तपाईँले यस्तो गर्नुभएको रहेछ, हामी पनि लिइदिन्छौँ भनेर उनीहरूले लिँदैन, तर आफ्नो मान्छेको चाहिँ त्यो नहुने रहेछ.
1: भनेपछि तपाईँले तालिमहरू केही पनि लिनुभएको होइन?
0: लिएको छैन, केही लिएको छैन, यो आफैले जानेको नै गरेको मैले. अहिले
1: यस गर्दाखेरि चुनौतीहरू, एउटा बजारीकरणमा अलिकति चुनौतीहरू छ हुन्छ होला होइन?
0: अरू त्यो त धेरै छ, किनभने अब मान्छेले अहिले मेरोमा त लेबलिङ छैन होइन, अब मान्छेले लेबलिङ खोज्छ, तर मैले अहिले फ्रेस बनाएको छु. तर मान्छेले भन्दा त यो फ्रेस मैले मुखले भन्छु पो भन्छु, मान्छेले त बिलिभ गर्दैन नि त है. अनि त्यही भएर अब यो लेबलिङको काम चाहिँ अब नेक्स्टबाट गर्छु होला. त्यो भने मान्छेलाई सजिलो नि भयो नि, किनभने मान्छे सबैजनाले पैसा तिरेर किन्ने हो, किनेपछि म पनि कतै गयो भने त त्यसलाई त्यो चिजको त के कस्तो भनेर बुझ्छ, गुणस्तर चाहिन्छ नि. अनि त्यसले गर्दा अब लेबलिङतिर पनि मैले अब त्यो विचार गर्दैछु. अब त्यसको लागि चाहिँ
1: तपाईँको परिवारको लागि तपाईँ चाहिँ अहिले कस्तो हुनुहुन्छ, कुन नजरमा तपाईँको पहिचान बनेको छ अहिले?
0: अहिले त अब श्रीमानले पनि सपोर्ट गरिदिइराख्नु भएको छ, अब सामानहरू लिन जान, अब यहाँ पनि सामान ल्याइदिन, अब बेलुका लिन आउनुहुन्छ होइन, अनि सामानहरू लिन जान यताउति चाहिँ सपोर्टै छ.
1: अनि महिलाहरूको अघि अलिकति दृष्टिकोण पनि भनिहालेँ मैले होइन, जस अहिलेको समयमा पुरुषकै दाजुमा भनौँ न यो केयर गिभिङको लागि धेरै महिलाहरू विशेष गरी युवाहरू पनि वैदेशिक रोजगारीमा गइरहनु भएको छ होइन. अनि केही महिलाहरू चाहिँ अब तपाईँ जस्तो उद्यमशीलतामा पनि लाग्नु भएको छ, अझै गाउँतिर त भनौँ समाजमा अझै पछि नै हुनुहुन्छ धेरै महिलाहरू होइन. एउटा उद्यमीको रूपमा के भन्नुहुन्छ उहाँहरूलाई, आम महिलाहरूलाई जसले चाहिँ के अवसर बनाउन खोजिरहनु भएको छ, के गर्नु पाए हुन्थ्यो भनेर होइन, तपाईँले चाहिँ त्यो आफूकै आफ्नै कला होइन आफ्नै सिपलाई चाहिँ व्यवसायमा रूपान्तरण गर्नुभएको छ, कोही गर्न चाहेका व्यक्तिहरूलाई महिलाहरूलाई चाहिँ विशेष के भन्नुहुन्छ?
0: अब यस्तो म चाहिँ के भन्छु भने जस्तो आफूसँग कोही न कोहीसँग केही सिप त हुन्छ नि होइन, अब मान्छेले बाहिर अब कसरी त्यसलाई लिएर आउने भन्ने कुरा हो होइन। मलाई पनि त पहिला अब जानेको कुरालाई अब बनाउँदाखेरि के हुने हो, अब मेरो बनाएको सामानहरू जाने हो कि होइन भन्ने डर थियो नि। तर सुरुवात चाहिँ गर्नुपर्ने रहेछ, गरेपछि सक्सेस चाहिँ हुने हुन्छ, तर थोरै र धेरै भन्ने मात्र तर सक्सेस हुन्छ जस्तो लाग्छ। किनभने मैले सुरु गर्दाखेरि मैले भने नि डर थियो, ला यो अचारहरू गएन अथवा यो प्रोडक्टहरू गएन भने के गर्ने होला, त्यो त घरमा पनि खाएर सकिँदैन नि होइन भन्दाखेरि। तर जसले जे जान्नुभएको छ सुरु गर्दा हुन्छ, अलिकति कठिन भएन, गाह्रो चाहिँ गाह्रो हुन्छ तर पनि हार मान्नु भएन। अब यस्तो हुन्छ
1: सिलाइ कटाइ
0: गर्ने होइन, जस्तो अब सुरुमा मलाई मार्केटको बारेमा पनि थाहा थिएन, पछि अब यहाँ ल्याएपछि अघि पनि एकजना आउनुभयो मेरो अचार खुदै आउनु भएछ क्या उहाँ, किनभने मान्छेले टेस्ट गरेपछि मान्छेलाई थाहा हुन्छ नि होइन, अनि त्यो हुँदो रहेछ। तर अलिकति मार्केट लिन गाह्रो चाहिँ गाह्रो छ, किनभने अहिले कम्पिटिसन छ होइन, तर पनि आफूले राम्रो सामान दिन सकेर मान्छेको टेस्टमा भर पर्छ, कसैलाई मेरो टेस्ट मनपर्छ कसैलाई अरूको टेस्ट मनपर्छ, तर आफ्नो हातमा सिप छ भने चाहिँ गर्नुहोस् भन्छु म चाहिँ।
1: यो व्यवसायमा लागिसकेपछि अलिकति पैसा आय आर्जन भइसकेपछि अझै झन् बढी कमाउनु मन लाग्छ होला नि, त झन् रमाइलो भएर लगाइरहेको
0: त्यो त हुँदो रहेछ, किनभने अब गरेपछि ए ला अझ गऱ्यो भने त होइन अलिकति कमाइ हुन्छ कि भने, त्यो त हुँदो रहेछ। अब स्टप गर्छु भन्ने चाहिँ लाग्दैन रहेछ, अब यसलाई कसरी हुन्छ अगाडि बरु हार नखाने, अब कसरी हुन्छ अगाडि चाहिँ बढ्छु भन्ने चाहिँ त्यो आत्मबल चाहिँ आउँदो रहेछ आफै आफै के।
1: तपाईँको योजना चाहिँ के छ, अझै ठुलो गरौँ भन्ने होला नि? अब
0: छ मेरो त छ, अझै यसलाई अझ ठुलो बनायो भने, अहिले मैले सिङ्गल गरिरहेको छु, भोलि अलिकति बिजी भयो भने मैले अरूलाई पनि रोजगार दिन सकेँ भने झन् राम्रो, त्यो सोच चाहिँ छ मेरो। अब के हुन्छ त्यो चाहिँ थाहा छैन, त्यो सोच चाहिँ मेरो अझ यसलाई अगाडि बढाउने चाहिँ छ अझै।
1: अनि कमाइ चाहिँ कति गर्नुहुन्छ अहिलेसम्म भनौँ, अब सामान्य चाहिँ सबैभन्दा धेरै कति हुन्छ, अनि सबैभन्दा कम हुँदाखेरि चाहिँ कति हुन्छ?
0: अब यस्तो हुन्छ यो कम, अब अस्ति मैले छ नि 12 केजी लड्डु बनाएको थिएँ, मेरो लड्डु 1 विकभित्रै गएँ कि त्यो लड्डु सबै होइन, त्यो त्यति हुँदा त मलाई फाइदा भयो नि त होइन, मेरो सामानको। अरू कहिले चिकन बनाउँछु त्यो डब्बाको मैले 18-19 डब्बा बनाउँछु, एक हप्तामै जान्छ कि त्यस्तो हुन्छ, अब कहिले चाहिँ फेरि 2 हप्तासम्म पनि गइदिँदैन कि, किनभने त्यो लिएको मान्छेलाई पनि सक्नु पऱ्यो नि त अर्को रिपिट गर्नलाई त है, त्यो हुन्छ। जे होस् मेरो मैले भने सबभन्दा धेरै जाने चाहिँ लड्डु र चिकन अचार, अनि सेल पनि गइरहेको छ एकदम। अब बिहानै मैले बनाएँ, अब घरमै लिन आउनुहुन्छ कि, मान्छेलाई थाहा भयो भने घरमै 10 वटा, कसैले 20 वटा लानुहुन्छ, कसैले 30 वटा लानुहुन्छ सेल पनि। मै महिनामा त्यही
1: 30,000
0: त्यही सोचेँ, अनि यस्तो लाग्छ मैले यो अझ पहिले गर्नुपर्ने रहेछ, किन ढिला गरेछु भन्ने पनि आउँछ अहिले चाहिँ, किनभने आफूले जानेको कुरा हो, मान्छेहरू कति ट्रेनिङ लिएर गर्छ, किनभने आफ्नै सिप चाहिँ लुकाएको रहेछु भन्ने लाग्छ। विदेशमा हुँदा पनि मैले यस्तो बनाउने कि, अनि सबै मैले भने बाँड्ने कि, बनाउने अन्त बनाएर अरूलाई खुवाउन एकदमै मन लाग्ने कि, अनि त्यहाँ पनि अब घरमा छुट्टीको दिनमा भयो, साथीहरूलाई बोलायो, बनायो अनि खाने, अनि यो दिदीले त कति मिठो बनाउनुहुन्छ भनेर भन्नुहुन्थ्यो कि सबैजनाले। अब अहिले पनि गइरहेछ, लिइराख्नु भएको छ, अब हेर्दै जाउँ के हुन्छ।
1: हुन्छ दिदी, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद।
0: हजुर, हजुरलाई पनि होइन, हजुरले मेरो मनको कुराहरू राख्न दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो ललितपुरको बागडोलमा विभिन्न अचार तथा खाने परिकार उत्पादन गरेर व्यवसाय सञ्चालन गर्दै आउनुभएकी मीना खड्का। कार्यक्रम देश परदेशमा हामी केही सफल महिला उद्यमीको सङ्घर्ष, सफलता, सामाजिक प्रभाव तथा आगामी योजनाको बारेमा अनुभव सुनिरहेका छौँ। अब महिलाहरू घरमै सीमित हुनुपर्छ भन्ने सोचबाट माथि उठेर पाककलाको सिप सिक्दै त्यसैलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुर खोकनाकी रत्नमाया महर्जनको अनुभव सुनौ।
3: नमस्कार, हामी चाहिँ ड्युटी चाहिँ 8 घन्टा हो, कहिले काहीँ क्याफेमा गर्छु, कहिले काहीँ बाहिर जान्छ।
1: अनि कस्तो छ नि व्यवसाय?
3: ठिकै छ होइन, पहिला चाहिँ लकडाउन अगाडि चाहिँ धेरै राम्रो छ, अहिले चाहिँ छैन, लकडाउन पछि छैन।
1: अरू के बनाउनुहुन्छ यहाँ?
3: यहाँ चाहिँ छैन, हाम्रो क्याफेमा छ, क्याफेमा छ मोमो, चाउमिन, भेज प्याटर, अनि सपु मिचा, भेज लोअर सबै छ, एबी सलाड छ, भेज बाउल छ, सबै छ।
1: क्याफे गर्नुभएको चाहिँ सुरु गर्नुभएको चाहिँ कति भयो?
3: क्याफे सुरु गर्नुभएको चाहिँ 2013 जस्तो छ, 14 वर्ष भयो होला।
1: अनि उता चाहिँ को को हुनुहुन्छ क्याफेमा?
3: क्याफेमा छ पहिला धेरै भन् चाहिँ यस्तो छ नि, अर्को अफिस जस्तो होइन हाम्रो, होमेश्वरको हो, होमेश्वरको हो हामी। अनि चाहिँ रोटेसनमा काम गर्छ, रोटेसनमा घरको काम पनि गर्ने, सबै काम सिलाउनु पर्छ। अनि घर काम सिलाएर फेरि हाम्रो अफिसमा आउने ड्युटी हप्ताको। पहिला चाहिँ 2 दिन धेरै मेम्बर छ, पहिला चाहिँ 40-60 जान्छ, अहिले चाहिँ छैन।
1: महिला मात्रै हो सबै?
3: महिला, सबै महिला, सर्भिस महिला, किचन कुक महिला, सबै महिला, पुरुष छैन। सर एकजना छ पहिला, अहिले सर पनि छैन।
1: ए सबै, अहिले चाहिँ कतिजना भन्नुभयो?
3: पहिले चाहिँ 50-60 जान्छ, अहिले चाहिँ सबै गरेर 20 जति होला।
1: 20? अनि 20 भ्याइ नभ्याइ छ?
3: छैन अहिले, अहिले छैन।
1: सजिलो
3: सजिलो भन्नाले अहिले चाहिँ हामीलाई व्यापार कम छ, त्यही त हो नि। काम व्यापार बढ्यो भने त हामीलाई पनि तलब आउने होइन, कम छ अहिले।
1: तलब चाहिँ कति छ?
3: तलब चाहिँ हाम्रो तलब यति भने छैन, हामी कति दिन गयो त्यति दिनको चाहिँ गनेर चाहिँ त्यो हिसाब दिन्छ।
1: व्यापार जति भयो त्यति अनुसार
3: होइन, व्यापार
1: दिनअनुसार
3: हामी कति त्यहाँ हाजिर हुन्छ नि, हाम्रो हाजिर गर्छ नि, अरू ठाउँमा चाहिँ 1 महिनाको भन्ने तलब दिन्छ होइन, हाम्रो चाहिँ होइन।
1: दिन गनेर मन लागेको दिन जान पनि मिल्यो, मन नलागेको दिन नगए पनि।
3: त्यो चाहिँ साथीहरूसँग मिलाउने, आज मेरो काम छ है साथी, तपाईँ जानु दियो भन्छ, अनि साथीहरू साथै जान्छ।
1: सजिलो छ, सबै मिलेर
3: गरेर सजिलो छ भनिसक्दैन यो यस्ता आएर।
1: यो घरको काम पनि गर्नुपर्छ होला, घरको काम भ्याइवरि यतापट्टि चाहिँ कति कसरी समय मिलाउनुहुन्छ?
3: अब बिहान बेलुका अब त्यो अनि घरको काम, खाना खाजा सबै मिलाउनु पर्यो। खेत हामी खेत पनि गरिरहेछ, खेत पनि अलिअलि गर्छ, अनि भ्याएको बेलामा यता मिलाएर आउँछ। हप्ताको 3-4 दिन आउँछ,
1: हप्तामा 3-4 दिन
3: हजुर
1: गर्दाखेरि। अनि 30 दिन पुगिसकेपछि तलब पाइन्छ?
3: महिनाको तलब चाहिँ अब कति दिन हुन्छ गन्छ, अनि त्यो अनुसारले दिन्छ।
1: 40-50 हजार आउँछ?
3: आउँछ 40-50 आउँदैन।
1: यो दिदी जस्तै अब तपाईँले घरको काम पनि गर्नुहुन्छ है, खेतको बारीको काम पनि गर्नुहुन्छ, योभन्दा पहिला चाहिँ के गर्नुहुन्थ्यो यसमा लाग्नुभन्दा पहिले?
3: पहिला योभन्दा पहिला चाहिँ अब पहिला चाहिँ गाउँमा चाहिँ पहिला त्यही त हो नि, केटीहरूको पहिला पढाउने छैन होइन, हामी खेतको काम गर्ने, खेल्ने, बस्ने, पछि चाहिँ त्यो कार्पेटको काम आयो, गलिज बुन्छ, पहिला गलिज बुन्छ, पछि चाहिँ अनि त्यो बुनाइ गर्छ, टोपी बुन्छ, स्वेटरहरू बुन्छ, सबै गर्छ। अनि पछि त्यो छोडेर यता क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोलेर त्यहाँ हाम्रो चिनेको दिदी एकजना छ, त्यसले यता बोलाएर यता आएको।
1: पहिला क्याफेमा लाग्नुभन्दा पहिलाको सजिलो कि आजभोलि सजिलो, के फरक पहिलेको र अहिले?
3: अब सजिलो त पहिलाको सजिलो छ नि होइन, पहिला सजिलो भएर के गर्ने, पैसा छैन, अहिले उता गयो भ्याइ नभ्याइ छ, अहिले अलिअलि खर्च बुढाहरूसँग माग्नु पर्दैन, आफू खर्च आफू कमाउनु सक्छ।
1: अहिले घरमा चाहिँ के भन्नुहुन्छ, पैसा कमाउनु हुँदाखेरि घरको मान्छेले चाहिँ के भन्नुहुन्छ?
3: मिलेर गर्ने हो जानु भन्छ,
1: राम्रै सहयोग गर्नु,
3: हजुर सहयोग गर्छ, मिलेर गर्छ।
1: अझै पनि दिदी महिलाहरूलाई चाहिँ घरको काम मात्रै हेर्ने हो भन्ने अझै पनि सुनिन्छ क्या, अझै पनि छ, काठमाडौँमा पनि रहेछ, काठमाडौँहरूमा पनि होइन महिलाहरू त घरमा बस्नुपर्छ, बाहिर जानु हुँदैन, घरको काम हेर्नुपर्छ भन्ने रहेछ होइन। तपाईँले त यता घरको पनि भ्याउनु भएको छ, भित्रको पनि भ्याउनु भएको छ, बाहिरको पनि भ्याउनु भएको छ, सबै हेर्नु भएको रहेछ होइन। पैसा कमाउने भइसकेपछि के फरक पर्दो रहेछ एउटा महिलालाई?
3: अब पहिला चाहिँ आफू चाहिँ जहाँको त्यहीँ भयो होइन, आफूसँग पैसा छैन होइन, पहिला चाहिँ आफूसँग पैसा छैन, जागे पनि बुढाहरूसँग माग्नुपर्छ। अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ, आफूसँग भएर गाह्रो छैन, पहिला त गाह्रो छ।
1: के गर्नुहुन्छ कमाएको पैसा?
3: कमाएको पैसा के गर्ने, छोराछोरीलाई स्कुलमा तिर्ने, आफू खाने, राम्रो लाउने, त्यही हो, धेरै छैन।
1: जस स्वतन्त्र भएर हिँड्न मिल्यो होइन, जान मन लागेको ठाउँ जान पाइयो, खान मन लागेको कुरा खान पाइयो, लाउन मन लागेको कुरा लाउन पाइयो, त्यो चाहिँ फाइदा भएको छ।
3: हजुर,
1: यो महिलाहरूले जति महिलाहरू हुनुहुन्छ केही गर्न खोजेको मान्छेहरू हुनुहुन्छ जति पनि होइन उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ?
3: म चाहिँ त्यस्तो भन्छु, पहिला आफू सिस्टम आफू चाहिँ राम्रो भएर काम गर्नुपर्छ। घरमा बसेर घरको काम मात्र भएर घरमा बस्नु हुँदैन। अब काम गर्ने इच्छा भयो घरकोहरूले सल्लाह गरेर मिलेर काम बाहिर गरेकै राम्रो। महिलाहरू अरू पनि हाम्रो म जस्तो महिलाहरू कति घरमा बस्छ नि होइन, त्यो घरमा बस्नुभन्दा घरको कुरा पनि गर्नुपर्छ, छर्नु मिल्दैन होइन, घरको पनि गर्नुपर्छ, घरको काम सिधेर अलिक बाहिर पनि गर्नुपर्छ जस्तो लाग्छ।
1: जस घरभित्र पनि मिलाउनु पऱ्यो, बाहिर पनि मिलाउँदाखेरि आफूलाई पनि फाइदा हुने भयो, बाहिरको कुराहरू पनि सिक्न पाउनु भयो होइन, देख्न पाउनु भयो, रमाउनु पाउनु भयो, जे गर्दाखेरि पनि रमाइलो हुने भयो।
3: पहिला चाहिँ घर बस्दा केही थाहा छैन होइन, घर बस्यो, घरको कुरा गर्यो, घरको काम गर्यो, घर उता यता मात्र गयो। अब घरभन्दा बाहिर आएपछि जे ठाउँमा पनि गएर सबै थाहा भयो अहिले बाहिर गएर। पहिला चाहिँ त्यति उ छैन।
1: यसको तपाईँले तालिमहरू त केही लिनु भयो होइन? आफैले तालिम लिएको हो?
3: तालिममा सब नेपालबाटै तालिम लिएको।
1: उहाँबाट तालिम लिनुभयो, कति समय तालिम लिनुभयो?
3: तालिम त एक हप्ता।
1: अनि के बनाउने तालिम लिनु?
3: यो मरी अब यो अब नेवारे भए पनि अब हाम्रो तरिक एउटै हुन्छ होइन, घरको तरिक एउटै हुन्छ, नेवारे भए पनि यहाँको छुट्टी हुन्छ। नसिक्नु त होइन, सिकेको छ यहाँ, यहाँको फेरि छुट्टी हुन्छ। अब यसको
1: अनि नियमरी बारा अनि यो अरू खाजा सेटहरू चाहिँ कति कतिमा बेच्नुहुन्छ?
3: कति बेच्नुहुन्छ भने अब उता क्याफे चाहिँ क्याफेमा चाहिँ 400, यता पनि स्टल गयो जाने बेलामा 400 हो, अनि यहाँ उति त्यति छैन भने अलिक कम गरेर 300 दिइरहेको छ। सस्तो छ।
1: अनि अहिले महिलाहरू पनि पुरुष छोरा मान्छे जत्तिकै विदेश जानेहरू उति बढिया छ क्या, नेपालमा केही कामै छैन भने भनेको छ होइन, गएको छ, तपाईँहरू त तालिम सिक्नु भएको छ, सबै भ्याइरहनु भएको छ, साँच्चै नेपालमा कामै नभएको हो महिलाहरूलाई?
3: त्यो भयो नि सर, महिलाहरूलाई काम नभएको होइन होइन, कुनै कुनै महिलाहरू घरमा बसेर थाहा नभएको, कुनै कुनै आफ्नो मान्छे यस्तो छ उस्तो छ भन्ने मान्छे छैन होइन सर, त्यस्तो छ भन्ने मान्छे पनि छैन, कुनै इच्छा भएर पनि कहाँ जाउँ कस्तो गरौँ भने भनिरहेको छ, थाहा भएन, लाने मान्छे छैन, कुनै कुनै चाहिँ काम भए पनि नगरौँ घरमा बस्नु भन्ने पनि छ होला, त्यो पनि होला, हामीलाई थाहा भएन, कुनैहरूलाई चाहिँ कामै छैन हो।
1: तर काम चाहिँ छ, नेपालमै छ, गर्न सकिन्छ, आफूले सिप सिक्यो भने फाइदा आफैलाई
3: हो, फाइदा आफूलाई हो। अनि नेपालमा बसेर यस्तो भयो नि, जति परे पनि परेको अनुसारले पैसा आउँदैन, राम्रो मान्छे सबै बाहिर गएको त्यही हो त हो नि होइन, आमा बाउले कति पैसा दिएर खर्च गरेर अब पढाउँछन् डाक्टर इन्जिनियर पाइलट पढाउँछ, यहाँ गरे पनि पैसा आउँदैन, अनि बाहिर जान्छ बाहिर कमाउँछ, धेरै जस्तो यस्तै छ सर।
1: जे होस् राम्रो भने जस्तो पैसा नभएर विदेश जाने हो, तर आजभोलि त यो पालिकाहरूले पनि वडाहरूले पनि तालिमहरू सिकाउने गरेका छ, दिदीलाई थाहा पनि छ होला होइन,
3: पहिलादेखि हामी धेरै तालिम जान्छु, धेरै गरेछ पहिलादेखि तालिम चाहिँ धेरै गरेछ, गरेको काम चाहिँ केही छैन, पछि गरेको लास्टमा
1: यो चाहिँ काम लगाइरहेछ।
3: पहिला चाहिँ दालमा तालिम लिइसक्यो, साबुन तालिम लिइसक्यो, लियो त तालिम त धेरै लिएछ, काम गरेको छैन,
1: तालिम चाहिँ काम लागेन कि
3: लागेन काम? तालिम आउँछ, तालिम आउँछ, एक हप्ता आउँछ, एक महिना आउँछ, दुई हप्ता आउँछ, तालिम आउँछ, तालिम पछि चाहिँ बन्द हुन्छ, काम छैन। अन्त तालिम लियो, अब तपाईँहरू तालिम लियो सक्यो सिद्धियो भन्छ होइन, काल तालिम लियो काम त सबै सिद्धियो सक भन्न आउँदैन मलाई, काम चाहिँ अब सिकिरह्यो नि, काम गर्नु भने काम दिए छैन,
1: काम चाहिँ
3: दिए छैन,
1: सिकाउनु मात्रै भयो, सिकायो मात्रै, काम चाहिँ यो गर भनेर लगाइदिएन,
3: त्यो चाहिँ लगाइदिएन।
1: यसमा चाहिँ सिकेपछि आफूले काम पनि सिक्यो, जानियो, जानिसकेपछि काम पनि पाइयो,
3: यो सब नेपाल आएर हामी बाहिर पनि गयो नि, इन्डियामा चाहिँ खानाको लागि होइन, बुनाइको लागि गएको, बुनाइको लागि त्यहाँ ऊ अन्दाबादमा एक महिनाको लागि गइसक्यो, तालिम लिनु गएको।
1: अनि बुनाइ पनि गर्नुहुन्छ? त्यसमा
3: पहिला
1: के बनाउनुहुन्छ?
3: स्वेटर, टोपी, मुजा, पन्जा सबै बुन्छ,
1: सब जान्नुभयो, अनि त्यसलाई पनि बेच्नुहुन्छ कि?
3: त्यो चाहिँ अर्डर अनुसारले गर्ने, ज्याला लिने,
1: अहिले अहिले गरिरहनु भएको छ त्यो पनि
3: अहिले यो क्याफेमा आएर सबै छोड्यो
1: ए अहिले चाहिँ यता मात्रै भइरहनु भएको छ खाली भएको बेलामा त्यो पनि गर्नुहुन्छ
3: अब पछि पछि सोचौँला अहिले चाहिँ नगर्ने त्यो उता पनि यता पनि गाह्रो छ नि
1: यही रमाइलो छ यसमै रमाइरहनु भएको छ खुसी चाहिँ कतिको मिलाएछ
3: अब खुसी त पैसाभन्दा खुसी मिलाएछ होइन किनभने साथीहरू जम्मा हुने अनि तपाईँको कुरा गर्ने तपाईँको आफ्नो के छ कुरा गर्ने मेरो कुरा गर्ने सबै साथीहरू भेला भने रमाइलो भइरहेछ
1: हुन्छ धेरै धेरै धन्यवाद दिदीलाई
3: नमस्कार
2: हुनुहुन्थ्यो पाककलाको सिप सिकेर त्यसैलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुर खोकनाकी रत्नमाया महर्जन आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौँ उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना des@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाइका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छान्न सक्नुहुन्छ हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौँ र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौँ तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौँ देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेसनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म महेश गिवाली पनि बिदा माग्छु नमस्कार

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौँ।
3: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ।
2: चालडुका खुल्ला राखेर ग्यास बाल्ने गरौँ।
3: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौँ।
2: ग्यास चुलोको बर्नर सफा राखौँ। कम्तीमा हरेक 2-2 वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौँ।
3: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौँ।
2: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौँ।
3: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौँ। बिजुलीको स्विच अन र अफ नगरौँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: फुटबल सिजन आयो, अब एक्साइटमेंट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
6: यो फुटबल सिजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs. Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888.
11: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: हस गुरुआमा।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: आहा, अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।

0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउ किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
5: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
12: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर। हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
18: दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर।
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भनेर छ? के हो के भयो?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
29: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्।
1: कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुट नगर आज कति दिन रे
1: तिन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी,

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको

0: स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
1: अनुरोध स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
5: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
6: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
7: ओ त्यहाँ रासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
6: ओहो, केही काम थियो कि काकु?
7: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
6: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
8: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री, मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
5: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
9: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
9: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे पनि, यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
9: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
2: ए बाजे पनि, जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
9: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
5: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो मरुभूमिको सरको घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिनँ, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौं?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
20: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
20: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
20: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
20: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु?
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
20: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
20: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
20: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी।
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हेलो
14: हेलो बहिनी, सन्चै छौ?
13: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
14: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: अनि हुलाकमा पो जानु?
14: हो नि, हुलाकमा जाऊ न।
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
14: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
14: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
13: ए, सहरमा मात्र होला नि?
14: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो हा यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मित

0: ए नानी छोरी
1: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लो
1: दिन त हेलो भन्नुहोस् त
2: हेलो हजुर
1: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
0: ए नानी के भनेर छ के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
1: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
12: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
15: लो किन नि के भयो सन्चो भएन
14: होइन यतिकै जानै मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
15: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
16: नमस्ते कति कामले पाल्नु भयो
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
16: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
14: हस् म्याडम
17: नेपाल सरकार विज्ञापन बोर्ड
1: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
18: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताएँ

0: रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
1: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा बोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठाको टी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511383987।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।

0: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ, चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु, कहाँ जाने अब? तैलाई खोज्दै आइरहेछु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदा फेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि, अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477030। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
4: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703998409।

0: नकमाइको लाभलिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
25: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
25: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु।
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
26: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
9: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुन्दर रूपको घमण्ड हो कि जस्तो लाग्छ, हैन के साह्रो तर्केर हिँडेको हो।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: के भयो? केको हल्लाखल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भन्ने रहेछ? के भयो
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
18: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
21: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
20: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
20: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
24: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार।

झरना संगीत प्राली सगौर प्रस्तुत गर्दछ आफ्नै कला संस्कृति अनि मौलिकता भित्र अडिक अमृत आचार्य माइला गुरुको लोक सांगीतिक कोशेली मेरो कोछारा।

0: सुफिक्स मदन को मौलिक लय तथा शब्द सृजना भित्र अमृत आचार्य माइला गुरु र शर्मिला गुरुङ को मधुर आवाज ऑडियो तथा वीडियो अब डिजिटल बजार मा
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि? के भो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
16: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
16: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
11: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य

0: दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
2: नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
9: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
9: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदा फेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि, अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy. शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
16: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
15: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
16: खै के गर्ने गर्ने दिदी।
17: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिक

0: विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्ति न, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ? के भयो
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
22: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
23: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
24: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो? ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नुभएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नुभएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठेघर खसे जस्तो हुने, पाठेघर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह,

0: एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
1: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
1: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849420664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
3: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
4: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
3: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
4: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
3: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
4: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
3: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
4: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
1: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703984099।

0: तपाईको लाभलिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कतिको खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि
15: नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: हरे कृष्ण कृष्ण, ए होलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
25: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
25: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु?
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
0: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
0: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: वैश्वाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
16: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
28: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
27: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
28: खै के गर्ने गर्ने दिदी।
29: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
30: हेलो
25: हेलो बहिनी, सन्चै छौ?
30: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
25: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
30: अनि हुलाकमा पो जानु?
25: हो नि, हुलाकमा जाऊ न।
30: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
25: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
30: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
25: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
30: ए, सहरमा मात्र होला नि?
25: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
30: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै, जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन।

0: होइन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
6: लु दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भनेर छ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
13: माया र सद्भावले मात्र बालबालिकालाई
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
15: लो, किन नि, के भयो, सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
15: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
15: ए, कुरा त्यस्तो पो, ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति कामले पाल्नु भयो?
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
11: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
19: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: नमस्कार स्वयंसेविका दिदी।
21: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
21: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
20: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
21: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
21: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
8: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
12: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि म।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने यौन अङ्ग चिलाउने सेतो पानी बग्ने महिनावारीको समयमा अत्यधिक पेट दुख्ने ढाड कम्मर दुख्ने पाठे घर खसे जस्तो हुने पाठे घर खसेको कोखा दुख्ने स्तनमा गाँठा गुठी पलाएको स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे डिजिटल एक्सरे रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।
5: काकु काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थेस् कि भनेर।
5: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773300। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: त्यही माथि किराले दाँत सका पार्दै थियो, अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
1: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु।
0: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ। सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल।

0: ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
1: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर

0: के रे नानी त भर्खर 17 कि लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरु यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस Feel the energy.

0: हजुरे ब्रू तपाईको नजदीकी सिनेमा घरमा चाँडै आउँदैछ।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
15: सचेत बनाऊ।
16: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
18: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
18: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु?
18: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए
18: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: फागुनदेखि वैशाखसम्म आगलागे बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
19: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
16: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
19: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
16: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
19: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुहाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
7: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
7: बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव। चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत।
6: तराई मधेश र मध्य पहाडमा गर्मी अत्याधिक बढ्यो, औसत मितिको 3 दिन बिते पनि मनसुन भित्र नै अनिश्चित, एल निनोका कारण मनसुनमा सुक्खा हुने जोखिम उच्च।
7: किर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको आधारभूत आवश्यकताको जिम्मा काठमाडौँ महानगरको, दिगो व्यवस्थापनका लागि सँगसँग समन्वय भएको महानगरको दावी।
8: हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र सङ्घले चाहिँ कानुनसम्म ढङ्गबाट चाहिँ उहाँलाई उद्धार गर्नुपर्ने काम हो सङ्घले गर्ने।
6: भारतले राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राफमाथि अस्थायी प्रतिबन्ध लगायो, यसअघि रद्द भएको एनईईटी परीक्षा जुन 21 मा।
7: र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल खेल्दै, अर्जेन्टिना र अल्जेरिया बीचको खेल बिहान 7:15 बजे।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
10: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
11: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
10: थप जानकारीका लागि फोन नम्बर 01-5351-990
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। सांसदहरूले बजेटको संरचना, कार्यान्वयन क्षमता, कर नीति, पूर्वाधार विकास, सीमा समस्याबारे सरकारको ध्यान आकर्षण गराएका छन्। आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले यस्तो बताएका हुन्। धेरैजसो सांसदहरूले बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको, खर्च गर्ने क्षमता कमजोर रहेको र राष्ट्रिय प्राथमिकताका विषयहरूलाई उपेक्षा गरेको आरोप समेत लगाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले अर्थ मन्त्रालयको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको बताउँदै राष्ट्रिय योजना आयोग, नीति प्रतिष्ठान तथा अर्थ मन्त्रालयको पुनर्संरचनाको आवश्यकता रहेको बताउनुभयो। एमाले सांसद पुष्पराज कणेलले अर्थ मन्त्रालयले ठूलो बजेट विनियोजन गरे पनि खर्च गर्न नसकेको भन्दै मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठाउनुभयो। बजेटमाथिको छलफल भइरहँदा सम्बन्धित मन्त्रीहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सांसदहरूले सरकारको बजेटप्रतिको स्वामित्वमाथि नै प्रश्न उठाएका छन्। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनमा कानुनी जटिलताहरू नै मुख्य बाधक बनेको टिप्पणी गर्नुभयो। बैठकमा सांसदहरूले सीमा समस्या तथा नेपाल भारत सम्बन्धका विषय पनि उठाएका छन्। छलफलका क्रममा सांसदहरूले मध्यपूर्वमा युद्धविरामको अवस्था आए पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
7: आज तराई मधेस र मध्य पहाडमा गर्मी निकै बढेको छ। तुलनात्मक रूपमा पश्चिम तराईमा गर्मी बढेको छ भने पूर्वी तराई र देशभरको मध्य पहाडमा पनि गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै बाँकेको खजुरामा अधिकतम तापक्रम 39 डिग्री सेल्सियस मापन भएको छ। तराई मधेसका जिल्लामा चर्को घाम र तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ। तत्काल ठूलो वर्षाको सम्भावना नदेखिएकाले गर्मीको प्रभाव अझ केही दिन कायम रहने मौसमविदहरूले बताएका छन्। गर्मीबाट बस्ने उपाय अपनाउन मौसमविदको सुझाव छ। यसैबीच नेपालमा मनसुन आगमनको औसत मिति जुन 13 तारिक पार भएको 3 दिनसम्म पनि मनसुन भित्रिएको छैन। महाशाखाका अनुसार मनसुन भित्र न अझ केही दिन लाग्न सक्छ। मनसुन आएपछि पनि यसपालि कम वर्षा र गर्मी बढी हुने मौसमविदको अनुमान छ। प्रशान्त महासागरमा विकास भएको एल निनोका कारण यसपालि साउन भदौमा पानी निकै कम पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनुभयो। विश्व मौसम संगठन WMOका अनुसार यही जुन 11 तारिकमा विकास भएको एल निनो शक्तिशाली बनेर अर्को वर्षसम्म प्रभाव पार्ने सम्भावना धेरै छ। यदि एल निनो शक्तिशाली बन्यो भने त्यसले नेपालमा पनि उच्च प्रभाव पार्ने मौसमविद सिग्देलको अनुमान छ। उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयले गरेको अध्ययन अनुसार सन् 1998 पछिका एल निनोका कारण नेपालमा 20% कम वर्षा भएको छ। यसपालि सुपर एल निनोको अनुमान रहेको कारण अबको एक महिनापछि उच्च प्रभाव देखिन सक्ने र यसको प्रभाव आउँदो हिउँद र प्री मनसुनमा पनि हुन सक्ने उहाँको भनाइ छ। अनुमान गरिए जस्तै एल निनोको विकास हुँदै गएमा अवस्था जटिल हुन सक्ने भन्दै उहाँले बिउ बैङ्क सिँचाइको विकल्प पानीको सुरक्षा जस्ता कुराका लागि अहिले नै काम थाल्नुपर्ने बताउनुभयो।
6: चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यो निर्णय गरेको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। यसअघि विधायन ऐन 2081 दफा 35 का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य खारेज हुँदा कानुनी रित्तता भएको थियो। यो समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह DMMCS समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ।
7: चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जनराजनीतिक परामर्श सम्मेलन CPPCCको राष्ट्रिय समितिका अध्यक्ष वाङ वुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरूबीच आज बिहान बेजिङमा भएको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयामहरूका बारेमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ। विशेषतः विकास, सहकारी, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान प्रदान तथा जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान भएको दूतावासको भनाइ छ। नेपाल चीन बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गतिशील बनाउने CPPCC अध्यक्ष वाङको दृढ प्रतिबद्धताको उच्च प्रशंसा गर्दै मन्त्री खनालले दुई देश बीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो।
6: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैय्या सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग यसबाट लाभान्वित भएका हुन्। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 शैय्या उपलब्ध छन्।
7: कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय परिवर्तन महाशाखाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन सङ्घ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णयबाट 18% चिसेन्ट भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रुपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नुपरेको चिसेन्टका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको बताउनु भएको छ।
6: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाको अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4,363 वडामा अधिवेशन सम्पन्न भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मध्य प्रदेशको अधिवेशन भने स्थगित भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन पनि चालु रहेको रासपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मध्य प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसै गरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएको उहाँको भनाइ छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकहरूको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 0556-94-333, 4-93-555।
16: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
17: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
18: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव, तराई, मधेस र मध्यपहाडमा गर्मी अत्यधिक बढ्यो, औषध मितिको 3 दिन बिते पनि मनसुन भित्रने अनिश्चित, एल निनोका कारण मनसुनमा सुक्खा हुने जोखिम उच्च, चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत, निशुल्क स्वास्थ्य पोर्टल सुरु भए पछि सेवा लिनेको संख्या 1,200 नाग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक अझै समस्यामा छन्। स्थायी बसोबाससँगै खानाको समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ। किर्तिपुरको राधा स्वामी सत्सङ्गको होल्डिङ सेन्टरमा राखिएका विस्थापितहरूले हिजो यस्तै गुनासो गर्दै प्रदर्शन समेत गरेका छन्। आफूहरूले आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको भन्दै विस्थापितले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका छन्। काठमाडौँ महानगरले आफै जिम्मा लिने भनेपछि खानाको व्यवस्था गर्दै आएको राधा स्वामी सत्सङ्गको टोलीले अस्तिसम्म खाना खुवाएका थिए। हिजो बिहानको खाना समयमा खान नपाएपछि नियमित औषधि खानुपर्ने र विद्यालय जानुपर्ने विद्यार्थीहरू विद्यालय समेत जान नपाएका थिएनन्। नियमित खाना खुवाउने कार्यमा विलम्ब किन भयो त भनेर साथी सम्झना महर्जनले काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरलाई सोध्नु भएको छ।
8: कतिपय चिजहरू राम्रो गर्छु भन्दै गर्दाखेरि त्यसलाई चाहिँ पूर्व जानकारी भएन भने कहिलेकाहीँ बिग्रिने पनि गर्छ। स्वाभाविक रूपमा खानै खान नपाएको भन्ने शब्द चाहिँ अलि अप्ठ्यारो हुन्छ जस्तो लाग्छ। किनभने खाना खानै पाएन भन्यो भने चाहिँ कति दिनसम्म कति छाक भन्ने प्रश्न उठ्छ। हिजोको बिहानको खाना उहाँहरूलाई खान नपायो भने ढिला भयो। कारण के थियो भन्दाखेरि हिजोभन्दा अस्ति चाहिँ एउटा संस्थाले अबको केही दिन चाहिँ हामी खानाको व्यवस्था गरिदिन्छौँ, हामीलाई जिम्मा दिनु पर्यो भनेर महानगरसँग पेस गर्नुभयो र त्यो मनकारी संस्था भएकोले फेरि हामीले हुन्छ भनेर उसलाई चाहिँ त्यो अनुमति दियौँ र त्यो अनुमति अनुसार चाहिँ उसले हिजोदेखि चाहिँ ऊ खाना खुवाउनु पर्ने र उहाँहरूको उद्देश्य पनि पवित्रै थियो। त्यहाँ खाना पकाएर ल्याएर चाहिँ खुवाउने भन्दा चाहिँ त्यहीँ पकाएर खुवाउँदाखेरि चाहिँ ताजा ताजा पनि हुने र सबैले राम्रोसँग खाना खान पाउने भन्ने उद्देश्यका साथ हिजोबाट चाहिँ खाना खुवाउने हाम्रो सहमति भएको थियो। तर खाना बिहान उहाँहरू म्यानेजमेन्ट गर्दै गर्दाखेरि चाहिँ उहाँले बिहानको खाना समय चाहिँ उहाँले त्यो तयारी गर्न सक्नु भएन, जसको कारणले गर्दाखेरि त्यहाँ पूर्व सूचना जारी नभएकोले होल्डिङ सेन्टरका मान्छेहरूले चाहिँ हामीलाई खाना दिन गर्न लाग्यो कि भनेर त्यहाँ अलिकति हल्ला भयो हो र उहाँहरूले समयलाई मध्यनजर गरिकन उहाँले चाहिँ फलफुल जन्ने चिजहरू खुवाउनु भयो र दिउँसोसम्ममा चाहिँ उहाँले खाना खुवाउनु भयो र राति पनि नियमानुसार खाना खुवाइराख्नु भएको छ र आजदेखि चाहिँ समय अनुसार नै उहाँले खाना खान पाए।
19: भनेपछि बिहानको खाना त्यही पकाएर खुवाउँछु भन्नेहरूले फलफुलमा टार्नु भयो होइन? अनि सुन्नु न,
8: होइन गलत हो, गलत हो, यसलाई पनि हजुर गलतसँग नभन्नु,
19: जस्तो
8: टार्नु भयो होइन, ढिला भएको कारणले गर्दाखेरि उहाँले त्यो समयको लागि चाहिँ फलफुल खुवाउनु भयो, त्यसपछि समय तयार भएर दुई घन्टा पछि खाना नै खुवाउनु।
19: भनेपछि कति बजे खाना बिहानको भयो त?
8: बिहानको खाना दुई बजे भयो।
19: बिहानको खाना दुई बजे भयो, स्कुल जानुपर्ने बच्चाहरू छ, औषधि खानुपर्नेहरू हुनुहुन्छ होइन?
8: हाम्रो सम्झौतामा मिसअन्डरस्ट्यान्डिङ भयो र ती कुराहरू उहाँले भन्न सकोस् उहाँहरूलाई चाहिँ भन्न सकेन हामीले, जसको कारणले गर्दाखेरि प्रिपेयर गर्दै गर्दाखेरि त्यो ढिला भयो। स्वाभाविक रूपमा त्यहाँ औषधि खानेहरूले औषधि खानु अगाडि खाना खानुपर्ने, स्कुल जानको लागि खाना खानुपर्ने त्यो समय चाहिँ गुज्रेको हो, तर नियोजित ढङ्गबाट चाहिँ खाना बन्द गर्न खोजेका चाहिँ होइन, हामीले त्यसरी चाहिँ लिनुपर्छ।
19: एक अर्का बिचको जुन तपाईँहरूको समन्वय नहुँदाखेरि त्यहाँ त समस्या देखियो नि होइन?
8: हामी बिचको समन्वय नभएको होइन, हामी बिचको समन्वय नै भयो, तर खानाको सूचनाको जारी चाहिँ उहाँहरूलाई चाहिँ भोलि यसरी हुन्छ भनेर चाहिँ नभनेको कारणले भयो। किनभने अब कुराहरू गरिराख्नु नपर्ने कि भने हामीले सोच्यो, किनभने अब खाना कन्टिन्युटी नै होला र त्यसरी ढिला होला भन्ने कुराहरू गर्नु नपर्ने होला कि भनेर चाहिँ सोचेको कारणले गर्दाखेरि खाना छिनो गयो, त्यो विशेष कारणले भयो हो र चाहिँ खाना उहाँहरूले ढिलो चाहिँ पाएको छ र रातिको समय नै खान पाएको छ र आजदेखि समयमै गइरहेको छ।
19: अब होल्डिङ सेन्टरमा भएकाहरूलाई खाना खुवाउने लगायतका व्यवस्थापनको काम चाहिँ कति दिन जेल चाहिँ यसरी निरन्तर जारी रहने हो त?
8: जबसम्म उहाँहरूले चाहिँ आफ्नो अधिकार सहितको चाहिँ त्यहाँबाट अधिकार प्राप्त हुने र त्यहाँ रङजेलसम्म महानगरपालिकाले कुनै न कुनै व्यवस्था गरेर खानाको व्यवस्था पिउने व्यवस्था चाहिँ गर्छ।
19: खाना लगायतको उहाँहरूलाई चाहिने मानसिक स्वास्थ्य, औषधि प्राप्तिको कुराहरू छ, कसरी व्यवस्थापन भइरहेछ?
8: प्रत्येक दिन डक्टर जान्छ, डक्टरले चेकअप गर्छ र डक्टरले रेफर गरे अनुसार उहाँहरूले औषधि पनि पाउँछ र थप उपचारको लागि हस्पिटल पनि पाउँछ। यी सबै कुराहरू महानगरले
19: सङ्ग्रह र महानगर बिच चाहिँ कसरी समन्वय भइरहेको छ यस विषयमा?
8: यही कुराहरू हो, हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र सङ्घले चाहिँ कानुनसम्म ढङ्गबाट चाहिँ उहाँलाई चाहिँ उद्धार गर्नुपर्ने काम हो सङ्घले गर्ने। त्यो सबै कुराहरू हामीले थाहा पनि हुँदैन र सबै कुराहरू हामीले अहिले नै भन्नु पनि राम्रो पनि हुँदैन, किनभने यो केन्द्रीय भागमती सभ्यतालाई गरिरहेको चिजमा हामीले यसरी बोल्नु उचित हुँदैन।
6: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका बिवाईडी कम्पनीको चिनिया विद्युतीय गाडी फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोर्ला नाकामा नियन्त्रणमा लिएका ती गाडी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्म जोमसोमले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल 33 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले ती गाडीलाई सम्बन्धित पक्षको जिम्मा लगाएको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशन अनुसार फुकुवा गरेका उहाँको भनाइ छ, मुस्ताङको उत्तरी कोर्ला नाका हुँदै गएको जेठको दोस्रो र तेस्रो हप्तामा बिवाईडी कम्पनीका 775 विद्युतीय गाडी नेपाल भित्रिएका थिए। तीमध्ये 649 वटाको मुस्ताङ भन्सार कार्यालय नेचुङमा भन्सार जाँच पास गरेको बताइएको छ।
7: मध्य प्रदेशका 136 वटै पालिकामा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत 7 महिनादेखि पारिश्रमिक तथा अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्। पीडित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुर धाममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना तथा र्याली प्रदर्शन गरेका हुन्। प्रयोगशाला कर्मीहरूका अनुसार आर्थिक वर्ष 2082-83 कार्तिक महिनादेखि अहिलेसम्मको तलब र चाडपर्व भत्ता उपलब्ध गराइएको छैन। चालु आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुङ्गो नलागेपछि आफूहरू सडक सङ्घर्षमा उत्रनु परेको प्रयोगशाला कर्मी अनिल महतोले बताउनुभयो। संयुक्त सङ्घर्ष समितिका संयोजक साहित्य राइनले आफ्ना समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो।
6: सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा 2 कैदी हत्या प्रकरणका 15 जन्मकैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते मादी नगरपालिका 5 20 वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका 7 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा 2 कैदीको ज्यान गएको अनुसन्धान बाट खुलेको थियो। 2 कैदी हत्या प्रकरणका 7 प्रहरीसहित 15 जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेष्ठदार उज्जवल नेउपानेले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
22: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
23: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
24: 1 वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
25: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
24: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा बारे सरकारले चासो दिएको छ। नेपालका लागि गणतन्त्र कोरियाका राजदूतसँग मन्त्रालयमै भएको शिष्टाचार भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो विषय उठाउनु भएको हो। मन्त्रालयका अनुसार भेटघाटका क्रममा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो। जवाफमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको
25: यसैबीच सरकारले म्यानपावर कम्पनीहरूसँग विदेश पठाएका कामदारहरूको नामावली मागेको छ। वैदेशिक रोजगार विभागले पत्राचार गर्दै 2082 चैत एकदेखि अहिलेसम्म विवरण अनिवार्य रूपमा बुझाउन भनेको छ। वैदेशिक रोजगार ऐनमा रहेको विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनु पर्ने कानुनी व्यवस्था स्मरण गराउँदै विभागले यो अवधिमा पठाएकाहरूको विवरण माग गरेको हो।
7: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.31 अङ्कले घटेर 2705.45 बिन्दुमा झरेको छ। आज म्युचुअल फन्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 177 कम्पनीका सेयर घटेकोमा 80 बढेका छन्। यस्तै 15 कम्पनीका सेयर भने घटबड भएका छैनन्। आज सयपत्री हाइड्रो पावरको सेयर झन्डै 5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको सेयर 15% बढेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.41 अर्ब कारोबार भएकोमा आज 355 कम्पनीका 1.07 करोड किता सेयर 4.04 अर्ब रुपियाँमा किनबेच भएको छ।
25: शनिबार आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिएपछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन्। गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रूपमा लिँदैछ। चितवनको सौराहामा 2 दिन बिदाको समय पारेर गएका पर्यटकका कारण त्यहाँका होटल तथा रेस्टुरेन्ट आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। साथै जङ्गल सफारीका लागि जीप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने सबै ठाउँतिर पर्यटकहरू खचाखच भरिएका व्यवसायीले बताएका छन्।
7: भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व सङ्कलन वृद्धि भएको छ। 100 रुपियाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताउनुभयो। उहाँका अनुसार भारतमा कडाई गरेपछि चैत्र वैशाख महिनामा राजस्व सङ्कलन उल्लेख्य वृद्धि देखिएको छ।
25: नेपाल दर्पणमा अब विदेशको खबर। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही जुन 22 टेलिग्राम प्रतिबन्ध लगाएको समाचार संस्था एएफपीले जनाएको छ। गएको महिना प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल परीक्षा प्रवेश परीक्षा एनईटी रद्द भएको थियो। यो परीक्षा अब जुन 21 हुने तय भएको छ। यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शन समेत चर्किएको छ। घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। एनईटी भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षामध्ये एक हो। यो परीक्षामा 20 लाखभन्दा धेरै विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्छन्। भारतमा परीक्षा तयारी ठूलो उद्योगका रूपमा विकसित भएको छ र लाखौँ विद्यार्थी राम्रो नतिजाका लागि वर्षौँसम्म कोचिङ सेन्टरमा अध्ययन गर्ने गर्दछन्। तीव्र प्रतिस्पर्धा र सीमित अवसरका कारण धेरै विद्यार्थीमाथि ठूलो मानसिक तथा आर्थिक दबाव पर्ने गरेको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक भएको प्रकरणमा भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन सिबिआईले अनुसन्धान गर्दै एक रसायनशास्त्र शिक्षकलाई मुख्य योजनाकारका रूपमा पक्राउ गरेको छ। उनीमाथि परीक्षा प्रणालीसँग प्रत्यक्ष संलग्न रहेको आरोप छ। भारत सरकारले हिजो एउटा विशेष अनलाइन पोर्टल पनि सुरु गरेको छ। यो पोर्टल मार्फत नागरिकले एनईटीसँग सम्बन्धित शङ्कास्पद गतिविधि, अनधिकृत सामग्री र ठगीका घटनाहरू रिपोर्ट गर्न सक्नेछन्।
7: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। समूह आईको यो खेल राति 12:45 अमेरिकाको न्युयोर्क न्यू जर्सी रङ्गशालामा सुरु हुनेछ। फ्रान्सले सन् 1998 र 2018 गरी 2 उपाधि जितेको छ। फ्रान्सले पछिल्ला 7 संस्करणमा फाइनल खेलेको छ। फ्रान्सले टोलीलाई माइकल ओलिस, केलियन एम्बाप्पे, ओलिभियर गिरोड जस्ता खेलाडीले अझ बलियो बनाएको छ। फ्रान्स फिफा वरियताको दोस्रो स्थानमा छ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमाने सामाने हुन लागेका हुन्। यसअघि सन् 2002 विश्वकपमा सेनेगलले फ्रान्सलाई 1-0 हराएको थियो। 24 वर्ष अघि फ्रान्सलाई हराउँदा टोलीका महत्त्वपूर्ण सदस्य रहेका पेप थियाव अहिले सेनेगलका प्रशिक्षक छन्। सन् 1900 सन् 2018 समूह चरणबाट बाहिरिएको सेनेगल 2022 अन्तिम सुरुमा सम्ममा पुगेको थियो। सेनेगलको टोलीलाई साडियो माने, असाने डिआयो, इड्राइसा युगे जस्ता खेलाडीले बलियो बनाएको छ। सेनेगल फिफा वरियतामा 16 स्थानमा छ। फिफा विश्वकपमा भोलि बिहान 4:15 अमेरिकाको बोस्टन रङ्गशालामा समूह आइकै इराक र नर्वे खेल्दैछन्। यस्तै 7:15 अमेरिकाको कन्सान्स सिटी रङ्गशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। 9:10 अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा समूह जेका अस्ट्रिया र जोर्डन खेल्दैछन्।
25: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: बजेट कार्यान्वयन कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव। चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत।
25: तराई मधेस र मध्य पहाडमा गर्मी अत्यधिक बढ्यो। औसत मितिको 3 दिन बिते पनि मनसुनभित्र नै अनिश्चित। एल निनोका कारण मनसुनमा सुक्खा हुने जोखिम उच्च।
7: किर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको आधारभूत आवश्यकताको जिम्मा काठमाडौँ महानगरको। दिगो व्यवस्थापनका लागि सँगसँग समन्वय भएको महानगरको दावी।
25: भारतले राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगायो। यसअघि रद्द भएको एनइइटी परीक्षा जुन 21
7: र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल खेल्दै अर्जेन्टिना र अल्जेरिया बीचको खेल बिहान 7:45।
25: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्वलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार, कार्यक्रम सुमेल स्मृति डायरीमा यहाँलाई हार्दिक स्वागत छ। म राजेश नेपाली। कार्यक्रम सुमेल स्मृति डायरी तपाईँ रेडियो मालश्री एफएम 100.5 मेगाहर्ज, रेडियो सभ्यता एफएम 99.5 मेगाहर्ज, रेडियो जलजला एफएम 96.4 मेगाहर्ज र रेडियो रोल्पा एफएम 93.8 मेगाहर्जबाट सुनिरहनु भएको छ। सुनिल स्मृति गाउँपालिकाबाट प्रसारण हुने हरेक सूचना आम नागरिक समक्ष पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। आज हामीले कार्यक्रम सुनिल स्मृति डायरीमा सुनिल स्मृति गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष दुर्गा बहादुर विष्टसँग वडामा भइरहेका काम कार्यका बारेमा कुराकानी गर्नेछौँ। सँगै अस्ति भर्खरै मात्र गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदा सुनिल स्मृति गाउँपालिका वडा नम्बर 3 योजना तथा कार्यक्रमहरू के छन् यस विषयमा कुराकानी गर्दैछौँ। आज हामीसँग कुराकानीका लागि हुनुहुन्छ सुनिल स्मृति गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष दुर्गा बहादुर विष्ट हुनुहुन्छ।
1: स्वागत छ वडा अध्यक्ष ज्यू हजुरलाई कार्यक्रम सुनिल स्मृति डायरीमा।
0: के छ अहिले हालसम्म 3 वडामा भएका विकासका मुख्य गतिविधिहरू?
2: सुनिल स्मृति गाउँपालिका 3 वडाभित्र पर्ने विभिन्न क्लस्टर छ। ती क्लस्टर टोल बस्तीमा आर्थिक वर्ष 82-83 सुनिल स्मृति गाउँपालिकाबाट सङ्घ प्रदेश र वडाबाट विनियोज ती पैसाहरू मार्फत बनाइएका ती योजनाहरू धमाधम काम भइराखेका छन् र अन्तिम चरणमा पुगेछन्। ती सबै कामहरू भइराखेका छन्, धेरै जसो सम्पन्न भइसक्यो।
0: असारमा शान्त आउनु लाग्यो होइन? हजुरको वडाबाट कतिवटा योजनाहरू सम्झौता भएका थिए?
2: मेरो वडामा सबै योजनाहरू सम्झौता भएका छन्, कुनै पनि हुन बाँकी छैन अहिलेसम्म। तर सम्झौता भइसकेका योजनाहरू 3 योजना अहिलेसम्म सुरु भएको छैन। पटक पटक भन्दा पनि उहाँहरूले गरिराखेको अवस्था छैन। अब करिब करिब सबै काम अधिकांश सकिया त थोरै मात्रै बाँकी छ।
0: अनि 3 सम्झौता हुन किन बाँकी रहे, किन गर्न सक्नु भएन हजुरहरूले? एउटा
2: 3 होइन, सम्झौता सबै भएको छन्
0: तर काम भएको छैन।
2: काम नभएको 3 देखिराखेका छ। त्यो के कारणले काम भइरहेको छैन भने जुन भयो 23-24 आन्दोलनपछि त्यो देशमा भएको नसमाजपछि अमेरिका र इरान बिचको युद्ध, त्यो लडाइँको कारणले गर्दा उहाँहरूले सम्झौता ढिला गर्नुभयो। ढिला गरिसकेपछि ती माल मेट्रिकहरू आर्थिक वर्ष 81-82 जुन मा मूल्य निर्धारण गरिएको हुन्छ त्यसको आधारमा काम गर्नुपर्ने र ढुवानी गर्नको लागि मूल्य पेट्रोल र डिजलको अठा मूल्य बढेको र त्यसको साथसाथै ती खरिद गर्ने पाइप पोलिथिङ पाइपहरू, ती पाइपहरू पनि मूल्य बढिसकेपछि उहाँहरूलाई त्यो काम गर्न गाह्रो भइरहेको छ। हामी पटक पटक भन्यौँ, उहाँहरूले मूल्य दोब्बर छ, दोब्बर भएको बेलामा

0: जसरी गर्नुहोस् भनेर मैले उहाँहरूलाई भने, हिजो मात्रै उहाँहरूले सुरु गरे हो भने मलाई थाहा छैन, न त कहाँ सुरु भएको छ।
1: जस्तै हजुरहरूले गर्नुहोस् भनेर आदेश दिनुहुन्न कि किन त्यो काम भएन?
0: होइन, हामीले त आफ्नो वाडा, आफ्नो टोल, आफ्नो बस्ती र आफ्नो एरियामा सबैभन्दा विकास हुनुपर्छ, सुशासनले सबभन्दा राम्रो एउटा मार्ग ल्याउनुपर्छ, मार्ग सुशासनमा सबभन्दा राम्रो देखिनुपर्छ भन्ने हेतुका साथ हामी निरन्तर लागिराखेका छौँ। वाडा अध्यक्ष, वाडा सदस्यहरू र वाडा कर्मचारीहरूले हरपल त्यस्ता कुराहरू हामी पहल गरिराखेका छौँ, उहाँहरूलाई सूचना गरिराखेका छौँ, छिटो गर्नु छिटो गर्नु हामी निरन्तर लागिराखेका छौँ। उहाँहरूको ढिलाइको कारण ढिला भएको,
1: जस्तै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा समग्र अहिलेसम्म कति प्रगति भएको थाहा हजुरले सुधा?
0: शिक्षाकै कुरा गर्दा तपाईँले कुरा उठाइहाल्नुभयो, गत सालको अहिले भर्खरै नआएको नतिजा, एसीको नतिजा हेर्दा त्यति राम्रो प्रगति भएको देखिन्न, जहाँ कि 14.81% मात्रै चन्द्रपर्व माध्यमिक विद्यालयले एसीमा पास गर्न सफल भएको छ। त्यसै कारणले गर्दा पनि तपाईँलाई भन्ने बेला हामी यसरी गरेका छौँ भन्न पनि हामी सक्दैनौँ। र फेरि समग्रमा एचीहरू बाल विकासदेखि माथिसम्म तुलनात्मक रूपमा रिजल्ट हेर्दा, सहभागिता हेर्दा फेरि राम्रो छ। त्यसै कारणले गर्दा यही हो, यसरी भनौँ भने फेरि एसीको नतिजा खस्केको अवस्था छ, समग्रमा ठिकै छ।
1: जस्तै शिक्षामा सुधार हुन किन सकिरहेको छैन अहिले, के को कमजोरी? विद्यालय व्यवस्थापन समितिको कमजोरी, या त हजुरहरू अनुगमनमा जानु हुँदैन त्यो कमजोरी, या त अभिभावकको यी विद्यार्थीको?
0: देशैभरि भएका विद्यालयका सम्पूर्ण शिक्षकहरू मलाई लाग्छ कोही भन्दा कोही कमी हुनुहुन्छ, कमजोर हुनुहुन्छ भन्ने मलाई लाग्दैन। सबै आफ्नो ठाउँमा सबै शिक्षकहरूलाई सम्मान गर्छु, सबैमा आफ्नो क्षमता छ, कलात्मक प्रदर्शन गर्नुहुन्छ। र यो कुरा फेरि त्यो भन्दै गर्दा चन्द्रपर्व माध्यमिक विद्यालयको मात्र रिजल्ट न बिग्रेको र अब ठाउँ नबिग्रिराखेको अवस्था हेर्दा खासमा फेरि पनि त्यो शब्द त बोल्न नहुने हो। जुन प्रकारको विगतका सरकारहरूले विभिन्न केन्द्रबाट उत्तर पुस्तिकाहरू कलेक्सन गरेर सङ्कलन गरेर केन्द्रीय कार्यालय माथि लगेर कपी चेक गरिन्थ्यो, जाँच गरिन्थ्यो र लामो समय लगाएर रिजल्टहरू आउँथे, त्यो बेलामा जसरी गरिन्थ्यो त्यो पटक अलिक त्यसरी गरिएन कि छोटो टाइममा टाइमिङ पनि मिलेन र उत्तर पुस्तिका चेक गर्ने बेला पनि अब अलिकति केही कमजोरी भयो कि भन्ने टाइपको। तर समग्रमा फेरि त्यसको जिम्मा विद्यालय व्यवस्थापन समिति र त्यहाँको प्रशासन, प्रशासक र अभिभावकले नै ल्याउनुपर्छ, त्यसको जिम्मा हामीले पनि ल्याउनुपर्छ। हामी पटक पटक त हामी खबरदारी त गरिराखेका थियौँ, चन्द्रपर्व माध्यमिक विद्यालयको एसी दिने विद्यार्थीलाई सबैभन्दा लामो चार महिना हो कि जस्तो लाग्छ, चार चार महिना कोचिङमा राख सेन्टरमा राखेर र ट्युसन पढाएर त्यो चार चार महिना भनेको सामान्य समय होइन, छोटो समय, लामो समयसम्म अथाह प्रयास गरिरहेको थियो। त्यो प्रयासलाई पनि असफल हुनु त्यसको प्रमुख जिम्मेवारी हामीले पनि लिनुपर्छ र समग्रमा सबैको कमजोरी हो कि त, अनि चार चार महिना कोचिङ सेन्टरमा राखेर पढाउँदा पनि ती विद्यार्थी भाइ बहिनीहरू फेल हुनुभयो, असफल हुनुभयो, त्यसमा प्रमुख जिम्मेवारी स्वयं विद्यार्थीको पनि हुनुपर्छ र समग्रमा त शिक्षक र अभिभावक सँगै नै र व्यवस्थापन समितिकै कम अलिकति केही लापरवाही हो कि त भन्ने अब त्यो प्रमाणले त्यो पुष्टि गर्छ।
1: हजुरहरूको खबरदारी भयो तर खबरदारी सम्बन्धित स्थानमा पुग्न सकेन,
0: खबरदारी मात्रै हो भन्दा पनि हाम्रो विद्यालयमा सबभन्दा बढी, सबभन्दा लामो समय र सबभन्दा बढी अब कोचिङ सेन्टरमा राखेर पढाएको यो पहिलो पटक हो। चार चार महिना विद्यालयमै होस्टेलको रूपमा सबै विद्यार्थीहरूलाई राखेर त्यो ट्युसन पढाइयो, त्यो पढाएको बावजुद पनि अब राम्रो रिजल्ट आउन सकेन, यसलाई हामी सबैको दुर्भाग्य भन्नुपर्छ।
1: चार महिनासम्म होस्टेल राखेर पनि नतिजा राम्रो नआउनु भने त हजुरले के को कमजोर मान्नुहुन्छ?

0: पहिलो त त्यसको जिम्मेवारी त्यहाँको सम्बन्धित टिचर र विद्यार्थीले स्वयं आफै विद्यार्थी ल्याउनुपर्छ, त्यसपछि सँगबाट हाम्रो पनि कमजोरी हुनसक्छ।
1: हजुर, अब समय समयमा अनुगमनमा जानु भयो,
0: अनुगमन भन्दा पनि हामी गयौँ नजा गएको कुरा होइन, यो कल्पनाभन्दा भए बाहिरको कुरा भयो, अकल्पनीय रिजल्ट आयो, यस्तो रिजल्ट आउँछ भन्ने हामी कल्पना नै गरेको थिएनौँ। त्यसै कारणले गर्दा सम्बन्धित विद्यालयको व्यवस्थापन समितिले लिने कुरा हो, तर खासमा त्यहाँका खास आफै विद्यार्थी छ त्यो शिक्षकहरूको के कम्युनिकेसनमा अब के कमी भयो त्यो उहाँहरूले बोली थाहा पाउने कुरा भयो, बोली जान्ने कुरा उहाँहरूले, तर कमजोर चाहिँ भयो। फेरि
1: अब शिक्षामा गुणस्तरीय ल्याउनको लागि, गुणस्तरीय शिक्षा शिक्षा सुधार गर्नको लागि के गर्नु पर्ला हजुरहरूको तर्फबाट?
0: यस्तो देखिन्छ, शिक्षामा गुणस्तरीय शिक्षा लिनको लागि राज्यले मात्रै गरेर पनि हुँदैन रहेछ भन्ने व्याख्या पुष्टि भइसक्यो। अब त्यहाँ कोचिङ सेन्टरमा राखेर मात्र पनि हुन्छ भन्ने पनि होइन, खास त्यसमा बढी जोड सम्बन्धित विद्यार्थीहरूको इच्छा शक्ति बढी र अभिभावकहरूले पनि उत्तिकै ध्यान विद्यालयको परस्परीमा राम्रो होला भन्ने मलाई लाग्छ। मलाई लाग्छ फेरि हाम्रो गाउँपालिका मात्र होइन देशैभरि त्यो प्रकारको स्वास्थ्यमा पहुँच पुगेको छ होला भन्ने मलाई लाग्छ। आधारभूत स्वास्थ्य केन्द्रबाट दिइने सेवा सुविधा र गरिने ती कामहरू अहरात खट्नु भएको छ, सबैभन्दा मलाई लाग्छ राम्रो छ स्वास्थ्यमा,
1: स्वास्थ्य ठिक छ,
0: राम्रो छ स्वास्थ्य।
1: खानेपानीको अवस्था
0: समग्रमा खानेपानी अब ठाउँको हेरेर हाम्रो राम्रो छ।
1: सडक
0: सडकको अवस्था पनि धेरै ठाउँमा हाम्रो सडक सञ्जालले छुएको छ, यो खारा गर्दै जाने एउटा खारा खोला भन्ने छ, त्यहाँदेखि खारा बस्ती हुँदै लोगबाङबाट गजुल जाने मोटर बाटो जोड्न त्यहाँ अधुरो छ, अपुरो छ। त्यसमा स्थानीय सरकार हाम्रो पहलबाट केही पैसा अहिले विनियोजन भएको छ, त्यो काम सुरु हुन्छ सकिन्छ, र एउटा मेरै टोल मेरै बस्ती मेरै एरियाको नजिक नजिकको एउटा गाउँ छ पलासे भन्ने, मैले त्यहाँको त्यो बस्तीमा बाटो लैजानलाई त्यहाँको उपभोक्तासँग पटक पटक दुई तिन पटक छलफल गरे, उहाँहरूले बाटो लैजानको लागि जग्गा जुन जमिन दिनुपर्ने हो उहाँहरू मन्जुर हुनु भएन, त्यो कारणले गर्दा मलाई सबैभन्दा दुःख लाग्ने कुरा त्यहाँ बाटो लग्न असफल भयो, त्यहाँको उपभोक्ताहरूले त्यहाँका जमिन हुनेहरूले बाटो दिन मन्जुर हुनु भएन। अब बाटोको पनि अब राम्रो भन्ने हो भने राम्रो छैन, तर सन्तोषजनक बाटो
1: जुन सडकको पहुँच नपुग्ने त्यहाँका जनताहरूले हजुरको कार्यकालमा त्यहाँ सडकको उपभोग गर्न पाउनुहुन्छ, प्रयोग गर्न पाउनुहुन्छ
0: सडकको पहुँच अलिकति नपुगेको त्यही बेल त मात्रै हो, त्यही एउटा बस्ती मात्रै, अधिकांश हाम्रो सबै पुगेका छ, उपयोग गर्नु भएको छ, जुन तल्लो खारादेखि लवाङ हुँदै जाने बाटो अहिले उपयोग गर्नुहुन्छ, त्यहाँ पैसा पर्छ, अहिले काम हुन्छ।
1: त्यो बस्तीकोले अघि नै हजुरले भनेको बस्तीकोले पनि सदुपयोग गर्न पाउनुहुन्छ सडक
0: लोबाङको पाउँछ त्यो बस्ती अहिले, अहिले त्यो भएर त्यो बस्तीमा पैसा विनियोजन भइसकेको छ, प्रदेश सशस्त्र पैसा अनुदानको पैसा भन्ने हुन्छ, त्यो सबै वडामा आउँछ, त्यो पैसा मैले त्यो ठाउँलाई मैले सिफारिस गरिसकेको छु। एक नम्बरमा मैले एक नम्बरमा पनि अन्तिम नम्बर पनि त्यहीभन्दा अर्को सिफारिस गरेको छैन, हाम्रो वडामा पर्नै आउने पैसा त्यहाँ जानुपर्छ भनेर भनेको छु। अर्को एउटा सानो टुक्रा पैसा हुन्छ, मैले त्यो तलको पलासे भन्ने बस्तीमा हाल्न खोजिराखेको छु, मैले हिजो मात्र त्यहाँको बस्तीका मान्छे दुई तिनजना भेटेर फेरि कुरा गरेको छु, भोलि अन्तिम एकपटक प्रयत्न गर्छु, सायद त्यहाँका मान्छेले मान्नु हो त्यहाँ बाटो राम्रो पुग्छ।
1: गत आर्थिक वर्षको बजेट कति खर्च भयो, त्यसको उपलब्धिहरू के भयो?
0: गत आर्थिक वर्षको पैसा मैले अगाडि तपाईँलाई भनिसकेँ, शिवमूलक कार्यक्रम भएको थियो हाम्रो ड्राइभिङ सेन्टर भनेर, त्यहाँ हामीले इच्छुकहरूलाई फर्म भर्न हामीले आह्वान गऱ्यौँ र उहाँहरूले भरेको फर्मको आधारमा त्यहाँ सेलेक्ट गरेर ड्राइभिङ सेन्टरको काम सिकायौँ। त्यस पश्चात गाउँपालिकाको मेर्पा शाखाबाट मुडा सुपु र मान्पो बुन्ने कार्यक्रम भनेर गएको थियो हाम्रो गाउँपालिकामा.
1: हजुर,
0: त्यो कार्यक्रम नितान्त गाउँपालिकाको कार्यक्रम हो, वडाको होइन. त्यो पनि हामीले यसो त्यहाँ खबर गरेर आउने मान्छेहरूलाई मुडा सुपुहरू बनाउने कामहरू अहिले पनि आजभोलिसम्म पनि भइराखेको छ, त्यो कार्य भइराखेको छ. अब विकासको कामहरू त बाटोहरू बनाउने, पोखरीहरू बनाउने करिब करिब सकिया छ. त्यो तिनवटा योजना मात्रै मैले अगाडि भने, एउटा हिटमा स्टेप वेल, एउटा पत्रिशालय
1: र
0: सिँचाइ पोखरी. सानो सानो छन् तिनीहरू चाहिँ अहिलेसम्म हिजोको दिनबाट सुरु भएको भएको छ होला, नत्र भएको छैन.
1: जुन अधुरा भएका योजनाहरू किन अधुरा रह्यो होइन, त्यो कहिलेसम्म पुरा हुन्छ?
0: तपाईँले अधुरो भएको केलै भन्नुभयो, ठ्याक्कै त्यसमा अलिकति म अनभिज्ञ भएँ. त्यो हाम्रो वडामा सडक छत्रस्त पुगेको छ, ती सबैको स्तर उन्नति गर्नुपर्नेछ. अझ सकेसम्म त्यसलाई कालो पत्री गर्नुपर्नेछ, गर्न पाए हुन्थ्यो भन्ने त्यो अवस्था छैन. एउटा बाटो लोबाङ गरी मैले खाराको बाटो पुग्ने पुर्याउनु पर्ने हो, त्यो पुगिरहेको छैन. अहिले बजेट छुट्याइएको छ, अहिले पुग्छ. अब त हरेक मान्छेमा असीमित माग हुन्छ, सीमित खालको स्रोत साधन र बजेट हुने भएको हुनाले एकपछि अर्को नयाँ विकासको क्रम भनेको कहिले पनि अन्तिम हुँदैन र कहिले पनि नसकिने हुने भएको हुनाले हाम्रो विकासहरू निरन्तर छ. त्यति अधुरो भन्ने भन्दा हामीले काम चल्ने खालको बनाइराखेका छौँ, त्यसले पूर्ण स्तर उन्नति, कालो पत्री, पूर्ण सिँचाइ कुलोहरू व्यवस्थापन र सिँचाइ पोखरीहरू ती गर्नको लागि निरन्तर लागिरहेको छ. तिनी कुराहरू विकास सकिने विकास होइनन् त्यो,
1: निरन्तर
0: रहिरहेछन्, एकपछि अर्को एकपछि अर्को रहिराख्ने बुझ्नु विकास हुन्थ्यो.
1: हजुर, जस्तै तपाईँको वडामा महिला लक्षित कार्यक्रमहरू के के छ?
0: हाम्रो वडामा महिला लक्षित भनेर कार्यक्रम जति दुईवटा थियो, एउटा सिमुलक कार्यक्रम मुडा र डोको बुन्ने कार्यक्रम थियो र सुको भन्ने, अर्को चाहिँ ड्राइभिङ सेन्टर महिलालाई भनेर पनि खोलेका थियौँ हामी. अहिले हाम्रो वडामा त पैसा पनि हुन्न, त्यति ठुलो भोल्युममा पैसा नहुने भएको हुनाले त्यो दुईवटा कार्यक्रम मात्र सिमुलक कार्यक्रममा दुईवटा राखे.
1: सामाजिक सुरक्षा महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि वडाले के गरेको थियो?
0: सामाजिक सुरक्षा ज्येष्ठ नागरिक बालबालिकाहरूलाई वडाबाट हाम्रो गाउँपालिकाले त उहाँहरूलाई उपलब्ध गराइने ती सामाजिक सुरक्षा भत्ताहरू विगतको जस्तो छैन, गाउँपालिकाकै पहलमा हामीले घर घरमा पुऱ्याइदिएका छौँ अलि सक्नेहरूलाई वडासम्म. र त्यो मात्रै नभए अलि साह्रै कमजोर अवस्था भएको, कमजोर भनेको अशक्त मान्छेहरूलाई घरमै गएर चेक सङ्कलन गर्ने र उहाँहरूको चेक लिएर बैङ्कसम्म पुर्याउने र पैसा लिएर घरसम्म पुर्याइदिने. अनि त्यो मात्रै नभएर कसै साह्रै अपाङ्गहरू छन् भने वडाको पहलमा सिफारिस गरेर आफ्नो एकाघरका आफ्नै छोरा अथवा बुहारीको नाममा खाता सञ्चालन, खाता उहाँको सिफारिस मार्फत ती पैसाहरू लिन सक्ने र दिन सक्ने त्यस्ता प्रकारको कामहरू गरिराखेका छौँ.
1: कृषि तथा पशुपालन क्षेत्रमा किसानलाई कस्ता सहयोग गर्न सक्छ वडा?
0: कृषि तथा पशुपालनको क्षेत्रमा वडाले अब तपाईँसँग दुनियाँ सबैले सुन्ने कार्यक्रममा मैले के भन्न चाहेँ भने, वडासँग पैसै हुँदैन, वडाले त कार्यक्रम माग्ने हो, कार्यक्रम लिनको लागि पहल गर्ने हो. यदि परेको खण्डमा वडा मार्फत सबै प्रकारको त्यस्तो काम गर्न सकिन्छ. त्यसै कारणले गर्दा वडाले दिने भनेको सामान्य एउटा घरलाई कहाँबाट कहाँ पुर्याउन सकिन्छ त्यसलाई सिँचाइ पाए, किसानलाई सामान्य यसको आवश्यकताको आधारमा तने सिफारिस गर्ने, त्यही पनि वडाले किन्ने होइन, फेरि वडाको ती बजेटहरू हामीले निर्णय गर्ने हो, गाउँपालिकामा हामी पठाउँछौँ र गाउँपालिकाले लिएपछि आवश्यकताको आधार हेरेर त्यो गर्छौँ. र अहिले माथिपुर के गरेका छौँ भने हामीले थोरै मात्रामा पैसा छुटाएका छौँ किसानहरूलाई मिनी टेलर अथवा हाते ट्र्याक्टरको को लागि हामीले यहाँका गाउँपालिकामा माथि निर्णय पठाएको धेरै हो लाग्छ। अब एक हप्ता दस दिनभित्रमा अथवा दुई चार दिनभित्रमा टिकट आउँछ होला र सीमित मात्रामा 20 र 16 25 पाइपहरू मागेका छौँ। त्यो पाइपहरू आवश्यकताको आधारमा हामीहरूले प्राविधिक पठाएछौँ एकपटक। प्राविधिक गएर ठाउँ ठाउँमा नापेर आउनु भएको छ, उहाँहरूले नापेको आधारमा आवश्यकता हेरेर कति कति दिन सकिन्छ त्यो चाहिँ वितरण गर्छ।
1: जस्तै वडामा देखिएका मुख्य समस्याहरू अहिले के के
0: छ? वडामा देखिएका अहिलेसम्मको मुख्य समस्या भनेको बेरोजगारी हो। यो बेरोजगारी अन्त्य भनेको वडाले गर्न सक्ने सम्भावना पनि मैले देख्दैन। त्यसपछि बेरोजगारको साथसाथमा स्वास्थ्य शिक्षा अथवा रोजगारी त्यसमै पर्यो। खानेपानी यी आधारभूत आवश्यकता हुन्। यी कुराहरूलाई राज्यले माथिबाट नीति बनायो, यो समस्या समाधान र हल गर्नुपर्छ भन्ने लाग्छ।
1: बेरोजगारीको कुरा निकालिहाल्नुभयो हजुरले, होइन? बेरोजगारी न्यूनीकरण गर्नको लागि स्थानीय सरकारले के त्यस्ता कार्यक्रमहरू ल्याउन सक्छ?
0: स्थानीय सरकारले बेरोजगारी न्यूनीकरण गर्नको लागि केही पनि गर्न सक्दैन, मात्रै सक्छ। के सक्छ भने वडाबाट गरिने ती पुँजीगत पैसाहरू, विकासी कार्यक्रममा गरिने पैसाहरू कोटेसन नगराएर उपभोक्ता मार्फत, उपभोक्ता पनि यस्तो उपभोक्ता हो कि जवाबदेही उम्मेदवार जवाबदेही दिएर इमान्दार उपभोक्ता समिति गठन गराउने, त्यो समिति भनेको सर्वपक्षी खालको हुनुपर्ने र त्यसमा पनि असाध्यै साझा खालको समिति बनाउने र समिति मार्फत त्यहाँ जति काम गरिन्छ जनतालाई काम लगाउने, त्योभन्दा अर्को उपाय देख्दैन मैले। वडा मार्फत
1: जनताको गुनासोलाई सम्बोधन गर्न वडा कार्यालयले के गर्न सक्छ?
0: जनताको गुनासोलाई वडा कार्यालयले हल गर्नको लागि वडाबाट सक्ने सम्भावना भएका कुराहरू वडाबाट गर्छ, नभए सम्बन्धित निकायमा पुर्याइदिन्छ, खबर गरिदिन्छ र त्यहाँसम्म पुर्याउँछ।
1: हजुर, पारदर्शिता सुशासनका लागि वडाले के अभ्यास गरिरहेको छ अहिले?
0: पारदर्शिता सुशासनको लागि वडाले नियमित वडा कार्यालयमा जान्छौँ हामी, भनेको टाइममा वडा कार्यालय खोल्छौँ र समयभित्र बन्द गर्छौँ। त्यो मात्रै नभएर आवश्यक परेको खण्डमा हामीले समयभन्दा अगाडि अथवा समयभन्दा पछाडि पनि जनताको आवश्यकताको आधारमा ती कामहरू गर्छौँ र वडा कार्यालयबाट दिनुपर्ने सबै प्रकारका डेलिभरीहरू सहज तरिकाले सरल ढङ्गबाट सजिलो जनताको पहुँचमा पुग्ने गरी सबै प्रकारका कामहरू गरिन्छ, त्यो नै पहिलो सुशासन।
1: अहिले नयाँ सरकार गठन भएदेखि लागू भएका नियमहरूको त सदुपयोग भइरहेछ वडाको?
0: नयाँ सरकार गठन भइसकेपछि पनि मात्र के नयाँ के लागू भएको छ त्यस्तो त हामी देख्दैनौँ। के देखिरहेका छौँ, आइतबार दिन भएको छ, शुक्रबारले 5 बजे तानेछौँ, बिहान 10 बजे जान्थ्यौँ, 9 बजी तिन कुराहरू त पूर्ण रूपमा हुबहु लागू भएको छ।
1: हजुर, चालु आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम सम्बन्धमा मैले हजुरलाई केही प्रश्न सोध्छु। यस वर्ष वडा कार्यालयको प्राथमिकताका क्षेत्रहरू के के छन् चालु आर्थिक वर्ष 2083-84?
0: होइन, यस्तो छ, प्राथमिकता भनेको फेरि पनि कोही कुरा जोग्दा त्यति मिठो त नहोला। पहिलो कुरा त स्वस्थ र स्वास्थ्य हो, त्यसपछि शिक्षा, खाने पानी, बाटो, पुल, पुलेसाहरू पहिलो प्राथमिकता गर्छ र यो मानव जीवनको लागि पहिलो शर्त हो। तर वडा एउटा यस्तो समिति हो, वडा समितिको अधिकार भनेको अधिकांश सिफारिस गर्ने भन्दा र सिफारिसमा सिग्नेचर गर्ने भन्दा अर्को छैन र त्यो कुरा वडामा हामी सिग्नेचर लग्दा थोरै लग्छौँ। अहिले कति जान्छ हामीलाई थाहा छैन, 30 लाख जति लग्छौँ हामी, त्यो 30-32 लाखमा पनि आधा जति विभिन्न शीर्षकमा हिबार कोड गरे हुन्छ, लक्षित वर्ग, सीमान्त वर्ग, त्यसपछि महिला के भने आधा 50%, अनि 50% भनेको 1500 लाख हो। अनि 1500 लाख पैसाले हामीले त्यो विकासमा हामीले आवश्यकताको आधारमा र पहिलो प्राथमिकता यो गर्ने भनिसकेपछि के गर्ने? त फेरि वडा त छरिएर बसेको छ, कुनै एउटा टोलमा एउटा काम गरौँ त भन्दा अर्को टोलले पनि मान्दैन। त्यस कारणले गर्दा आवश्यकताको आधारमा साह्रै आवश्यकता, फेरि आवश्यकतालाई पनि सबभन्दा बढी आवश्यकता जे छ त्यस्तो ठाउँमा अब क्लस्टरबाट आएको योजना त्यो टोल बस्तीबाट मागेको माग फारम ती सबै माग फारमहरूलाई भेटाइन्छ, भेरिफाई गरेर सबभन्दा आवश्यकता जे देखिन्छ त्यसमा चाहिँ नि प्राथमिकता दिइन्छ। अहिलेसम्म प्राथमिकताकरण गरेको छैन।
1: हजुर, नयाँ नीति तथा कार्यक्रममा जनताको आवश्यकता कसरी समेट्नु भएको छ?
0: नयाँ नीति तथा कार्यक्रममा त जनताको आवश्यकता त हामी मैले अगाडि भनिसकेँ, कृषि असाध्यै एक नम्बरमा हामी कृषिलाई राखेका छौँ गाउँपालिकाकै अहिले हामीले बनाएको नीति तथा कार्यक्रममा कृषिमा असाध्यै मुख हुनुपर्छ भन्ने छ। त्यसपछि कृषिपछि स्वास्थ्य शिक्षा यिनी नै हुन्, फेरि खानेपानी यिनी नै हुन्।
1: जस्तै युवाहरूलाई वैदेशिक रोजगारको विकल्प दिनको लागि त्यस्ता केही कार्यक्रमहरू ल्याउन सकिन्छ? अब
0: युवाहरूलाई विदेश जानको लागि नजानको लागि वैकल्पिक कामहरू स्थानीय सरकार त्यति सक्छ जस्तो मलाई लाग्दैन। स्थानीय सरकारमा त्यो प्रकारको स्रोत साधन पनि छैन र स्थानीय सरकारले त्यो सक्छ भन्ने मलाई लाग्दैन। स्थानीय सरकारले त मैले अगाडि जोडे जस्तै विभिन्न ती कामहरू कोटेसन नगराएर उपभोक्ता मार्फत गराएर दिइने कामभन्दा अर्को सम्भावना छैन र विभिन्न प्रकारको तालिमहरू गराउन सक्छ, प्रशिक्षणहरू दिन सक्छ। त्यो तालिमले रोजगारमा जाने वातावरण, रोजगार गर्ने वातावरण त खुल्ला तर त्यो जागिरको रूपमा रहँदैन र हुँदैन। त्यसै कारणले गर्दा अहिले अब सङ्घीय सरकार प्रदेश सरकारकोबाट अपेक्षा गरौँ, किनभने हरेक कुराको समाधान गर्ने हल गर्ने भनेको सङ्घीय सरकार हो। तपाईँले भने जस्तै बन्द भएको नि, तपाईँले भने जस्तै सङ्घीय सरकारले त्यो प्रकारको पोलिसी नीतिमा लिनुपर्छ भने स्थानीय सरकारले त त्यो सामान्य भनेको सक्दैन, फेरि हुँदैन।
1: बजेट सीमित हुँदा योजना छनौटहरू कसरी गरिरहनु?
0: बजेट सीमित हुँदा योजना छनौटहरू बस्तीबाट आएका ती मागहरू सबै भिराउने र भिराइसकेपछि सबभन्दा नगरी नहुने जुन देखिन्छ त्यसै आधारमा विनियोजन गरिन्छ। अहिलेसम्म विगतमा त्यस्तो आलोचना भएको छैन मेरोबाट, त्यस्तो देखाएको छैन मैले, त्यस्तो छैन। यदि भएमा त्यो आलोचनालाई मैले आलोचनाको रूपमा नलिएर उहाँहरूले मलाई सचेत र सजग र एउटा सल्लाह सुझाव र मलाई एउटा कम्तीमा पनि फेरि अझ नयाँ काम सुरुवात गर्ने बाटो सिकाएको भन्ने कुरा बुझ्छु। मैले त्यो आलोचनाको रूपमा ल्याएको पनि छैन र लिँदा पनि लिँदैन। कहिले काहीँ सामान्य मिसयुज भयो, कमजोरी भयो, कसैले त्यो भनिहाले लेखिहाले भने त्यसलाई मैले प्रतिशतको रूपमा र मलाई फरक सोचको रूपमा नलिएर मलाई अलिक राम्रो काम गरे भनेर सोचाएको र मलाई एउटा सुझावको रूपमा दिएको भन्ने कुरा बुझ्छु। मैले त्यो फरक बुझ्दैन।
1: विपद व्यवस्थापन तथा खानेपानीको समस्याका लागि विशेष योजनाहरू केही छन् कि छैन?
0: विपद व्यवस्थापन तथा खानेपानीको लागि हामीसँग वडामा पनि एउटा समिति छ, गाउँपालिकामा पनि छ र जिल्लामा पनि शिविरको अध्यक्षतामा विपद व्यवस्थापन समिति छ। हाम्रो जिल्लामा अझ हाम्रो गाउँपालिकाभित्र मेरो वडामा त्यस्तो विपदको साह्रै अप्ठ्यारो आइहाल्छ कि र भइहाल्छ कि भन्ने ठाउँ भनेको एउटा त्यही रुनिवान बजारको छेउछाउतिर, एउटा छेउटा छेउतिर हो। अर्को त्यति मैले देख्दैन, मेरो वडा मात्रै नभएर अर्को पनि त्यस्तै राम्रो छ होला। उहाँहरूलाई हामीले समयमा सजग हुनुहोस्, सतर्क हुनुहोस्, यो ठाउँमा बस्न हुँदैन, त्यसमा बर्खाको समयमा नबस्दिनुहोस् भन्ने हामी खबरदारी गरेका छौँ र यदि त्यस्तो प्रकारको घटनाहरू घटेमा हामी सामान्य तयार नभएर सशस्त्र रूपमा हामी तयारी छ, हामीसँग प्रहरी छ, हामीसँग आफ्नो प्रहरी छ, आफ्नो वडा छ, समिति छ, हामीले त्यो उद्धार गर्न र सहयोग गर्न हाम्रो सक्ने जति गर्ने हामी तयारी छ।
1: जस्तै वडाका सबै टोलसम्म समान विकास पुगेको छ कि छैन?
0: वडाको सबै टोलमा समान रूपमा विकास भन्ने नै होइन, फेरि कस्तो छ त भने विकास समान रूपमा हुँदैन, विकास आवश्यकताको आधारमा हुन्छ। अब कसै कुलोमा झोलुङ्गे पुल चाहिएको छ भने कसै ठाउँमा सिँचाइ कुलो चाहिएको छ, कसै ठाउँमा मठ मन्दिर चाहिएको छ भने कसै ठाउँमा बढी बाटो चाहिएको छ, त्यहाँको कसैमा कृषि बाटो चाहिएको छ, कसैमा सिँचाइको छ, त्यो सम्बन्धी वडाको भौगोलिक भूबनावट र त्यहाँको आवश्यकताको आधारमा विकास समान रूपमा लगभग हुन्छ। फेरि
1: जनतालाई गुनासो आउने खालका
0: त्यस्ता केही होइन। सुन्नु न, फेरि पनि मैले यो कुरा दोहोऱ्याएँ, जनताको गुनासो भन्दा पनि जनताले विभेदकारी र यो मेरो वडा यो तेरो बस्ती र यो मेरो बस्ती यो तेरो पार्टी र यो मेरो पार्टी भन्ने खालको अहिलेसम्म त्यो प्रकारको बजेट बनाएको छैनौँ र बनाउँदैन।
1: आगामी एक वर्षभित्र जनताले देख्न सक्ने ठुलो परिवर्तन के हुन सक्छ?
0: आगामी एक वर्षभित्र जनताले देख्न सक्ने ठुलो परिवर्तन वडामा त त्यस्तो सम्भावनै छैन, किनभने मैले फेरि नचाहिने ठुलो कुरा गरेँ भने यो समाजको सबभन्दा पहिलो उल्लु म हुन्छु, त्यस कारणले वडाबाट त्यस्तो सम्भावना मैले देख्दैन। एउटा सङ्घीय समपूरक भन्ने हुन्छ, प्रत्येक वर्ष सम्बन्धित गाउँपालिकामा सङ्घबाट समपूरक एउटा विशेष अनुदान भनेर एउटा योजना अनिवार्य आउँछ, त्यो अनिवार्य हो। त्यो चाहे काङ्ग्रेसको नेतृत्व सरकार, चाहे एमालेको, चाहे नेकपा माओवादीको, चाहे अहिले राष्ट्रपाको अथवा अन्य जुनसुकै दलले नेतृत्व गरे पनि सङ्घीय समपूरक र सङ्घीय विशेष अनुदान, प्रदेश समपूरक र प्रदेश विशेष अनुदान भन्ने प्रत्येक वर्ष गाउँपालिकामा आउँछ र गाउँपालिकामा कार्यपालिकाको बैठकले निर्णय गर्नुपर्छ र त्यो प्रमुख आवश्यकता कहाँ हो त्यसलाई चाहिँ हामीले सिलेक्सन गर्नुपर्छ र प्रमुख आवश्यकताको आधारमा हामीले त्यो सिफारिस गर्छौँ। आजभन्दा 3-4 महिना अगाडि हो, यो 3 महिना 4 महिना अगाडि सङ्घीय समपूरकको लागि खारखोला दैवाङ रोबाङ हुँदै घोलकाटे आउने सिँचाइ कुलो त्यो सबभन्दा हाम्रो प्राथमिकताको हाम्रो वडाको सबभन्दा नमुना राम्रो र सबभन्दा ठुलो बस्तीलाई त विकास हुने ठाउँ हो। त्यो के गर्न हो भने त्यो कुलोले धेरै भूगोलहरूलाई धेरै बस्तीहरूलाई सिँचाइ गर्छ, सिँचित गर्छ, त्यस कारणले गर्दा सङ्घीय समपूरक मार्फत त्यो कुलोमा मैले पैसा एक नम्बरमा विनियोजन गर्नुपर्छ भनेर मैले कार्यपालिका बैठकमा निर्णय गरेर पठाएको छु। मलाई लाग्छ त्यो सङ्घीय समपूरकको पैसा हाम्रो त्यो कुलोमा आछ आउनुपर्छ र बाँकी प्रदेश सशस्त्र पैसा हो आउँछ एउटा अर्को पनि त्यो अनिवार्य आउँछ, फेरि त्यो कसै जसको सरकार होइन आउने पैसा हो, त्यो पैसा त्यही खारा हुँदै लोबाङको लिम्बू मोटर बाटोमा मैले सिफारिस गरेको छु। मलाई लाग्छ यो ग्यारेन्टी भएको बजेटहरू दुईवटा आउँछ र राम्रा योजनाहरू यी काम गरिन्छन्। बाँकी कुरा मैले प्रदेशमा पनि गएर स्वयं आफै गएर विभिन्न प्रकारका योजनाहरू पेस गरेको छु, स्वयं म आफै गएको छु, निवर्तमान मुख्यमन्त्री र तत्काल एउटा मुख्यमन्त्री कार्यालयमा गएर पेस गरेका छु। सङ्घीय सरकारसम्म पनि यहाँबाट मैले योजना पठाएको छु, एकपटक म पनि पुगेको छु। अब कति आउँछ मैले मागेका योजनाहरू र उहाँहरूले आवश्यकता आधारमा विनियोजन गरे सुनिधि स्मृति गाउँपालिका 3 नम्बरलाई हामी फरक मोडेलमा यो वर्ष पनि विकास गर्छौँ।
1: सुनिल स्मृति गाउँपालिका वडा नम्बर 3 रुइनीबाङ बजार क्षेत्रमा देखिएको मेन समस्या भनेको तपाईँको गाडी जाम लाग्ने, त्यहाँ त्यो अझै पनि नियन्त्रण हुन सकिरहेको छैन, हजुरहरूको अनुगमन समन्वय भएन कि?
0: यस्तो छ, सुनिल स्मृति गाउँपालिका 3 नम्बरभित्रको यो पूर्वी रोल्काकै असाध्यै ठुलो व्यापारी केन्द्र हो, त्यहाँ जोड्ने मोटर बाटो तलबाट ढुङ्गा र उसको ग्याबीको गाह्रो लगाइएर उठाइएको बाटो छ। पहिलो कुरा यो बाटो नै दीर्घकालीन छैन, सम्भावना देखिँदैन, त्यसै कारणले गर्दा जुन तलबाट बाटो लगाइएर त्यो पारी बनाइएको छ त्यो बाटो नै अब दीर्घकालीनको लागि होइन, त्यसै कारणले गर्दा कि त बाटोमाथि बिच बजारबाट थोप्दै भड्काउँदै जाँदै गर्दा गर्दै पारी गएर फेरि फुल हालेर बिचबाट लगेपछि सम्भावना छ, त्यो पनि त्यसलाई पनि मैले सम्भावना देख्दैन, किनभने त्यहाँ करोडौँ करोडका ठुला ठुला संरचनाहरू बनेका छन्। त्यस कारणले गर्दा यो बाटो डाइभर्ट गरेर कि त माथिबाट कि त पाल्लोपट्टिबाट ठुला गाडीहरू हिँड्ने बाटो हामी नबनाउँदासम्म, त्यो प्रकारको संरचना नहुँदासम्म यो जामहरू त्यति सम्भावना छैन। त्यस कारणले गर्दा हामीले पहल गर्ने हो, हामीले सिफारिस गर्ने हो, हामीले निवेदन गर्ने हो, प्रदेश र सङ्घीय सरकारले हामी पटक पटक गरेका छौँ, मेरो वडा भएकोले मैले पटक पटक गरेको छु कि माथिबाट कि पारीबाट यो दुईवटा मध्ये एउटा बाटो बन्नुपर्छ र ठुला गाडीहरू सबै गाडीहरू त्यहाँबाट चल्नुपर्छ, साना गाडीहरूको लागि एउटा बाटोको रूपमा प्रयोग गर्ने हो भने जाम हट्छ।
1: 3 नम्बरमा पार्किङको पनि समस्या छ, मेन समस्या
0: पार्किङ त सुनिल स्मृति गाउँपालिका सिङ्गो गाउँपालिकाले नै निर्णय गरेर हामीले पार्किङको रूपमा पार्क गर्नको लागि जुन लुङ्ग्री र फगाम खोलाको किनारमा भएको खाली जग्गा हाम्रो बस पार्कको रूपमा भाडामा लिएका छौँ, लिजमा लिएका छौँ, त्यहाँनिर पार्किङ गर्नुपर्छ भन्ने कुरा राखिराखेका छौँ। हाम्रो पार्किङ त्यही त्योभन्दा त अब भूगोलै छैन, जमिनै छैन, भूगोल नभएपछि, जमिनै नभएपछि अर्को ठाउँ विकल्प त छँदै छैन। त्यही नै
1: जग्गा लिजमा लिएर भाडा तिरिरहनु भएको छ तर त्यहाँ पार्किङ भइरहेको छ।
0: पार्किङ हुँदै नभएको त होइन, तर सबै मान्छे नगएको भन्ने बुझिन्छ,
1: प्रायः गाडीहरू
0: यस्तो हुन्छ सर, लामो
1: पार्किङमा जान सकिरहेको छ,
0: जस्तो आज आएर भोलि फर्किने गाडी पार्किङमै गएको देखिन्छ धेरै जसो, एक घन्टा आधा घन्टा सोधो समयमा अब आफ्नो काम सकिएर जाने मान्छेहरू रोडको किनारा दायाँ बायाँ
1: हजुर देखिन्छ। त्यहाँ त तपाईँको बिहान 10-11 बजेदेखि 3-4 बजेसम्म गाडी चाहिँ पार्किङ भइरह हुन्छ।
0: तपाईँले भने जस्तै बिहान 10 बजे 3-4 बजेसम्म एउटै गाडी एउटै सवारी साधन एकै ठाउँमा अँधेर जमेर त्यसरी हाम्रो नगर प्रहरी पनि छ, किनभने ती हाम्रा नगर प्रहरी साथसाथै हाम्रा जनपद प्रहरी हुनुहुन्छ, ट्राफिक प्रहरी उहाँहरूले त्यति लामोसम्म बस्न दिनुहुन्छ भन्ने त मलाई लाग्दैन। यदि त्यति लामो समयसम्म बस्ने हो भने सम्बन्धित सरकारलाई तपाईँहरूले पनि सूचना गर्न सक्नुहुन्छ, खबर सक्नुहुन्छ, हुनसक्छ अब 1-8 घन्टा 10-20 मिनट छोटो समयको लागि अब छोटो आफ्नो काम बनाउने एकछिन त्यसो रोकेको अवस्थामा ती जामहरू हुनुपर्छ हुन सक्छन्, तर पनि हाम्रो नगर प्रहरी जनपद प्रहरीहरू ट्राफिक प्रहरी लामो समय मलाई लाग्छ त्यो बस्न दिनुहुन्छ जस्तो लाग्दैन। फेरि पनि
1: हजुर गाडी पार्किङ गरेको ठाउँमा कहिले कहाँ अनुगमन जानुहुन्छ जानु
0: अनुगमन भने यसरी कसरी बुझ्नु होला भने हामी एउटा सम्बन्धित वडा अध्यक्ष हो, अनिवार्य रूपमा वडा समयमा वडामा जानै पर्छ।
1: बाटो त हजुर त्यो बाटो पनि हेर्नुहुन्छ होला,
0: होइन त्यो बाटो हिट हो, त्यो हामी अनिवार्य रूपमा जान्छौँ, हामी समयमा पुग्छौँ, त्यो कारणले गर्दा फेरि पनि हामी विभिन्न कार्यक्रम मिटिङ र बाहेक फेरि पनि हामी 5-6 बजेसम्म अफिसमा बस्छौँ, त्यो कारणले गर्दा पनि हामी त्यस्तो लामो समयसम्म जाम बनाएर रोकेर राखेको अवस्था देखिँदैन, बिदाको समयहरूमा त्यसरी गाडीको जाम हुँदैन, त्यो कारणले गर्दा पनि हामी प्रष्ट देख्न चाहिँ सक्दैनौँ, कहिले काहीँ त्यो देख्यो भने हामी हटाउन चाहिँ लगाउँछ।
1: हजुर अरू त्यसो भए बिदाको समयमा घुम्ने गर्नुहुन्छ, अरू समय घुम्ने गर्नुहुन्छ, त्यसको मतलब
0: कहिले काहीँ फात्तफुत्त मैले मेरो वडामा अनुगमन म गाउँछु, फेरि जारी नगाएको भन्दाखेरि त्यहाँका मान्छेले सबै ठाउँ अनुगमन गाएको, तर निरन्तर त्यस्तो अनुगमन चाहिँ जनप्रतिनिधि हुँदैन, किन हुँदैन भने उसको आफ्नो कार्यालय हुन्छ, उसको निश्चित समय हुन्छ, जनताको काम गर्नुपर्ने हुन्छ, सेवा प्रवाह बाहिर निश्चित ठप्प हुन्छ, या आजको दिन आएका गलीमा काम थियो अब हुँदाखेरि तपाईँ बोलाउनु भयो यस्तो यस्तो यस्तो कामले गर्दा त्यति फुर्सद चाहिँ हुँदैन। फेरि
1: हजुर जस्तै बाहिर त्यो रोडमा हजुर कहिले काहीँ यताउति अनुगमन जाँदा या फिल्ड जाँदा हजुरलाई त्यहाँ ड्राइभरसँग कुराकानी हुन्छ कि हजुरको?
0: यस्तो छ फिल्डमा जाँदा बाटोमा रोकिराखेको गाडी हामी भेटाएपछि कुराकानी हुन्छ, नरोक्नुहोस् अबदेखि नरोक्नु होला, यदि तपाईँ रोक्ने हो भने तपाईँ हाम्रो एउटा छ बस पार्कको रूपमा हामी लिजमा लिएका छौँ,
1: तपाईँ के हजुरहरूको समन्वय हुन सकिरहेको छैन ड्राइभरहरूसँग?
0: होइन होइन त्यस्तो नै होइन नि, हामी त कति बेला रोक्छ भन्ने थाहै नै पाउनु नि, हामी त खासमा त पाउँदैन, हामी गएको बेलामा चाहिँ हामी रोकेर राख्नु चाहिँ दिँदैन।
1: हजुर जस्तै चुनावमा गरिएका बाचाहरू हजुरको कति पर्सेन्ट पुरा भयो, कति पर्सेन्ट बाँकी छन्?
0: अब चुनावमा बाचा गरेको भए अब हामी त सामान्य वडा सरकार वडा समिति त्यसमा पनि दोस्रो पटकको पहिलो पटकको पनि होइन, र हामीले गरेका बाचा जनताको इच्छा आकाङ्क्षा र चाहना त्यो मिट हुने चिज होइन, किनभने हामीले एउटा काम गर्दा उनी अर्को आवश्यकता देख्छन् अर्को देख्दा गर्छन्, तर आफूले बोलेका कामहरू अधिकांश कुरा चाहिँ गरेका छौँ, अधिकांश गरेका छौँ,
1: पक्का
0: पक्का हो
1: रेकर्ड छ।
0: होइन तपाईँ के गरेको छ हेर्नु न, हाम्रो घोषणा पत्रमा के लेखेका थिए, हामी जनताको सुशासनको काम गर्छौँ भनेको थियो, एक नम्बरमा हामी सुशासनको काम गरेका छौँ, सुशासन भनेकै के हो भन्नु बुझ्नु होला तपाईँ भने, समयमा हामी कार्यालय पुग्छौँ, समय अवधिभित्र रहन्छौँ, कहिलेकाहीँ त्यस्तो आवश्यक पर्यो जनताले भने 8 बजे 7 बजे गरेर जनताको काम गर्छौँ, त्यो मात्रै नभएर 5 बजेपछि गएर 6-7-8 बजे पनि गर्छौँ, कहिलेकाहीँ ती जनताको काम गर्नु पर्यो भने हामी दिबाङ जानु पर्यो भने दिबाङ गएर पनि गर्दैछौँ, घरै आएर पनि गर्दैछौँ, कुनै जनतालाई त्यस्तो खालको समस्या पर्यो भने त्यो सिफारिस निवेदनहरू लेखेर जनताको घरसम्म पुर्याइदियो। सबभन्दा एक नम्बर प्राथमिकता हाम्रो सुशासन भन्ने थियो, सुशासनको पक्षमा सबभन्दा राम्रो काम गरेछ पुरा गरेछ।
1: अब हामी कार्यक्रमको अन्तिममा छौँ, मैले हजुरले सोध्न छुट्याएर तपाईँले भन्नुपर्ने त्यस्ता केही छन् भने राख्नुहोस्।
0: मैले तपाईँसँग तपाईँले सोधेका प्रश्नहरूको र मैले गरेका कामहरूको हामीले गरेका कामहरूको उत्तर दिएँ र दिन बाँकी मलाई के मात्रै लाग्छ भने हामी फेरि पनि मैले अगाडि भने जनताको सुशासन दिने भनेर हामी गएका थियौँ, निरन्तर जनताको तहसमा बस्यौँ, ती जन नागरिकको आवश्यकताको आधारमा हामीले सक्ने काम भनेको सिफारिस गर्ने हो, हामीले सक्ने काम भनेको जनताको त्यो आवश्यकता सम्बन्धित फरक ठाउँहरूमा कहाँ पुर्याउनु पर्ने हो ती कुराहरू हामी निरन्तर लाग्यौँ, पुर्यायौँ र गऱ्यौँ। अझ फेरि पनि म के भन्न चाहन्छु भने स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारीको विषयमा निरन्तर यो असीमित माग छ पछि आउने सरकार र मलाई लाग्छ सङ्घीय सरकार मार्फत यी कामहरू जनताको आवश्यकताको आधारमा पुरा हो। जनतालाई खासमा चाहिएको भनेको रोजगारी हो, यो सरकारले सिर्जना गरोस् र आउने वडा समितिले रोजगारी सिर्जना गर्न त सक्दैन तर रोजगारको लागि निरन्तर सिफारिस र पहल सम्बन्धित निकायले गरोस् भन्ने कुरा राख्दै तपाईँ विवेक रेडियो मार्फत सुनेर बस्नुहुने सम्पूर्ण हाम्रा सबै आफन्त मान्छेहरू, सबै हामी नेपालीहरू देश विदेशमा रहनुहुने र यो रेडियो मार्फत यो कार्यक्रम सुनाउन सहयोग गर्ने तपाईँको रेडियोलाई र सबैलाई मेरो अन्तरात्मादेखि नमस्कार र धन्यवाद भन्न
1: चाहन्छु। यति बेला हामी कार्यक्रम सुनिल स्मृति डायरीमा सुनिल स्मृति गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष दुर्गा बहादुर विष्टसँग वडामा भएका विविध विषयवस्तुको बारेमा कुराकानी गरेका थियौँ। कार्यक्रम सुनिल स्मृति डायरी सुनिरहँदा हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। तपाईँलाई कार्यक्रम सुनिल स्मृति डायरी सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया भेटाउनु भएको छ भने तपाईँले अहिले सुनिरहेका रेडियोहरूमा टिपाउन सक्नुहुनेछ भन्दै कार्यक्रम सुनिल स्मृति डायरीबाट म राजेश समर्पण नेपाली पनि बिदा हुन्छु। नमस्कार।
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ। अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ,
13: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ओहो अर्जुन, के हो, किन तनावमा छस आजकल? फोन पनि उठाउँदैनस गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन त?
15: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
14: किन हो सन्यास लिने, बरु जाउ न, फकाउन जाउ न, हिँड। हजुर,
15: आफूले लागेको माया त तरक तरक छ।
14: किन तनाव लिइरहेछ, हिँड्न फकाउन जाउ न, हिँड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
11: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
17: हजुर।
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
17: दिन त। हेलो भन्नुहोस् त।
15: हेलो हजुर
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
9: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
18: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
19: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेँ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या
1: हो
11: नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिन्द्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने यौन अङ्ग चिलाउने सेतो पानी बग्ने महिनावारीको समयमा अत्याधिक पेट दुख्ने ढाड कम्मर दुख्ने पाठे घर खसे जस्तो हुने पाठे घर खसेको कोखा दुख्ने स्तनमा गाँठा गुठी पलाएको स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे डिजिटल एक्सरे रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल 9851183987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी

0: भारी भोग लागिरहेको छ, जाम न कतै नास्ता खान।
1: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
0: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
1: मिन बहादुर ओली, संपर्क मोबाइल नंबर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पीपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
1: वाह, नास्ता होस् त यस्तो
0: कस्तो,
1: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि धुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449477053। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
7: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
1: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
7: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।